0: सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। बिहिबार सार्वजनिक गरिएको प्रचारात्मक लोगोमा सबै पुस्तालाई एउटै चित्रमा अटाइएको छ, तर कांग्रेसको संगठनभित्र भने ती पुस्ताबीचको सम्बन्ध अझै पुनर्संरचनाको चरणमा रहेको छ। एकातिर विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नियमित 15 महाधिवेशन मार्फत आफ्नो नेतृत्वलाई संस्थागत गर्ने तयारीमा छन्। अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देउवा आफूबाट निर्वाचित नेतृत्वलाई हटाएर बनेको नयाँ संरचनाको वैधानिकता स्वीकार गर्न तयार देखिएका छैनन्। बीचमा देउवा पक्षका नेताहरू भने थापा नेतृत्वको संगठनमा समाहित भइसकेका छन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएका छन्, पालिका अधिवेशन पनि अधिकांश स्थानमा सकिएका छन् भने प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढ़िरहेको छ। यसैबीच देउवा पक्षबाट गगन नेतृत्वको प्रक्रियामा फर्किएका नेताहरूमध्ये पूर्णबहादुर खड्काको भूमिका विशेष अर्थपूर्ण बनेको छ। खड्काले गगनलाई महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी देउवासित आग्रज नेतासँग संवाद गर्न आग्रह गरेका छन्। उनले थापालाई लेखेको सन्देशमा भनेका छन् पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ। यसैबीच कांग्रेसभित्रको विवादमा शेखर कोइराला पनि महत्वपूर्ण पात्र हुन्। कोइरालाले आफू संस्थापन र स्तरतर्फ दुवै पक्षमा नरहेको बताउँदै पार्टी एकताका लागि अपील गरिरहेका छन् भनेर आजको अन्नपूर्ण पोस्टमा कांग्रेसको महाधिवेशनको प्रचारात्मक लोगोमा देउवाको फोटो शीर्षकमा खबर छ।
1: न्यायालयको स्वतन्त्रतामाथि रासोपका वकिल सांसदहरूको निरन्तर प्रश्न, एमालेको प्रतिवाद, हिमालय टाइम्स खबर लेख्छ। पछिल्लो समय न्यायालयको स्वतन्त्रतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रतिनिधि सभाका सदस्यहरूमध्ये कानून पृष्ठभूमिबाट आएका सदस्यहरूले निरन्तर प्रश्न उठाइरहेका छन्। सरकार र संसदको विशेषाधिकार उप न्यायालयले हस्तक्षेप गरिरहेको र न्यायालयलाई पुनः संरचना गर्नुपर्ने उनीहरूको जिकिर छ। बुधबार सत्तारूढ़ रासोपाका मधुकुमार चौलागाईले न्यायपालिका निरंकुश तिर गएको आरोप लगाउनुभयो। संविधान संशोधन विधेयक पारित गर्ने व्यवस्था रहेको प्रतिनिधि सभा नियमावलीको नियम 140(11) र विशेषाधिकार सम्बन्धी प्रावधान रहेको 259 तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको प्रसंग निकाल्दै न्याय प्रदान गर्ने न्यायपालिका निरंकुशतातिर गएको आरोप लगाउँदै न्यायपालिका पुनः संरचना आवश्यक रहेको जिकिर गर्नुभयो। त्यसो त मंगलबारको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रपतिका सांसद तथा अधिवक्ता यज्ञमणि नेउपानेले विवादित फैसला अध्ययन समिति संसदभित्र गठन गरियोस् भनी टिप्पणी गर्नुभएको थियो। बिहिबारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले अदालतको शुद्धिकरण चार दिन बाँकी रहेका न्यायाधीशको म्याद थपेर नहुने भन्दै रासोपा सांसद यज्ञबडीमाथि कटाक्ष गर्नुभएको थियो।
0: आजको आर्थिक अभियान दैनिकमा बाढ़ीमा विपत्तालाई मृत सरह मानी बीमा दावी भुक्तानी गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। भटेकोशी र त्रिशुलीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिमा राहतका लागि छिटो बीमा दावी भुक्तानी गर्न कानूनी प्रावधान बाधक देखिएपछि नेपाल बीमा प्राधिकरण कानूनी सुधारको तयारीमा जुटेको छ। विशेष गरी बाढ़ीमा विपत्ता भएका व्यक्तिलाई मृत्यु भएको मान्न विद्यमान कानूनले लामो समय तोकेका कारण जीवन बीमा दावी भुक्तानीमा समस्या देखिएको हो। मुलुकी देवयानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि विपत्ता भएमा वा त्यस्तो व्यक्तिबारे स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षसम्म कुनै जानकारी नपाएमा जीवित रहेको प्रमाणपत्र नभएको अवस्थामा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने व्यवस्था छ। तर रसुवा बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि उक्त सामान्य कानूनी प्रक्रियाबाट बीमा दावी भुक्तानी गर्न सम्भव नहुने देखिएको छ। नेपाल बीमा प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेल पनि दावी भुक्तानी सहज बनाउन आवश्यक कार्यविधि संशोधनका लागि काम भइरहेको बताउँछिन्। आजको आर्थिक अभियानमा खबर छ।

लिएर नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सानोतिनो पानी पर्दा पनि टेन्टभित्र पानी चुहिन्छ। अब लगातार पाँच दिन पानी पर्ने खबर सुन्दा झन डर लाग्न थालेको छ। रसुवा उत्तर गया गाउँपालिका एक खाल्टेका अजय तामाङले भने आफूलाई भन्दा पनि सानो छोरालाई कसरी जोगाउने भन्ने चिन्ता लागेको छ। भदौ 10 गते रसुवाको भुटेकुसीमा आएको विनाशकारी बाढ़ीका कारण विस्थापित भएर नुवाकोटको विदुर नगरपालिका 5 बाँडा चौतारा स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढ़ी पीड़ितलाई वर्षाको खबरले फेरि त्रसित बनाएको छ।
2: भोटेकोशी बाढ़ीमा 533 वटा सवारी साधन र तिनमा संलग्न 741 जना चालक सहचालक परिचालक तथा व्यवसाय बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। भदौ 10 गते रसुवाको टिमुरेमा आएको बाढ़ी पछि विभिन्न यातायात व्यवसाय संघ कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक कन्टेनर बस जीप माइक्रोबस लगायतका सवारी साधन बाढ़ीमा परेको उल्लेख छ। तर घटना भएको 3 साता भन्दा बढ़ी बितिसक्दा पनि हराएका सवारी साधन र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन।
1: वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी शुक्रबार आज इन्द्र जात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ ललितपुर भक्तपुर धुलीखेल दोलखा लगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान रथयात्रा र देवी देवताको पूजा आजा गरी 8 दिनसम्म मनाउने प्रचलन छ।
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचीकृत कम्पनीको शेयर तथा डिभेन्चरमा गरेको लगानी छिटो बिक्री गर्ने बाटो खोल्दै जोखिम नियन्त्रण र निगरानीका शर्त थापेको छ। यसअघि 6 महिना भन्दा बढ़ी अवधिका लागि मात्र यस्तो लगानी गर्न पाइने व्यवस्थालाई संशोधन गरी 45 दिन भन्दा बढ़ी अवधिका लागि लगानी गर्न पाउने बनाइएको हो।
1: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार बढ़ेको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 11.77 अंक 0.44% बढ़ेर 2629.81 अंकमा कायम भएको छ।

0: स्टेडियममा ताली बजाइरहेका थिए।
1: अब खेल र खेलाड़ीका खबर। जापानमा जारी 20औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलंकालाई हराउँदै प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि 34-25 को जीत निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको हो।
0: अब विचार विश्लेषणको पालो। आजको हिमालय टाइम्समा पुनर्निर्माणको भारी राज्यको परीक्षा शीर्षकमा भूपेन्द्र थापा माधवले लेख्नु भएको छ, प्रधानमन्त्री विपद राहत कोषमा पछिल्लो विवरण अनुसार करिब 12,63 करोड़ जम्मा भएको छ, तर पुनर्निर्माणको अनुमानित आवश्यकता 723 करोड़ रहेको छ। अर्थात राहत कोषमा जम्मा भएको रकम कुल पुनर्निर्माण आवश्यकताको करिब 1.7% मात्रै हो। यति ठूलो आर्थिक भार भित्र अवसर पनि लुकेको छ। भत्किएका सड़क पुनः बनाउँदा सुरक्षित र दिगो सड़क बनाउन सकिन्छ। बगेका पुल बनाउँदा जलवायु जोखिमलाई ध्यानमा राखेर नयाँ प्रविधि प्रयोग गर्न सकिन्छ।
1: हवस् त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अत्याधुनिक इन्डोस्कोपी
1: तथा सुप्रभात काया कैरनमा तपाईँलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल असोज 9 गते शुक्रबार सन् 2026 सेप्टेम्बर 25 तारीख भदौ शुक्ल पक्षको अनन्त चतुर्दशी तिथि आज इन्द्र जात्रा।
3: काया कैरन का साथमा
0: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
0: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: धेरै ठाउँमा निरन्तर झरी, आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने, कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
1: प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरस बीच भेटवार्ता, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले अहिले केही बेरमा सम्बोधन गर्दै जलवायु न्यायमा जोड़।
2: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धानबालीमा क्षति कम हुने अपेक्षा, निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
4: खेतमा चाहिँ पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, धान काट्नु हुँदैन,
5: मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
1: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति, ताइवान र एआई बारेको मतभेद कायम।
2: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
6: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
6: फोन नम्बर 0156709246

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर
2: अब लगानी गरौ भविष्यका लागि किनकि अवसर छ सही लगानीको
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला कर्णाली र सुदूर पश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर जरी परिरहेको छ बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुदेखि नै जरी शुरू भएको हो आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ निरन्तरको जरीले काभ्रेको रोशी खोलामा बाढ़ी आएकाले सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ अरू नदी खोला नालामा पनि पानीको बाहव बढ़न थालेको छ आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ मध्य प्रदेशको एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ महाशाखाका अनुसार अरू ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको खास गरी महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ आज र भोलि ठूलो पानी पर्ने भएकाले त्यसै अनुसार पूर्व तयारी र उच्च सतर्कता अप्नाइएको सरकारले जनाएको छ धेरै विद्यालयले आज विदा दिएका छन् मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भइरहेको सरकारी निकायले जनाएका छन् मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएका ठाउँमा विशेष तनाखो हुन अनुरोध गरेका छन्
4: यसैबीच धादिङको कृष्णभीरमा गैराती ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको बाढ़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी किमाथाङका सड़क खण्डको भोट खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङ सड़क खण्ड अवरूद्ध भएको छ लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाइएको छ दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ
3: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले संयुक्त राष्ट्र संघको 81 औं महासभाको उच्च स्तरीय सप्ताहमा सम्बोधन गरिरहनु भएको छ सम्बोधनमा उहाँले नेपालको जलवायु न्यायमा विशेष जोड़ दिनुभएको छ सम्बोधन अघि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ भेटमा महासचिव गुटेरेसले भोटेको सीको विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको छ 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भोटेपछि विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास तथा हरित पुननिर्माणका विषयमा पनि छलफल भएको छ। साथै अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट नेपालको स्तर उन्नतिको समय सीमा थप गर्न आवश्यक समर्थनका विषयमा समेत कुराकानी भएको छ। प्रधानमन्त्री शाहले अहिले राष्ट्रसंघ महासभालाई सम्बोधन गरिरहनु भएको छ। नेपालमा गएको महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना भएको छ। नेपालको पछिल्लो बाढ़ीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु संकट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ।
4: राष्ट्र प्रमुखको हैसियतमा 8 वर्ष शीतल निवास बस्नुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको दोस्रो वरियताको नेता बनेर सक्रिय राजनीतिमा फर्किनु भएको छ। पुनर्गठनको बहस र पार्टीभित्र ध्रुवीकरणकै बीच केन्द्रीय कमिटी बैठकले उहाँलाई अध्यक्ष केपी ओलीपछि वरियतामा रहने गरी सम्मानित वरिष्ठ नेतामा मनोनित गर्दै पार्टीमा भित्राएको हो। यो निर्णयलाई एमाले भित्रको आउँदो नेतृत्वसँग जोडेर पनि हेरिएको छ। एमाले केन्द्रीय कमिटी बैठकले विगतको गम्भीर समीक्षा गर्दै पार्टी सुधार र रूपान्तरणको मार्गचित्र तयार भएको निष्कर्ष निकाल्दै लोकतन्त्रको रक्षा र चुनावको तयारीमा जुट्न पार्टी पंक्तिलाई आह्वान समेत गरेको छ। त्यस्तै आन्तरिक एकतालाई सुदृढ़ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढ़ीकरणका ठोस योजना निर्माण गरी भावनात्मक रूपमा पार्टीलाई थप एकताबद्ध बनाउने सम्बन्धमा बैठकबाट महत्वपूर्ण सफलता हासिल भएको भन्दै आउँदा कार्यभार पूरा गर्न जुट्न पनि आह्वान गरिएको खबर नयाँ पत्रिकामा छ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बीपी कोइरालादेखि शेरबहादुर देउबासम्मका नेताको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प नारा समेत तय गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन असोज 16 19 गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअघि वडा अधिवेशन सकिएर पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढ़िरहेको छ। काया कैरनमा झरीमा धान बाली जोगाउने उपाय बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: शरीरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन। जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले धेरै ठाउँमा निरन्तर जरी, आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने, कृष्णवीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध, राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्दै जलवायु न्यायमा जोड, प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव बीच भेटवार्ता, 8 वर्ष राष्ट्र प्रमुख भए कि भण्डारी, दोस्रो वरियता सहित एमालेको राजनीतिमा कांग्रेसको महाधिवेशनको लोगोमा देउबाको समेत तस्विर लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, मौसमको पूर्वानुमान अनुसार देशका धेरै ठाउँमा हिजो अस्तिदेखि नै पानी परिरहेको छ। यो क्रम पर्सि आइतबारसम्म निरन्तर रहने र कतै कतै ठूलो वर्षा हुनेछ। त्यसै अनुसार आवश्यक पूर्व तयारीका काम पनि भइरहेका छन्। अहिले खेतमा मुख्य बाली धान झुल्न थालेको छ, कतिपय ठाउँमा बाला पनि लागिसक्यो। तर यही बेला परिरहेको निरन्तर झरीबाट हुन सक्ने सम्भावित क्षति घटाउन र धान बाली जोगाउन के गर्नु पर्ला त? थप जानकारी सहित साथी मदन पौड्याल।
3: 5 वर्ष अघि 2078 साल असोज अन्तिमतिर निकै ठूलो पानी पर्यो। त्यस बेलाको भेलबाड़ीबाट धानमा पुगेको क्षति किसानले अहिले पनि भूलेका छैनन्। ठूलो पानी पर्दैछ भनेर पूर्व सूचना र जानकारी अहिले जस्तो त्यति बेला किसानमाझ पुग्न पनि सकेन। तर यसपालि विगतको जस्तो अवस्था छैन। किसानलाई गएको मंगलबार नै नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत आवश्यक पूर्व तयारी गर्न सचेत गरायो। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल,
4: 3 दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। त्यसै गरी यहाँहरूले अहिले चाहिँ विषारी हाल्ने, मलखादको प्रयोग गर्ने, प्रोटिन बेटहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
3: केन्द्रले पानी पर्नु अगाडि खेतमा कुलो काट्न र निकासको व्यवस्था गर्न सल्लाह दियो, तर अहिले झमझम झरी परिरहेको छ। यस्तो बेला चाहिँ धान बालीमा किसानले के गर्ने त? नार्कको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हरदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा,
5: विशेष गरी जुन धान पाकिरहेको छ किसानले खारा बालीको रूपमा स्वत छोड़ दिनुपर्छ। अहिले पानी पर्ने बेला भइसकेको छ। धान जुन अवस्थामा छ त्यही अवस्थामा छोड़ दिने, निगरानी गरिराख्ने, खेतमा चाहे पानी धेरै भइसकेको छ भने सक्दो निकासको व्यवस्था गर्ने, निकास भइरहेको छैन भने ती धानहरूलाई 4 वटा गाँजलाई एक ठाउँमा बाँध्ने अथवा लट्ठीको सहयोगले चाहिँ धानलाई खारा बालीको रूपमा राखी छोड्ने, धान काट्नु हुँदैन।
3: अरू बाली भन्दा धानले पानी सहन सक्छ अनि पानी चाहिन्छ पनि, त्यसैले खेतमा छोटो अवधिमा पानी जमेर खासै फरक पर्दैन। तर 2-4 दिनसम्म नै खेतमा पानी जम्ने, बोट बाला भिज्यो भने असर पुर्याउँछ। त्यसमा पनि छोटो अवधिको धान लगाएका किसानले अहिले विशेष ध्यान पुर्याउनु पर्छ।

0: छन् र बोट कुहियो भने धानको नाश हुन्छ, त्यस कारणले गर्दा धानको प्रोडक्सन र प्रोडक्टिभिटी घट्छ।
1: यो बेला धानमा बाला लाग्दैछ, किसानले खेतमा पानी हुँदा मल अनि विषादी छिटो बित्छ, बाला फस्टाउँछ भनेर राख्ने चलन समेत छ। तर अहिले युरिया लगायतका मल र विषादी प्रयोग नगर्न धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहाको आग्रह छ।
0: अहिले चाहिँ कुनै पनि मलहरू जुन छन्, विशेष गरी युरिया मल, नाइट्रोजन युक्त मलहरूको प्रयोग नगर्ने, यसको प्रयोग गर्यो भने भोलिको दिनमा रोग लाग्ने पनि सम्भावना बढ्छ, त्यसै गरी धान ढल्न सक्ने पनि सम्भावना हुन सक्छन्। त्यसै कारणले युरिया मलको जथाभावी प्रयोग अहिले चार दिनको लागि नगरिदिनु होला।
1: पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न, बोट ढलेको भए उठाउन र बाला काट्ने बेला भएको छ भने घाम लाग्ने निश्चित भएपछि मात्र काट्न किसानलाई सल्लाह छ।
2: निरन्तरको जरी यो बेला कसरी जोगाउन सकिन्छ मुख्य धानबाली भन्ने विषयमा नार्कको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हदिनाथका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियो त्यो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला बैंक तथा वित्तीय संस्थाले धितुपत्र बजारमा सूचीकृत संस्थाको शेयर तथा ऋणपत्रमा गर्ने लगानी सम्बन्धी व्यवस्था खुकुलो भएको छ। यसअघि अर्थ मन्त्रालयले ल्याएको 21 पुदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा लचकता प्रदान गर्ने घोषणा गरेको थियो। यो कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारमा गर्ने अल्पकालीन कारोबारको जोखिम न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंक मार्फत उनीहरूले खरिद गरेको शेयर कम्तीमा 45 दिन होल्ड गर्नुपर्ने नीतिगत व्यवस्था यथाशीघ्र मिलाइने भनिएको थियो। यस अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लगानी सम्बन्धी व्यवस्थामा यस्तो लगानीको न्यूनतम धारण अवधि 6 महिनाबाट घटाएर 45 दिन कायम गरेको हो। कारोबार दैनिकमा खबर छ।
3: नेपाल र भारत व्यापार सन्धि पुनरावलोकन गर्न भारतीय पक्ष सहमति भएको छ। गएको हप्ता नेपाल भारत अन्तर सरकारी उपसमिति अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार पारबन्ध तथा सहकारी सम्बन्धी बैठकमा यो सहमति जुटेको छ। सेप्टेम्बर 16 नयाँ दिल्लीमा बैठक बसेको थियो। विश्वभर व्यापार परिवेश अनुसार विभिन्न विषय सम्बोधन गर्न नेपालले गरेको अनुरोधपछि यो बैठकले सन्धि पुनरावलोकन गर्ने बाटो खोलेको बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धिबहादुर गुरूङले बताउनुभयो। पछिल्लो 1.5 दशक यता सन्धि स्वतः नवीकरण हुँदै आए पनि पुनरावलोकन गरिएको थिएन। पुनरावलोकनका लागि भारतीय पक्ष सहमत हुँदा यस्तो अवस्था आएको हो। सहमति अनुसार 6 महिनाभित्र प्राविधिक समिति गठन गरिनेछ। नेपाली अधिकारीहरूका अनुसार यो समितिले सन्धिको दायरा पुनरावलोकन गर्नका साथै संशोधन गर्नुपर्ने विषय पहिचान गर्नेछ। भन्सार बाहेकका अतिरिक्त शुल्क तथा गैर भन्सार उच्च व्यापार लागत र कमजोर व्यापार सहजीकरण जस्ता उल्लेखनीय विभेदकारी अवरोधले नेपालको उच्च व्यापार घाटामा योगदान पुर्याएको विज्ञहरूको भनाइ छ। कान्तिपुरमा खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। भटेकोसी बाढीमा 533 गाडीका र तीनमा चालक संलग्न 741 जना सहचालक परिचालक तथा व्यवसायी बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। गएको भदौ 10 गते रसुवाको टिमुरेममा आएको बाढ़ीपछि विभिन्न यातायात व्यवसायी संघ कम्पनी तथा प्रालीले संकलन गरेको विवरणमा ट्रक कन्टेनर बस जीव माइक्रोबस लगायतका गाड़ीमा बढ़ी क्षति भएको छ। तर घटना भएको 3 हप्ता भन्दा बढ़ी बितिसक्दा पनि हराएका गाड़ी र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्याङ्क भने तयार भएको छैन। प्रारम्भिक विवरणले नै भोटेकोसी बाढ़ीले रसुवाको यातायात क्षेत्रमा पारेको क्षतिको आकार ठूलो रहेको देखाएको छ। बाढ़ीमा हराएका गाड़ीहरूसँगै तीनमा कार्यरत चालक सहचालक परिचालक र व्यवसायीको अवस्थाबारे अझै यकिन हुन नसक्दा प्रभावित परिवार र व्यवसायी थप आन्दोलनमा छन्। व्यवसायीहरू संघले संकलन गरेको विवरण अनुसार सबैभन्दा ठूलो क्षति टिमुरे क्षेत्रमा ट्रक तथा कन्टेनरमा भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणमा मात्रै 325 ट्रक तथा कन्टेनर र तीसमा सम्बन्धित 440 जना चालक परिचालक सहचालक तथा व्यवसायी सम्पर्क विहीन रहेको उल्लेख छ। यातायात व्यवसायी संघले आफ्नो क्षेत्र र सदस्य संस्थाबाट हराएका गाड़ी तथा मानिसको विवरण संकलन गरिरहेका छन्। तर ती विवरणलाई समेटेर सरकारी निकायले अहिलेसम्म एकीकृत र अध्यावधिक तथ्याङ्क भने सार्वजनिक गर्न सकेको छैन। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।
0: अब विदेशको खबर। चिनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्च स्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, ईरान र अरू रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको बताउनु भएको छ। वार्ताका क्रममा राष्ट्रपति शीले ताइवानको विषयमा चीनको संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राख्नु भएको खबरमा उल्लेख छ। दुवै देशबीच तनाव बढ़न नदिन सैन्य तथा उच्च स्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। यस्तै कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएका विषय पनि वार्ताको मुख्य एजेण्डामा छन्। इरानसँगको युद्ध तथा मध्य पूर्वको अवस्था पनि दुवै नेताबीच छलफल भएको छ। तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमी फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारत बीचको सेमी फाइनल खेल स्थानीय समयअनुसार दिउँसो 1 बजेदेखि जापानको तोकाई सिटिजन जिम्नेसियममा हुनेछ। यसअघि नेपालले समूह बीमा श्रीलंका, थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो। यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ। यता भारत समूह मा इरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनलमा पुगेको हो। भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई 50-25 अंकले पराजित गरेको थियो। महिला कबड्डीको दोस्रो सेमी फाइनलमा आज बेलुकी 6 बजे हुनेछ। महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो 1 बजे हुने तालिका छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा 0.1% भन्दा पनि कम योगदान गरे तापनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको भन्दै विश्वको ध्यान आकर्षण गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा केही बेर अगाडि सम्बोधन गर्दै उहाँले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्रै नभएर विकासको आपतकाल भएको स्पष्ट पार्नु भएको छ।
1: दुबई नियमित उडान अन्तर्गत दोस्रो दिन पनि दुबई पोखरा, पोखरा दुबई उडान भएको छ। फ्लाई दुबईको विमानले हिजो दुबईबाट 122 यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
0: युक्रेनमा 13 नेपाली युद्धबन्दी छन्। शुरूमा कूटनीतिक च्यानलबाट 9 मात्र रहेको जानकारी आए पनि पछिल्लो पटक यो संख्या 13 पुगेको अनौपचारिक रूपमा सरकारले जानकारी पाएको छ। युक्रेनी कूटनीतिक अधिकारीहरूले नयाँ दिल्लीको नेपाली कूटनीतिक अधिकारी संघको कुराकानीमा दुई देशबीच युद्धबन्दी साटासाट गर्ने कानूनी सम्झौता गर्न, उनीहरूलाई नेपाल फर्काएर जेलमा राख्न तथा नेपालले रूसी सेनामा नागरिक नपठाउने ग्यारेन्टी गर्न अनुरोध गर्दै आएका थिए। नेपालको निरन्तर पहलपछि अहिले रूसी सेनामा नेपाली नागरिकको भर्ती रोकिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक आयोजनाको निर्माण अवधि थपिँदै जाँदा यसको लागत पनि उल्लेख्य रूपमा बढ़दै गएको छ। 3 वर्षमा बन्नुपर्ने आयोजना 12 वर्ष पुग्दा पनि यसको लागत उकालो लाग्दै गएको खबर गोर्खा पत्रमा छ।
0: वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवासीय डाक्टरमाथि दबावपूर्ण व्यवहार गरेको आरोप लागेको छ। अस्पतालले स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत 55 जना आवासीय डाक्टरलाई छात्रावास छाड्न 12 घण्टे अल्टिमेटम दिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: बाजुराको हिमाली गाउँपालिका 5 रुगिनका 55 वर्षीय दलबहादुर दमाई 15 वर्षदेखि रीति राजाको गोठमा बस्दै आउनु भएको छ। दलबहादुरको परिवारले धेरै वर्षदेखि रीति राजाको खेतबारीमा काम गर्दै आफ्नो जीवन गुजारा गर्दै आएको छ। जन्मजात शारीरिक अपाङ्गता भएका दलबहादुर आमा बुबाको निधनपछि बिचल्लीमा पर्नु भएको खबर नयाँ पत्रिकामा छ।
0: निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढ़िरहँदा ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा हिजो बेलुकी 185,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 177,390 क्युसेक पानीको बहाव मापन गरिएको थियो।
1: यो बिजुली उत्पादन हुने समय हो। वर्षा जारी रहेको र खोलानालामा पानीको बहाव पर्याप्त रहेकाले जलविद्युत आयोजनाबाट बिजुली उत्पादन क्षमता अनुसार भइरहेको छ। तर नेपाल विद्युत प्राधिकरणलाई भने अहिले होइन हिउँदको बिजुली व्यवस्थापन चिन्ताले सताएको खबर कान्तिपुर दैनिकमा छ।
0: बजेट वक्तव्यबाट खारेजीमा घोषणा गरिएका ब्राजिलको ब्रासिलियाको नेपाली दूतावास तथा चीनको छिङदुङको महावाणिज्य दूतावासलाई सरकारले यथावत राख्ने निर्णय लिएको छ। अर्थमन्त्रीले गएको 15 जेठमा प्रस्तुत गरेको बजेट वक्तव्यमा परेको र संसदले समेत पारित गरिसकेको भए पनि परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणले दुई नियोगलाई पूर्ववत कायम राखेको हो।
1: नेपालको शेयर बजारको कारोबार प्रणालीमा नयाँ अभ्यास थपिने भएको छ। नेपाल धितोपत्र बोर्ड सेभनले एउटै कारोबार दिनभित्र शेयर खरिद बिक्री गरी पोजिसन बन्द गर्न सकिने अन्तर्दिवसीय कारोबार इन्ट्राडे ट्रेडिङ सञ्चालनका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढ़ाएको हो।
0: काया कैरनमा अब पालो उखानको
1: समयले सबै कुरा मिलाइदिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: धेरै ठाउँमा निरन्तर झरी आज र भोलि हावाहुरी र चट्याङ सहित ठूलो पानी पर्ने। कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध।
0: राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन, जलवायु न्यायमा विश्वको ध्यानकर्षण, प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिव गुटेरेस बीच भेटवार्ता।
1: मौसमको पूर्व सूचना बेलैमा पाएकाले धान बालीमा क्षति कम हुने अपेक्षा। निरन्तर निगरानी गर्न र पानी पर्ने क्रम रोकिएपछि मात्रै खेत पस्न किसानलाई सल्लाह।
0: ट्रम्प र सी बीचको भेटवार्तामा व्यापार युद्ध विराम लम्ब्याउने सहमति। ताइवान र एआई बारेको मतभेद कायमै।
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज भारतसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पुरानो पार्टी छाडेर नयाँमा लागेका नेताहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एउटा पुरानो पार्टीको कार्यक्रम भइरहेको छ। गोजीमा हात हालेर हिँड्दै गरेका नेता जस्ता देखिने एकजना मान्छे त्यहाँ पुगेका छन् अनि हत्तपत्त केही सम्झे जस्तो गरेर उनी भन्दैछन्, आचिया कस्तो झुक्किएछु, सधैँ भाग लिइराखे बानी नयाँ पार्टीतिर लागेको बिर्सेछु भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आज र भोलि ठूलो पानी पर्ने भएकाले सकेसम्म लामो दूरीको यात्रा नगरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह देखेर के पाक बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B-067 नामक फलामे टाँचा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाँचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि। त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोझाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला ल? त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, टप टप त्यहीबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
0: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
8: पवन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98-4-91-91 र 98-69-78-33-33।
7: पवन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
9: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा, म तँ गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
4: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
4: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
3: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
3: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
4: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
3: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
4: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
3: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
4: र विविध
3: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8-9-10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 शङ्खुवा सभा
4: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1-2-3-4-5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 शङ्खुवा सभा
3: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा
4: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा
3: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 शङ्खुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852031191, 029-570-191, 9842092388।

0: साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण
1: अरुण
0: 97.6 MHz
1: हरपल
0: तपाईसँगै।
2: रेडियो अरुण टाइम चेक
3: 7 AM
4: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश। कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडेलधुरा हाल इन्डिया सानुमाया शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजत यखा इलुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय 5 खपन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर रवि पहाड़ी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संख्या

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएको तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनहरूमा हार्दिक धन्यवाद हार्दिक स्वागत गर्दै गर्दै सदाजे आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता तपाईँहरूको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले यति बेला हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथै भएर यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म हामीलाई तपाईँले प्रत्येक दिन सुन्दै आउनु भएको छ। विशेष गरी व्यवसायमा हामी तपाईँहरूकै शुभकामना सन्देशहरूलाई सङ्गल्नेछौ र अबको 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु। एकदमै बिहानीको बसाइ छ। यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ। यता चैनपुरतिर पानी परिरहेको अवस्था छ। लगभग पानी परेको पनि 24 घण्टा क्रस होइन, अस्तिको दिनदेखि परेको पानी अहिलेसम्म 1 मिनट पनि रोकिन सकिरहेको छैन। पानी नन स्टप पानी परेको छ परेको छ परेको छ। तपाईँहरूकोतिर के कस्तो छ त्यो पनि तपाईँले जानकारी गराउनुहोला होइन। 1 मिनट पनि रोकिन सकेको छैन पानी। 1 मिनट पानी रोकिदिए कस्तो हुन्थ्यो होला भनेर त अब आफूले अनुभव गरौँ होइन। एकछिन पानी रोकिदिए कस्तो हुन्थ्यो होला आफूले अनुभव गरौँ होइन। यतातिर चाहिँ अब जैनपुरतिर मात्र नभएर यति बेला देशैभरि होइन जताततै पानी परिरहेको छ, नन स्टप पानी परिरहेको छ। अब भनौँ 1 मिनट जति पानी पर्न रोकिदिए पनि त कस्तो आनन्द हुन्थ्यो होला होइन। एकदम पानी परेको छ परेको छ परेको छ। यता यस्तै छ नेपालतिर होइन यति बेला। अनि एकदम बिहानीको बसाइ छ। कतिपय साथीहरू त ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू अब कता जानु, अब बिहान यस्तो होइन पानी परेको बेलामा कामतिर त जानु भएको छैन होला। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 20 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ, उहाँहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र बनाईबाट सम्झन चाहन्छु। विशेष धन्यवाद पनि फेरि पनि व्यक्त गर्न चाहन्छु। र अब चाहिँ फटाफट हाम्रो सक्नुहुनेछ तपाईँहरूले सहभागिता जनाउने नम्बर, हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 को लाइन खुल्ला छ। एकदमै भन्ने के भन्ने होइन, तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। बिहानीको बसाइ छ, तपाईँकै शुभकामना सङ्गल्ने बसाइ हो। जहाँ चाहिँ आज पनि हामी शुक्रबारे बसाइमा छौँ, यो बसाइमा हामी प्रवासी मनहरूसँग पनि जोडिने गर्दछौँ होइन। प्रवासीमा रहनुहुने साथीहरू कता के गर्दै हुनुहुन्छ तपाईँले पनि फटाफट फोन गर्दै गर्नुहोला तपाईँहरूको लागि भनेर छुट्याएको नम्बर पनि यही छ। तर वाट्सएप नम्बरमा तपाईँले कल गर्नुपर्ने हुन्छ। वाट्सएप नम्बर पनि खुल्ला छ 98 40 68 68 23 को लाइन खुल्ला छ। त्यसै गरी तपाईँ यदि फेसबुक अडियो लाइभबाट सुन्नुहुन्छ भने फेसबुक अडियो लाइभको कमेन्ट बक्स पनि खुल्ला छ। तपाईँले अडियो लाइभको कमेन्ट बक्सबाट पनि तपाईँका आफ्ना शुभकामना सन्देशहरू लेखेर पठाउनुहोला। तपाईँको कारणवश फोन लागेन भने तपाईँले भनौँ तपाईँको लागि दुईवटा माध्यम खुल्ला छ। अब कमेन्ट बक्सबाट पनि कमेन्ट गर्नुभयो भने तपाईँले फोन लाउन सक्नु भएन भने तपाईँको ती कमेन्ट होइन तपाईँले लेखेर पठाउनु भएको शुभकामना सन्देश तपाईँले लेखेर पठाउनु भएको छ भने व्यवसायमा पक्कै पनि रिट आउट हुने नै छ। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आगामी ती 2083 साल असोज महिनाको 9 गते जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना तपाईँलाई, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छौ। तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने बरु तपाईँको यात्रालाई चाहिँ स्थगित गरिदिनुहोस्, यस्तो बेलामा यात्रा पनि नगर्नुहोस् भनेर म तपाईँलाई आग्रह गर्छु। किनभने बाटोको अवस्था के छ, जताततै यति बेला पानी 24 घण्टा क्रस भएर पनि अब भनौँ 2 दिन भयो आजसम्म पानी परेको, तपाईँले अब यात्रा चाहिँ नगरिदिनु होला भन्न चाहन्छु। किनकि अब तपाईँ लामो यात्रा गरिदिनुहुन्छ भने यात्रा नगरिदिनु होला, किनकि अब बाटोको अवस्था के छ कस्तो छ बुझ्नु पर्यो होइन। भरे बाटो राम्रै छ भनेर हिँड्दा पनि बीच बाटोमा अभर पर्न सकिन्छ, बाटोमा पहिरो जान सक्छ, रुखहरू ढल्न सक्छ, विभिन्न विभिन्न विपत्तिहरू आइपर्न सक्छ। तपाईँ यात्रा गरिदिनुहुन्छ भने यात्रा नगर्नु होला, बरु छोटो छोटो यात्राहरू चाहिँ सकेभर अवस्था बुझेर मात्रै यात्रा गर्नु होला भन्न चाहन्छु।
त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना। नयाँ कामको थालनी गरिदिनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना। परीक्षा लेखिदिनुहुन्छ तपाईँलाई, शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र तपाईँ जहाँ हुनुहुन्छ, जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ भने तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। अब भने तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला 9840668623 को लाइन। एकदमै पानी परे सँगसँगै चिसो पनि बढेको बढेकै छ चैनपुरतिर, होइन एकदमै बाहिर चिसो छ। अब तपाईँहरूलाई साथ दिनु भनेर म जस्तै अवस्थामा पनि उपस्थित भइसकेको छु। तपाईँहरू अब भने फोन डायल गर्दै गर्नुहोला कार्यक्रममा। म भने कार्यक्रमको आरम्भमा पहिलो सङ्गीतिक कोसेली मेरो सिधैमा हिमाल बोलको गीत यो तपाईँहरू माझ राख्दैछु। निकै नै मेरो देशभक्ति गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदम मिठो गीत थियो, मेरो चिरैमा हिमालय दिलमा नेपाल बोलको गीत। यो गीत तपाईँहरूमा आफ्नो मैले राखिसकेको छु र अब भने चाहिँ फटाफट आउनुहोला, तपाईँहरूसँगै व्यवसायमा म कुराकानी गर्नेछु, तपाईँको विशेष शुभकामना सन्देशहरूलाई व्यवसायमा समेट्नेछु। र आजको लागि फर्स्ट टाइम लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यार गरिहाल्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुर किमालुङबाट पासाङकी शेर्पा बोल्दै हुनुहुन्छ, के जाने हाम्रो पासाङकी जीको खबर खबर सुनाउनुहोस् न।
1: हजुर,
0: पानी परिरहेछ है? हजुर, चिया खाँदै मकै पोलेर खाने सिजन भइसक्यो त्यतातिर, होइन? हजुर, ल एकदमै जे होस् अनि आरामै हुनुहुन्छ नि? हजुर, मलाई पनि ठिक छ, राम्रै छ भन्नुपर्छ है त। हजुर हजुर, ल हजुर, पक्कै हो नि हो।
1: ल
0: हजुर, हस् हुन्छ, अनि आउनुभयो पासाङकीजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
1: जति पनि मलाई दिनुहुन्छ उहाँको सम्पूर्णलाई चाहिँ
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पासाङकी शेर्पा भोजपुर किमालुङबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ ब्याक टु ब्याक। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुरबाट नानु निस्मा राई बोल्दै हुनुहुन्छ, के छ नानु निस्मा तपाईँको खबर खबर? हजुर हजुर, यता पनि सेम टु सेम भन्नुपर्छ, पानी नन स्टप, हेर्नु न, एक मिनट पनि रोकिदिए कस्तो हुन्थ्यो होला जस्तो लाग्न थाल्यो मलाई त, यत्रो पानी परेको परेकै गर्दाखेरि त। हजुर हजुर हजुर, ल एकदमै आफ्नो ख्याल गर्नुहोला, बाहिर धेरै ननिस्कनु होला, यो पानीमा भिज्दाखेरि त साह्रै ज्वरो पनि आउन सक्छ, त्यही भएर चाहिँ आफ्नो ख्याल गर्नुहोला है त।
1: हजुर
0: हजुर, हस् हुन्छ, अनि आउनुभयो कार्यक्रममा नानु निस्माजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
1: अनि सुगाको कामना गर्नुपर्दा बहिनी सुग्रै लाई सुगाम्ने गाडी साथीको सुक्रा पानीपागा बहिनी शर्मिला सुखाइ दिदी एकजना सुक्रा पानीपागा रिसाराई चारिपुटी सन सुधाराई यो तारिलाको सबैलाई सुगा आफूहरूको

0: मेरो पनि खबर सबै ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। नेपालतिरको बेहाला छ, पानी परिया छ हेर्नु नै, यस्तो बिजोग भएको छ कि, यति बिजोग भएको छ कि पानी परेर 5 मिनट मतलब 1 मिनट पानी रोकिदिँदा नि कस्तो आनन्द हुन्थ्यो होला जस्तो लाग्न थालिसक्यो मलाई चाहिँ अब। अनि अरू त खबर ठिकै छ, म सन्चै छु, आरामै छु भन्नुपर्छ है त। हजुर, हेर त अनि यस्तो छ, हजुर हजुर, अब मिल्दैन के गर्नु र, यस्तै छ होइन, अब मिल्ने भएदेखि त यति बेला के के कता कता के के भइसक्थ्यो होइन र। हजुर ल, हुन्छ, अनि आउनु म भावनाजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भावना मगर, इन्डियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र फोन लाइनमा हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते, हेलो, गुड मर्निङ, नमस्ते हजुर, हेलो, गुड मर्निङ, नमस्ते, हेलो, गुड मर्निङ, नमस्ते हजुर। साथी हुनुहुन्थ्यो लाइनमा, मैले उहाँलाई पर्खिराख्ने टाइम छैन मेरो, कहाँबाट को हुनुहुन्थ्यो उहाँसँगलाई मैले उहाँलाई फोन डिस्कनेक्ट गर्न बाध्य भए। यति बेला अर्कोजना साथी हुनुहुन्छ, हेलो, नमस्ते, हजुर, नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, सुजन कार्की धरानबाट बोल्दै हुनुहुन्छ, के छ अनि हाम्रो सुजन कार्कीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, पानी परेको छ, परेको छ है? हजुर ल, एकदमै आफ्नो ख्याल गर्नुहोला, हजुर हजुर ल, हुन्छ, एकदमै अब पानी परिसकेपछि काम गर्ने अब वातावरण नै हुँदैन, त्यही भएर पनि अब बस्नु पर्यो, खानु पर्यो, तातो तातो बनाएर खानु पर्यो होइन। हजुर ल, हुन्छ, अनि आउनुभयो सुजनजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त।
1: हुन्छ, शुभकामना सन्देश, फर्स्ट अफ अल हजुर लगायत हाम्रो प्राविधिकलाई शुभ दिन प्लस कार्य सफलताको एकदम धेरै शुभकामना भन्न चाहन्छु, अनि आज बर्थडे मनाउने सम्पूर्ण साथीहरूलाई जन्मदिनको एकदम धेरै धेरै शुभकामना दिन चाहन्छु, र प्यारो साथी हाम्रो प्रतिमा शशी एसम विराज अनि मिडिया प्रेमी राई अनुसा अनि हर्ष जोशी
0: हजुर, नमस्ते, टेक योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला धरानबाट हुनुहुन्थ्यो सुजन कार्की, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ, हेलो, गुड मर्निङ, नमस्ते, हजुर, गुड मर्निङ, नमस्ते, सेवारो कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, मेरो नास्ता चाहिँ भएको छैन, चिया चाहिँ मैले कार्यक्रममा नै पिउँदै पिउँदै तपाईँहरूसँग नै कुराकानी गर्दैछु, एकदम मौसम चिसो छ, त्यही भएर पनि अलिकति अब ज्यानलाई तातो बनाउनु पर्यो भनेर चिया पिउँदै तपाईँहरूसँग नै यसरी कुराकानी गर्दैछु भन्नु पर्यो है त। हजुर, हस् हुन्छ, पानी त एकदमै नन स्टम परिरहेछ, एकदम अस्तिको दिनबाट पानी परेको छ, परेको छ, अब अब 12 गतेसम्म यतिकै होला भन्ने चाहिँ भनौँ, अब 12 गतेसम्म यस्तै दिन छ होइन, अब त्यहाँदेखि उता चाहिँ के हुन्छ हेरौँ, अब के हुने हो होइन।

0: हजुर एकदम ठिक ठाक छ, राम्रै छ, सधैँभरि यस्तै राम्रै रहनु होला है त। ल हुन्छ नि, आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ है। राई बिगेजी हजुर साथी हुनुहुन्थ्यो लाइनमा, मैले उहाँसँग कुराकानी गर्न सकिनँ भन्दा नि उहाँले शुभकामना सन्देश राख्नु चाहिँ पाउनु भएन। यति बेला अर्कोजना साथी फोन लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर शिवारो नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर सुमी लिम्बू तेह्रथुमबाट। के छ हाम्रो सुमीको खबर खबर? हजुर खबर एकदम ठिक ठाक छ, राम्रै छ, पानी परिरहेको छ, यता पनि त्यस्तै छ, पानी परेको छ, परेको छ, दिक्कै युवाकै लागिसक्यो मलाई चाहिँ। अनि के छ नयाँ नौलो खबर सुनाउनुहोस् न। हजुर नयाँ नौलो खबर सबै ठिकै छ, राम्रै छ, पुरानै छ है। हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा सुमीजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। खोकी त खत्रै लागे जस्तो छ एकदमै, अनि अब खोकीकै सिजन छ, अस्तिदेखि नै एकदम अलिअलि अलिअलि, यो त अब निकै कम भएको भनौँ न होइन, औषधिले गर्दाखेरि, नत्र भने तपाईँहरूसँग यसरी किन कुराकानी गर्न आउन सक्थे र। हजुर हाँ सुन्छ, धन्यवाद छ दिलसाजी तपाईँलाई, अनि तपाईँ दिलसालाई नै बोलिदिनु हुन्छ नि इलामबाट। ए ल ठिक छ, दिलसा नै बोल्दै हुनुहुन्छ, म त कता कता होइन जस्तो पनि लागिरहेको थियो, कता कता हो जस्तो पनि लागिरहेको थियो, अनि त्यही भएर सोध्न बाध्य भए। अनि के छ खबर खबर दिलसा, इलामतिर कस्तो छ? हजुर पानी त यतिकै हो दिलसाजी, अब 12 गतेसम्म चुपचाप लागेर बस्नुपर्छ, अब खाने भित्रै बस्ने, बाहिर निस्किन नमिल्ने होइन, अन्त भनेको त गाह्रो छ नि, अब गाई बस्तु पालेको हुन्छ गाउँ घरमा त, एकदमै अब घाँस काट्नु पर्यो होइन, यस्तोमा काटेको घाँस पनि अब कति खान्छ कति खाँदैन, आफूलाई काट्नु पनि गाह्रो होइन, भिजी भिजी होइन। हजुर गाह्रो छ, हजुर एकदम इलामतिर बत्तीकै समस्या छ है। हजुर आशै छैन के गर्नु, हुन्छ अब वेट गर्नु न, वेट गरेपछि पक्कै आउँछ, 12 गतेसम्म मात्र त्यति साह्रो, त्यहाँदेखि उता त ठिकै हुन्छ होला दिलसाजी। हजुर ल हजुर हजुर ल हुन्छ, कुराकानी लामो नगरौँ, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ है। अनि
1: जन्मदिनको पनि शुभकामना दिन चाहन्छु अनि मेरो प्यारी साथी सुनिता लगायत नाना दिनुको सबैलाई शुभदिन भनेपछि सुनिनु सुरु भाइ.
0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला दिलसारै उहाँसँग छुट्टै उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला वाट्सएप नम्बरमा हुनुहुन्छ एकजना साथी. हजुर गुड मर्निङ नमस्ते. हजुर ए राई पिकेजी फेरि आउनुभयो. अघि त तपाईँको फोन आवाज नै आइरहेको थिएन. हजुर हजुर ल हुन्छ अब आउनुभयो. तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त.
2: र मेरो केही मित्रहरूको नाम दिनु पर्दाखेरि हुनुहुन्छ भुसुति रहन्छ, पुनमिता प्रेम रामिसा, दुर्गा खत्तम, उमेश चामलिङ, हरपल रोशनी, सत्य शेर्पा, अनि लेटाङतिर हुन्छ भानु तमी, रमिला राई, नम्रता राई, मिना राई, अनि बनिस मारिका, सुरेन भाइ, नवीन, राजु अले मगर, सिम्पल सरेना गुरुङ लगायत मेरो नामसँग परिचित साथै मलाई राई टेके राई भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिन कामना छोड्दै दिँदा हुन्छ. अस्ति टेकेर भाइ भाइ.
0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला राई पिके राई मोरङ केराबारी घरबै हाल मलेसियाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे. उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. यति बेला फेसबुक अडियो लाइभमा कमेन्टहरू पनि धेरै प्राप्त भइरहेको छ. म कमेन्टहरू पनि म बीच बीचमा दिनेछु. यति बेला सिमु सिमु हुनुहुन्छ यो आइडीबाट. गुड मर्निङ नमस्ते छड्के सलाम छ है भन्नुभएको छ. हजुर चैनपुर छड्के सलाम हजुरलाई पनि. हजुरको के छ खबर भन्नुभएको छ. मेरो खबर एकदम ठिकठाक छ. अल फ्यामिलीलाई मिस यु एन्ड ह्याभ अ गुड डे अल भन्नुभएको छ. चन्द्रमाया तामाङ हुनुहुन्छ. गुड मर्निङ सुमिता म पनि सुन्दैछु. ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ. त्यसै गरी मनको साथी जीवन कार्कीले पनि शुभ बिहानी पोखरेली नमस्कार सन्चै हुनुहुन्छ म पनि सुनिरहेको छु बहिनी कार्यक्रम यता पोखराबाट भन्नुभएको छ. ढकाल धर्मराज हुनुहुन्छ नमस्ते शुभ प्रभात इन्द्र जात्राको शुभकामना. म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु. आज जन्मदिन मनाउनु मेरो भान्जा जन्मदिन मनाउनु हुने मेरो भान्जा स्यान्जोल खतिवडालाई र स्यान्जोल खतिवडा र मोरङ पथरी निवासी दाई सागर ढकाललाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ. त्यसै गरी भावन मगरले यति बेला गुड मर्निङ नमस्ते सुन्दैछु इन्डियाबाट भन्नुभएको छ. सलिना शेर्पाले पनि हामीलाई सुन्दै हुनुहुन्छ र गाह्रो छ है पानी पनि कति परेको वाक्कै लागिसक्यो भन्नुभएको छ. हो के साँच्ची वाक्कै लागिसकिसक्यो मलाई पनि. अनि भूपेन्द्र तामाङले गुड मर्निङ अल भन्नुभएको छ. स्वर्णिम राईले यति बेला गुड मर्निङ सी शुभ दिन अल भन्नुभएको छ. त्यसै गरी कमला वानेम लिम्बू हुनुहुन्छ हेलो नमस्ते सेवारो भन्नुभएको छ. हजुर सेवारो म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला वानेम लिम्बू ताप्लेजुङ घरबै हाल यति बेला कुवेतबाट कार्यक्रम सुन्दैछु. ताप्लेजुङमा रहनुहुने मेरो प्यारी आमालाई धेरै माया धेरै सम्झना अनि आत्मीय साथीहरू भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ. अन्त्यमा सबैमा शुभ दिन भन्नुभएको छ. नानु प्रीति हुनुहुन्छ हाई गुड मर्निङ नमस्ते सेवाहरू है म धनकुटाबाट नानु प्रीति लिम्बू. आजको दिनमा जन्मदिन परेको छ साथी अनिस अधिकारीको छोरा लोकेश अधिकारीलाई ह्याप्पी बर्थडे टु यु बाबु. जन्मदिनको धेरै धेरै शुभकामना एन्ड मिस यु अल भन्नुभएको छ. राई सँगसँग हुनुहुन्छ उहाँले ह्याप्पी बर्थडे टु यु प्यारी साथी सरिना राई अनि लै सबलाई शुभ दिन भन्दै जान्छु ल बाई बाई भन्नुभएको छ. राई पिके राई हुनुहुन्छ उहाँले पनि यति बेला गुड मर्निङ सुमिता सिस मिस यु ओल भन्नुभएको छ. रोमन मुक्तान तामाङले शुभ दिन अल भन्नुभएको छ. राईनी राजकोला हुनुहुन्छ सोलुखुम्बुबाट गुड मर्निङ अल भन्नुभएको छ. त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते दिदी म पाँच खबर नाचुङ खुरुङबाट मिडिया प्रेमी निमु शेर्पा हो. म पनि प्रोग्राम सुन्दैछु गेट वेलसन प्यारी मम्मी एन्ड दिदी सानुमाया शेर्पा र मिस यु सुरेश राणा मगरलाई अनि ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ. राई राई राई यो आइडीबाट मिस यु अल भन्नुभएको छ. राजकाली गोरीले शुभ दिन अल गुड मर्निङ नमस्ते मी झापाली हिरो राजकालीकोटे बिर्तामोर झापा जस्ट नौ युवीबाट भन्नुभएको छ. सुरेश राणा मगर हुनुहुन्छ उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु यता सभा पोखरी एक धुपुबाट सुरेश राणा मगर हो. मिस यु मिडिया प्रेमी निमु शेर्पालाई र शुभ दिन अल बाई बाई भन्नुभएको छ. त्यसै गरी उज्जवल राई हुनुहुन्छ उहाँले गुड मर्निङ अल बिर्तामोर झापाबाट भन्नुभएको छ. रामजी घिमिरेले शुभ दिन सबै साथीहरूमा भन्नुभएको छ. यति बेला फोन लाइनतर्फ लाग्छु कोही साथी लाइनमा हुनुहुन्छ हेलो नमस्ते. हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो? हजुर रेनिसा राई धनकुटाबाट. हजुर अनि रेनिसा जी के गर्दै हुनुहुन्छ नि? हजुर ए भनेपछि ओछ्यानतिरै हुनुहुन्छ हो? ल ठिक छ, के गर्नु त पानी परिरहेछ होइन? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: अनि आज जन्मदिन गरेको छ मेरो साथी सरिना राईलाई चाहिँ पनि जन्मदिनको धेरै शुभकामना, अनि
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला धनकुटियाबाट रोनी सर राई हुनुहुन्थ्यो, उहाँसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ यति बेला। अर्कोजना मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नु भयो? साथी निन्द्रामै हुनुहुँदो रहेछ, ल ठिक छ केही छैन, अलिकति निन्द्रा अलिकति भगाउनु पर्छ है साथी र रेडियो सुनेर चाहिँ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
3: हेलो गुड मर्निङ नमस्ते राजु।
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नु भयो? हजुर मोरङको याङ्सिलाबाट दिलु सानो याम्पु। हजुर अनि के छ हाम्रा दिलु सानोजीको खबर खबर?
3: मेरो खबर सबै ठिकै छ, वेदरको कुरा गर्नुपर्दा पानी परिरहेको छ, हावा चलिरहेको छ, एकदम बेहाल छ भन्नुपर्छ।
0: हजुर भनेपछि एकदम बेहाल बेहालै रहेछ है, भनेपछि हावा पनि चल्न थाल्यो। ओहो ल आफ्नो ख्याल गर्नु होला, यतातिर चाहिँ हावा चाहिँ चलिहालेको छैन, पानी चाहिँ नन स्टपै परिरहेको छ भनौँ न।
3: हजुर
0: हजुर एकदमै गाह्रो छ, अब प्रायः यसो बाहिर पनि ननिस्किनु होला, भित्रै बस्नु होला है त। हजुर ल हुन्छ, अनि आउनुभयो दिलु सानो याम्फु व्यवसायमा, कार्यक्रम शुभ सन्देशको व्यवसायमा छौँ, तपाईँका शुभकामना सन्देश तर्फै लागौँ न त है।
3: हुन्छ, पश्चिमहरूको लागि हाम्रो टेन्सनमा रहने मित्र अरुण एटेमिका टिमलाई कार्य सफलताको धेरै धेरै शुभकामना शुभ दिन भन्न चाहन्छु। अनि हिजो मात्रै जन्मदिन मनाउनु भयो, हाम्रोतिर यस्तो नेट पनि दिएको थिएन, हिजो त बन्दै दिएन, यो एनसिसीको टावरहरू एनसिएलको केही पनि थिएन। हाम्रो साथी धनपुटाको साथी हुनुहुन्थ्यो भूपेन किराती राई, उहाँको जन्मदिन हिजो परेको थियो, उहाँलाई एकदम धेरै जन्मदिनको ढिलै भए पनि एकदम धेरै शुभकामना मेरो अल फ्यामिलीको साइडबाट, उहाँले ह्याप्पी बर्थडे टु यु भूपेनजी भन्न चाहन्छु। अनि आज स्पेसल बर्थडे सेलिब्रेट गर्नुहुने हाम्रो दिदी हुनुहुन्छ दिनु दिवस याम्पु, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलु सानो याम्फु मोरङको याङ्सिलाबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। र अब भने कार्यक्रम शुभ सन्देशको विषयमा टाइम धेरै नै गइसक्यो, म तपाईँहरू माझमा एकदमै मिठो देशभक्त गीत राख्नेछु, मेरो देश डुब्न लाग्यो बोलको गीत सुन्दै रहनु होला। गीत पछि सर्ट फ्रम सर्ट ब्रेक रहनेछ, ब्रेक पछि म आउने नै छु, कार्यक्रम शुभ सन्देशको व्यवसाय सुन्दै रहनु होला।

0: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
1: होइन के साह्रो हौ, त चाहिँ बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
0: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
1: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
0: धन्यवाद दादा, म अहिले नै गइहाले।
1: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98415600।
0: खराङ सम्पर्क सञ्जीव कटवाल 98135448।
1: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98400769782।
2: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
0: जान्न, म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
0: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
0: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, चैनपुर, धरान, इटरी, दमकमा उचित मूल्यमा घडेरी चाहिएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। मोबाइल 98625137744, 98153877475।
6: आँखी भुइँ बिहिबारे सम्पर्क कृष्ण घतानी, रमला घतानी, मोबाइल 98428845495 र 98190176098। सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबारको लागि मनोकामना सुनचाँदी पसल।
7: हातमा के पो बोकेर लाग्यो हो गुटुङ टुङ,
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
7: औ लु, समस्याको समाधान भनेकै म हो,
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
8: लुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीबाट जाने,
7: लाखे सलमै बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
10: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो सटक्रम सटब्रेक पछि पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक देशीको ध्वनी रेडियो अनुष्ठान 90.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँकै साथमा रहन्छौ र यो बसाईमा तपाईँले आफ्ना विशेष शुभकामना सन्देशहरू छन् मलाई लिएर आउनुहोला भन्न चाहन्छु। साथीहरू चाहिँ सम्झिने कोसिस नगरिदिनुहोला किनकि यो भनेको यो बिहान बसाई बिहानीको बसाई छ, तपाईँको शुभकामनासँग नै बसाई हो। तर कोही कोही साथीहरूले चाहिँ साथीहरू सम्झिदिनुहुन्छ, त्यही भएर अलिकति मलाई अलिकति अप्ठ्यारो लाग्छ होइन। अब फेरि शुभकामना राख्दै राख्दै बीचबीचमा साथीहरू सम्झिनु भयो भने त सबैले नै अप्ठ्यारो हुन्छ। त्यही भएर आफ्नो शुभकामना सन्देश चाहिँ बसाईमा दिएर आउनुहोला राख्नुहोला भन्न चाहन्छु। र म अब ढिला गर्दिनँ, यति बेला फोन लाइनतर्फ लाग्छु। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धनकुटाबाट, तपाईँको शुभ नाम भनिदिनुहोस् न फेरि एकपटक। सरोज राई भन्नुभयो? हजुर नवराज राई धनकुटाबाट। हजुर, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यही समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि एकदमै बसिराख्नु भएको छ, पानी परिरहेको छ है? हजुर ल हुन्छ, एकदमै आफ्नो ख्याल गर्नु होला। अनि आउनुभयो कार्यक्रममा, यो बसाईमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त। हजुर नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट नवराज राई, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते।
1: गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धर्मदेवी नगरपालिका 4 मामलिङबाट प्रकाश कमर बोल्दै हुनुहुन्छ। हजुर के छ हाम्रो प्रकाशजीको खबर खबर यो समयमा के गर्दै हुनुहुन्छ? हजुर बसिराख्नु भएको छ, यतिकै पानी परेर बिजोग रमाइलो भइरहेछ, त्यस्तै हो, के गर्नु यता पनि यस्तै छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो प्रकाशजी साईमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ।
1: हुन्छ आजको दिन शुभ रहोस् र कार्यक्रमहरूको धेरै धेरै शुभकामना भन्न चाहन्छु तपाईँलाई, कामना अब रेडियो सुनेर सबैलाई, र पानी परिरहेको छ, बारी पहिरो आउन सक्छ, एकदमै सजग रहनुहोला भन्दै बिताउँछु। नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक युर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला प्रकाश कमर धर्मदेवी नगरपालिका 4 मामलिङबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमै हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर स्काई नवीन इलामबाट, के छ नवीन तपाईँको खबर खबर? हजुर खबर ठिकै छ, राम्रै छ, पानी परिरहेछ है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा नवीनजी, वसाईमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ।
2: मेरो शुभकामना भन्दा इलामको यतापट्टिर जाउँ, देवेन्द्र दाहाल जो अहिले मलेसियातिर छ, उसको मम्मीको बर्थडे छ है, उता दाहाल मम्मीलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। साथमा हाम्रो प्रेमराज नेपाल छ इलाम सिम्पिङमा, दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना। राजन कटेल हुन्छ झापाली हिरो अहिले बेङ्गलोरतिर, अरुण राणा मगर छ कैतापातिर, दकाल धर्मराजले दुबईबाट सुन्दैछ, अनि त्यसपछि मिलन राई छ है रवि पाठकतिर एक्सन विराट बोधपुरमा अन्तिममा भन्नुपर्दा कमला मुख्य गजनुतिर सबैलाई शुभ दिन भन्दै गए
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला स्काई नवीन इलामबाट उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो हजुर भोजपुरबाट अनुष्का बस्नेत बोल्दै हुनुहुन्छ के छ हाम्रो अनुष्काको खबर खबर यो समय बिहानीको बसाइ के गर्दै हुनुहुन्छ हजुर मेरो पनि खबर एकदम ठिकठाक छ राम्रै छ भन्नुपर्छ पानी त यतिकै परि नै रहेको छ भनौँ सब ठिकठाक छ भन्नुपर्छ है त हजुर ल हुन्छ एकदमै आफ्नो ख्याल गर्नु होला है त हजुर हजुर हस् हुन्छ अनि आउनुभयो अनुष्काजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ
3: हुन्छ फर्स्टमा त एकदम मिठो भएको रानी हजुरलाई एकदम मिठो माया सम्झना सक्नु शुभ दिन खाली तपाईँलाई पनि धेरै धेरै शुभकामना बाजु दिन पनि शुभ रहोस् भन्न चाहन्छु त्यसै गरी रेडियो अरू मिसिम अलिन्टिनको लागि नै एकदम मिठो माया सम्झना सक्नु शुभ दिन भनेर चाहिँ घर फ्यामिलीमा हुनुहुन्छ मम्मी बा दिदीलाई धेरै सम्झना मिठो माया भन्न चाहिँ धेरै सम्झना पनि भन्न चाहेँ अनि नेसिङ मेरो छोरी मिसमा हस्बेन्ड बदली बस्ने अनि त्यसै गरी सेरो त हुनुहुन्छ बेङ्गलोरतिर उहाँलाई पनि धेरै सम्झना मिठो माया आफ्नो छाल गर्नुहोला एकदम धेरै सम्झेको छु भन्न चाहन्छु त्यही उठ हुनुहुन्छ अनुसारले म बेटी त झर्ना भुगेल करिना मगरलाई पनि धेरै धेरै सम्झना मिठो माया शुभ दिन भन्दा चाहिँ दुवैतिर हुनुहुन्छ हाम्रो दिदीका गुरुङ कालखोस्कोले हुनुहुन्छ भने एकदम धेरै सम्झेको छु दिदीका दिदीहरूले बिर्से पनि मैले बिर्सेको छुइनँ एकदम मिठो माया सम्झना सक्नु शुभ दिन भन्न चाहिँ जति पनि साथीहरू मलाई अनुष्कार भनेर चिन्नुहुन्छ कसैलाई पनि बिर्सेको छैन है सबैमा बराबर माया सम्झना शुभ दिन आफ्नो आफ्नो ठाउँमा रहेर आफ्नो ख्याल गर्नुहोला एकदमै धेरै सम्झना सबैमा भन्दै म चिन्छु नमस्ते त्यस्तै बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला अनुष्का बस्नेत भोजपुरबाट हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ र आजको लागि लास्ट टेन लकी कलरमा एकजना साथीलाई लाइनमा दिन्छु कोही मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते गुड मर्निङ हजुर हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सभापोखरी एक धुपुबाट सुरेश राणा मगर बोल्दै हुनुहुन्छ अनि के छ हाम्रो सुरेशजीको खबर खबर अनि सभापोखरीतिर कस्तो छ हजुर हजुर भनेपछि पानी आइरहेको छ त्यता पानी आइरहेको छ यता पनि पानी नै आइरहेको छ र किन्नु सकेको छैन भन्नुपर्छ है त हजुर ल हुन्छ अनि आउनुभयो सुरेशजी कार्यक्रमको अन्तिमतिर छौ व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त हजुर नमस्ते टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सभापोखरी एक धुपुबाट सुरेश राणा मगर उहाँसँग म छुटेर अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ भन्दा पनि म एकजना साथी चाहिँ लिनु पर्यो कहाँबाट को हुनुहुन्छ कमेन्टहरू पनि धेरै नै छ कोही मित्र हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते हजुर गुड मर्निङ नमस्कार कहाँबाट को बोल्नुभयो हजुर पाँच खबर नाट चुङखुरुङबाट निमु शेर्पा बोल्दै हुनुहुन्छ के छ हाम्रो निमु शेर्पा लक्की हुनुहुन्छ म त झन्डै अब अन्तिमतिर थिएँ तर अलिकति टाइम रहेछ त्यही भएर मैले फोन पनि रिसिभ गरेँ के छ खबर खबर
4: मेरो खबर चाहिँ एकदमै ठिकै छ म चाहिँ घरमै बाहिरको काम गरौँ भने त पानीले गर्न दिएको छैन घरेको काम गर्दै प्रोग्राम चाहिँ गरिरहेको गर्छु अन्तिममा कल लाग्यो खुसी छु अनि तपाईँको खबर के छ
0: हजुर मेरो पनि खबर सब ठिकठाक छ राम्रै छ म सन्चै छु आरामै छु भन्नुपर्छ पानी त परिरहेको छ चनपुरतिर पनि भन्नुपर्छ है त
4: हजुर तपाईँ पनि सेम अब अस्तिको दिन दुईचोटिको चाहिँ पानी यता पनि एक सेकेन्ड जतिको छ होइन अब तिन चार दिन यस्तै होला गाह्रो छ हौ पानी नआउनु
0: हजुर एकदमै गाह्रो छ गाउँघरमा काम पनि गर्न पाइएको छैन होइन काम कति हुन्छ तर पानीले कामै गर्न दिएको छैन आफ्नो ठाउँमा रहनुहोला ख्याल गर्नुहोला है त हजुर हस् हुन्छ र अब पनि तपाईँको शुभकामना सन्देश तर्फै लागौ है
4: हुन्छ पद्मा दाजुलाई रेडी गर्नुहुने उनी चाहिँ गरिदिनु साथमा कार्यक्रमको धेरै धेरै शुभकामना साथमा आफ्नो टिकालाई राम्रोसँग गर्नु होला भन्न चाहेँ. अनि मेरो घर फ्यामिलीमा मम्मी अनि प्यारी दिदी कुबुतिर हुन्छ सबैजना त्यतिर हुन्छ उहाँलाई स्वास्थ्यको धेरै धेरै शुभकामना चाँडै नै फोनहरूलाई साथमा मिठो मामी त सम्झना भन्न चाहन्छु. अनि अहिले भर्खरै कल गर्दै हुनुहुन्छ सुरेश राणा बगालाई शुभदिन साथमा मिठो मामी त सम्झना कार्यक्रमलाई पनि धेरै धेरै शुभकामना भन्न चाहेँ. अनि अहिलेको समय जसरी प्रोग्राम सुन्ने हुन्छ मलाई निमिषेक भनिदिनुहुन्छ सुन्नुहुन्न सम्पूर्णलाई शुभ दिन साथमा कार्यकर्ताको धेरै धेरै शुभकामना आफ्नो ठाउँमा रहेर आफ्नो स्वास्थ्य क्रिया गर्नु होला भनेदेखि ल ओके बाई बाई.
0: हजुर नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो आजको लागि लास्ट एन्ड लकी कलर साथी निमु शेर्पा शङ्खुवा सभा पाँच कमानको साथी उहाँसँग म छुटेर अब भने चाहिँ थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ यति बेला कमेन्टतर्फै लाग्छु म धेरै कमेन्टहरू बाँकी छन्. टिका विष्ट हुनुहुन्छ हेलो हजुर नमस्कार म खोटाङ घर भइहाल बिरान मुलुकबाट शुभ यात्रा सुमन जोशी त्यसै गरी बेगम बेटी भन्नुभएको छ सबैमा सबैमा शुभ दिन है भन्नुभएको छ उहाँले. मनोज राउत हुनुहुन्छ गुड मर्निङ सिस भन्नुभएको छ उहाँले. त्यसै गरी शुक्रदास र शैली निर्दोष हुनुहुन्छ हेलो नमस्ते शुभ बिहानी पास्टर हिल्याङ सात घर भइहाल फिदिम चार डब्लुबाट के छ हजुरहरूको खबर चाहिँ नास्ता लिनुभयो होला है यस शुभ बिहानी कार्यक्रम मार्फत शुभकामना सन्देश दिनुपर्दा भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ उहाँले. त्यसै गरी यति बेला अर्कोजना साथी प्रदीप खालिङ राई हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते म दुबईबाट मजाले कार्यक्रम सुन्दैछु शङ्खुवा सभा खराङ माक्पामा रहनुहुने घर परिवारमा मिठो सम्झना अनि साथीहरू भनेर उहाँले पनि साथीहरूको नाम मेन्सन गर्नुभएको छ. अन्तिममा सबै सबैमा शुभ दिनको कामना गर्दै जान्छु ल भाइ भाइ भन्नुभएको छ. त्यसै गरी मनोज राउतको कमेन्ट 10-12 जति देखिरहेको छु साथी त्यसो नगर्नुहोला एउटा कमेन्ट गर्दा हामीलाई पुग्छ. सलिन डिम्बो हुनुहुन्छ गुड मर्निङ अल भन्नुभएको छ. त्यसै गरी हर्पलको साथी समीक्षा हुनुहुन्छ उहाँले हेलो हाई गुड मर्निङ नमस्ते मि झापा घर भइहाल मलेसियाबाट समीक्षा शेर्पा हाव अ ग्रेट डे झापामा रहनुहुने मेरो घर परिवारमा दादा जीवन थापाले लिम्बू बिजाई सबै सबैमा शुभ दिन भन्नुभएको छ. नवीन देवानले पनि गुड मर्निङ अल भन्नुभएको छ. सुनिता घिसिङले हामीलाई शङ्खुवा सभा तामकुबाट सुन्दैछु मिस यु अल बाई बाई भन्नुभएको छ. त्यसै गरी फुची यमकला कुलुङ हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते प्रोग्राम सुन्दैछु उस्तै माया उस्तै सम्झना सबै सबै साथीहरूमा हेभ अ नाइस डे अल इट्स मी फुची यमकला फ्रम बाला हालखातबारीबाट भन्नुभएको छ. सम्झना रुङबाङसा हुनुहुन्छ सुन्दैछु सपापोखरीबाट भन्नुभएको छ भने तामाङनी शीतल अबाकी हुनुहुन्छ उहाँले पनि हेभ अ ग्रेट डे अल सबैमा भन्नुभएको छ. त्यसै गरी मिडिया प्रेमी निर्मला वनेमले लेख्नुभएको छ ह्याप्पी बर्थडे टु यु विपिन रुमदाजी राईलाई भन्नुभएको छ. सानु कमला हुनुहुन्छ गुड मर्निङ नमस्ते सुमी म सानु कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम हेभ अ ग्रेट डे अल भन्नुभएको छ. त्यसै गरी छेत्री ओम प्रकाश हुनुहुन्छ उहाँले पनि हेलो गुड मर्निङ नमस्ते दिदी सुन्दैछु मुम्बईबाट है भन्नुभएको छ. उहाँले लक्ष्मी राई हुनुहुन्छ उहाँले पनि मिस यु अल भन्नुभएको छ. अस्मी सोताङले पनि सबैमा शुभ दिन मिस यु अल भन्नुभएको छ भने रमिला राई हुनुहुन्छ गुड मर्निङ सिस म पनि सुन्दैछु रमिला राई मोरङबाट हेभ अ नाइस डे अल भन्नुभएको छ. मीना थापा हुनुहुन्छ शुभ बिहानी नमस्कार डाफेल धुराबाट सुन्दैछु है भन्नुभएको छ उहाँले. त्यसै गरी रमेश राज लिम हुनुहुन्छ उहाँले पनि गुड मर्निङ नमस्ते सिस्टर म उदयपुरबाट रमेश राई मिस यु अल भन्नुभएको छ. सञ्जीव राईले पनि सबै सबैमा शुभ दिन भन्नुभएको छ. विक्रम शङ्करले पनि गुड मर्निङ नमस्ते विक्रम शङ्कर मादी घर हालखातबारीबाट सुन्दैछु सबैमा हेभ अ नाइस डे अल भन्नुभएको छ. मेरो प्यारो मान्छे तिमी आइडीबाट हेलो गुड मर्निङ सुमिता सिस के छ भन्नुभएको छ. ठिकै छ मेरो खबर तपाईँको के छ. फ्रम शङ्खुवा सभा चैनपुर तिनबाट हो मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ. हिर्सु चामलिङ राई हुनुहुन्छ उहाँले पनि हेभ अ ग्रेट डे अल भन्नुभएको छ. बसन्त श्रेष्ठ हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते इट्स मी बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङ सिद्धुवा पाँच लिम्बुदिनबाट हो सबैमा शुभ दिन भन्नुभएको छ. सविता शेर्पाले पनि हेलो गुड मर्निङ नमस्ते हेभ अ नाइस डे अल माई फ्रेन्ड्स मिस यु ओके बाई बाई भन्नुभएको छ. त्यसै गरी कल्पना साम्पाङले गुड मर्निङ नमस्ते भन्नुभएको छ काठमाडौँबाट हो. आजको शुभकामना सन्देश राख्नुपर्दा सोनकन्दवा त्यसै गरी दिलु विवास याम्फु दुईजनालाई ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ. त्यसै गरी यति बेला भावना चामलिङले पनि मिस यु अल बाई बाई भन्नुभएको छ. अमिनाले गुड डे अल भन्नुभएको छ. जनक रजरी मगर पनि हुनुहुन्छ उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ. सौरभ केसी हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते सबै सबै साथीहरूमा भन्नुभएको छ. सागर गिरीले पनि यति बेला हेभ अ नाइस डे अल दर्शन नमस्ते सागर गिरी फ्रम अर्जुन धारा झापा मिस यु अल बाई बाई भन्नुभएको छ. त्यसै गरी बबिता केशव कि मगरले पनि यति बेला गुड मर्निङ अल भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण साथीलाई कमेन्टको लागि.

0: रेडियो अरो टाइम चेक
1: इट्स 8 एएम
2: अहिले बिहानको 8 बज्यो।
3: आदरणीय श्रोता, प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै हुनुहुन्थ्यो। यस विषयमा प्रत्यक्ष रूपमा तपाईँहरूलाई हामीले प्रत्यक्ष प्रसारण गर्यौं। न्यूयोर्कको संयुक्त राष्ट्र संघको कार्यालयबाट जुन किसिमले आज 206 बढ़ी देशका राष्ट्र प्रमुखहरू र सम्बन्धित विभागीय मन्त्रीहरू त्यहाँ उपस्थित भएका छन् र नेपालको जलवायु क्षेत्रका विषयमा चाहिँ उहाँले आफ्ना भनाइहरू राख्नु भएको छ। भर्खरै आएको रसुवा, भट्टेकोशी, बाढ़ी र नेपालमा पग्लिँदै गएको हिउँ र त्यसपछि हिमालमा परेको असर बारे पनि उहाँले संयुक्त राष्ट्र संघमा आफ्नो आवाजहरू उठाउनु भएको छ। र अब आगामी दिनहरूमा पनि नेपालले अब जलवायु परिवर्तनका क्षेत्रमा हरेक राष्ट्रबाट चाहिँ नेपालले जुन क्षति बेहोरेको छ त्यसमा नेपालको प्रमुख दावेदारी रहने र नेपालले चाहिँ जलवायु परिवर्तनका क्षेत्रमा निकै ठूलो हानि नोक्सानी बेहोरिरहेको कुरा उहाँले संयुक्त राष्ट्र संघको फोरमबाट जाहेर गराउनु भएको छ। हामी छोटो विश्राम लिन्छौं नेपाली बसमा, त्यसपछि पुनः उपस्थित हुनेछौं।

0: भैया भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 0295701123,
1: मोबाइल नम्बर 9841067622।
3: कहाँमा हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
4: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
5: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइन का गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिम का गहनाहरू ग्यारेन्टी का साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
7: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
6: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
8: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने, भालुमा बास

0: ओखोटा। नमस्कार, म गायक अनन्त घिमिरे। तपाई सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा मौसमवेद रोजन लामिछाने प्रत्यक्ष जोडिनु भएको छ। रोजनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, नमस्कार।
1: रोजन सर, निरन्तर रूपमा हिजोदेखि नै वर्षा भइरहेको छ, रातभरि पनि वर्षा छ। काठमाडौँको कुरा गर्दाखेरि देशभरमा कुन कुन ठाउँमा कति प्रभावित भएको छ, अहिलेको वर्षा कहाँ कति मिलिलिटर जति परेको छ, अलिकति जानकारी गराइदिनुहोस् न।
2: हजुर, पछिल्लो 24 घण्टाको वर्षाको विवरण हेर्दाखेरि देशको यो कोशी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै जसो ठाउँहरूमा वर्षा भएको अवस्था छ। धेरै ठाउँहरूमा चाहिँ 50 मिलिमिटर भन्दा नि बढी वर्षा मापन भएको अवस्था छ। त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि केही क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम खालको 50 मिलिमिटरसम्मको वर्षा मापन भएको अवस्था देखिन्छ। र यो जुन पूर्वी भूभागहरू कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ अलिकति बढी वर्षा पनि भएको छ। यो 60-70 मिलिमिटर भन्दा नि बढी वर्षा मापन भएको अवस्था छ यो पछिल्लो 24 घण्टामा। त्यसै गरी कोशी प्रदेशको यो इलाम आसपासको क्षेत्रमा चाहिँ 114.2 मिलिमिटर वर्षा मापन भएको छ अहिले पछिल्लो 24 घण्टाको विवरण हेर्दाखेरि।
1: अब जस्तो मनसुन सकिनुपर्ने समयतिर आइपुग्दाखेरि फेरि वर्षा सक्रिय भएको छ। आजदेखि 12 गतेसम्म थप वर्षा हुने भनिएको छ। यो सामान्य वर्षा हो वा चाहिँ असामान्य रूपले चाहिँ सक्रिय भइरहेको छ, यसको मौसमी प्रणाली चाहिँ कसरी विकसित हुँदैछ आजदेखि फेरि?
2: हजुर, अहिले यो त हामी मनसुनको अन्त्यतिर नै छौँ अहिले, र अघिल्लो वर्षहरू जस्तै मनसुनको अन्त्यतिर चाहिँ मनसुन प्रणालीहरू विकसित हुने र पानी पर्ने यस वर्ष पनि रहेको छ। यो चाहिँ बंगालको खाडीमा बनेको जुन न्यूनचापी प्रणाली छ, बिस्तारै क्रमिक रूपमा यो भारतको भूभागहरूमा आइसकेको अवस्था छ, र यो उत्तर पश्चिमतिर सर्दै नेपाल नजिक नजिकै आउँदै गर्दाखेरि चाहिँ विभिन्न ठाउँहरू, देशको सबै धेरै जस्तो ठाउँहरूमा चाहिँ पानी परिरहेको अवस्था पनि छ। अहिले पनि लगातारै पानी परिरहेको अवस्था नै छ, र यो प्रणाली बिस्तारै,
1: यो प्रणाली पूर्ण रूपमा सक्रिय भइसकेको स्थिति हो वा चाहिँ अझै आउने क्रम चाहिँ जारी छ, के हो यो अहिले?
2: हजुर, यो सक्रियको स्थिति नै हो, र बिस्तारै यो प्रणाली चाहिँ पूर्वतिरबाट अलिक कमजोर हुँदै फेरि पश्चिमतिर अलिक बढ्दै जाने देखिन्छ। अहिलेसम्म चाहिँ पूर्वी भूभागहरूमा बढी प्रभावित थियो भने आज राति भोलिबाट चाहिँ बिस्तारै पश्चिमी क्षेत्रहरूमा बढी प्रभावित हुँदै जाने देखिन्छ। यसको प्रभाव चाहिँ करिब करिब आइतबार सोमबारसम्म, सोमबार बिहानसम्मको लागि चाहिँ पश्चिमी क्षेत्रहरूतिर रहने सम्भावना छ, र पूर्वी क्षेत्रहरूबाट क्रमिक रूपमा शनिबार साँझबाट चाहिँ खुल्दै जाने चाहिँ देखिन्छ।
1: यो अति भारी वर्षाको सम्भावना भएका क्षेत्रहरू के को को हुन्? जस्तो 10 गतेलाई अलिक बढी प्रक्षेपण गरिएको थियो, त्यहाँ कति मिलिमिटर जति वर्षा हुन सक्छ रोजन सर?
2: अहिले चाहिँ जुन पछिल्लो जुन मौसम पूर्वानुमान हेर्दाखेरि चाहिँ पश्चिमी क्षेत्रहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरू, त्यसै गरी गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ अलिक भारी वर्षा, अलिक धेरै भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। र अन्य क्षेत्रहरूमा पनि अब लगातार वर्षा भइरहेको अवस्थाले चाहिँ धेरै जस्तो ठाउँहरूमा भारी वर्षा हुने, र थोरै ठाउँहरूमा चाहिँ भारीदेखि, धेरै भारीदेखि अति भारी वर्षा पनि हुने, 100-200 मिलिमिटर भन्दा नि बढी वर्षा हुन सक्ने सम्भावना चाहिँ रहन्छ, अझै पनि छ। विशेष गरी यो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा त्यो सम्भावना चाहिँ देखिन्छ। त्यसै गरी यो जुन हिमाली क्षेत्रहरूमा पनि हिमपात भइरहेको अवस्था नै छ, र त्यो क्षेत्रमा पनि हिमपात चाहिँ अझै सम्भावना छ।
1: अनि कृष्णवीरमा पहिरो गएको खबर आएको छ भर्खरै, होइन, सड़क अवरुद्ध बनेको स्थिति छ। लगातार वर्षा भइरहेकै कारण जमिनमा पानी सोच्ने क्षमता घटिसकेको अवस्थामा थप वर्षाले बाढ़ी पहिरोको जोखिम चाहिँ कतिको निम्त्याउन सक्छ?
2: हजुर, एकदमै, यो चाहिँ हामी यो मनसुनको अन्त्य अन्त्यतिर छौँ, र लगातार मनसुनमा पनि पानी परिरहेको अवस्था नै थियो। र यो जुन प्रणाली अघिदेखि शुरू भएको जुन झरी छ, यो चाहिँ लगातार झरी परिरहँदाखेरि चाहिँ पहिरोको जोखिम चाहिँ एकदमै धेरै हुन्छ, र बाढीको जोखिम पनि जुन खोला नजिक किनारमा बस्ने सर्वसाधारणहरूको लागि चाहिँ जोखिम नै हुन्छ। त्यसको लागि चाहिँ हामीले सतर्कता अपनाउनु पर्ने नै देखिन्छ 3 दिनसम्मको लागि।
1: तर अहिले हेर्दै गर्दाखेरि जहाँ तराईका नदी तथा खोला नालाको जलस्तर बढ्ने सम्भावना पनि भनिएको छ, कुन कुन नदीहरू अलिक बढी प्रभावित हुन सक्लान्?
2: विशेष गरी यो पश्चिमी क्षेत्रहरू, नदी त अब ठुल्ठुला नदीहरू त प्रभावित हुन्छन् नै, किनभने अब लगातार पानी परिरहेको अवस्था छ, र साना नदीहरूमा पनि यो लगातार परेको पानीले चाहिँ प्रभावित हुन सक्छ। धेरै जसो नदीहरू जुन गण्डकी, कोशी, भोलि पर्सिको लागि चाहिँ फेरि कर्णाली, अरू अन्य नदीहरूमा पनि प्रभावित हुने देखिन्छ भने, देशको तराई क्षेत्रको जुन अहिले खोला खरी खोलाहरूमा पनि पानी बढ्ने र त्यसले प्रभाव गर्ने सम्भावना चाहिँ रहेको छ, विशेष गरी अझै लुम्बिनी प्रदेशहरूमा चाहिँ त्यो सम्भावना देखिन्छ।
1: अब यो अहिलेको वर्षाका कारण पहिले नै बाढी र पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ अझ बढी जोखिम बढ्न सक्ने सम्भावना रहन्छ?
2: हजुर, एकदमै पहिले पहिरो गइसकेको ठाउँहरू अझ जोखिम नै रहेको हुन्छ, किनभने जमिनहरू चाहिँ एकदम गलिसकेको अवस्था नै हुन्छ र भारी वर्षा अथवा धेरै भारी वर्षाले चाहिँ एकदमै पहिरो निम्त्याउने सम्भावना चाहिँ धेरै हुन्छ। हामी भर्खर यो गण्डकी लुम्बिनी प्रदेश अथवा बागमती प्रदेशको केही ठाउँहरू, त्यसै गरी यो पहाडी भूभागहरू, विशेष त पहाडी भूभागहरू, कोशी प्रदेशको पहाडी भूभागहरूमा पनि पानी अब लगातार भारी वर्षा, हिजो पनि भारी वर्षा भएको थियो र आज पनि वर्षाको विवरण हेर्दाखेरि चाहिँ त्यो ठाउँहरूमा भारी वर्षा भएको छ। त्यो कारणले गर्दाखेरि चाहिँ पहिरोको जोखिम एकदमै धेरै नै रहन्छ। त्यो हिसाबले चाहिँ हामीले सावधानी र सतर्कता अपनाउनु पर्ने चाहिँ हुन्छ।
1: भनेपछि यो वर्षाको पूर्वानुमान अहिले सबैभन्दा ठूलो अनिश्चितता चाहिँ के हुन्छ हाम्रो पूर्वानुमानमा, वा कुन अवस्थामा अनुमान भन्दा धेरै वर्षा हुन सक्छ वा कम वर्षा हुन सक्छ? अहिलेको हाम्रो राडारले सबै प्रक्षेपणलाई चाहिँ सन्तुलित राख्न सकेको अवस्था हो?
2: हजुर, अहिले चाहिँ नेपालमा जुन यो न्यूनचापीय प्रणाली नेपालको भूभागमै आयो, केन्द्रित रह्यो, त्यहाँको सर्कुलेसनहरू बन्यो भने चाहिँ अझ पानी पर्न सक्ने सम्भावना बढी हुन्छ। र अहिले त हामी यो न्यूनचापीय प्रणाली त अलिक टाढै, नेपालभन्दा टाढै छ, तापनि यो बङ्गालको खाडीबाट चाहिँ जलवाष्पयुक्त हावाहरू चाहिँ कन्टिन्युस आउँदाखेरि चाहिँ नेपालको भूभागहरूमा चाहिँ लगातार पानी परिरहेको छ। र यो पूर्वी भूभागहरूमा छ विस्तारै क्रमिक रूपमा साँझ रातितिरबाट अलिक सुधार हुँदै जाने त देखिन्छ, तापनि पश्चिमी भूभागहरूमा चाहिँ यो सम्भावना बढ्दै जाने चाहिँ छ।
1: किसानहरूका लागि अहिलेको वर्षाले राहत दिन सक्ला वा चाहिँ यसले बालीमा क्षति पुर्याउने जोखिम बढेको छ सर?
2: यस्तो छ, अब लगातार पानी ठुलो परिरहेको छैन र ठुलो पानी नपरेको हिसाबले चाहिँ खासै त्यति धेरै प्रभाव नहुने जस्तो देखिन्छ। तापनि अब यो विशेष गरी तराई क्षेत्रहरूमा चाहिँ हावाहुरीको पनि सम्भावना छ पानी सँगसँगै, त्यो कारणले गर्दाखेरि चाहिँ धान बालीहरूमा चाहिँ प्रभाव हुन सक्ने सम्भावना नै धेरै रहेको छ, किनभने पानी सँगसँगै हावाहुरी आयो भने चाहिँ अब धानहरू लड्ने र बिग्रिने सम्भावना चाहिँ बढी हुन्छ र यतिकै थोरै थोरै पानी आयो भने चाहिँ खासै त्यस्तो प्रभावित हुँदैन। तापनि जुन पानी कटाउने, अब खेतमा पानी जम्न नदिने, किनभने अहिले धान काट्ने बेला नजिकैछ, त्यो हिसाबले चाहिँ प्रभावित हुने सम्भावना चाहिँ धेरै नै हुन्छ।
1: हवाई तथा सड़क यातायातमा आगामी केही दिन मौसमको प्रभाव चाहिँ के पर्न सक्ला, रोक्नै पर्ने स्थिति आउन सक्ला?
2: पक्कै पनि, अब यो सड़क यातायातको लागि चाहिँ विशेष गरी अझ रातिको समयमा छ, यातायात नगर्दा नै राम्रो हुन्छ, किनभने यो लगातार परिरहेको पानी र झरीले गर्दाखेरि चाहिँ पहिरो कुन बेला जाने भन्ने भरोसा हुँदैन, त्यही हिसाबले चाहिँ पहिरोको जोखिम एकदमै रहेको छ हाम्रो जुन पहाडी बाटोहरूमा त अझ विशेष गरी, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले सतर्कता अपनाउनु पर्ने देखिन्छ। र हवाई यातायातमा पनि यो जुन लगातार झरी परेको पानीले चाहिँ प्रभावित हुने नै छ यो हवाई यातायात पनि।
1: अब अहिलेको अवस्थालाई हेर्ने हो भने बाढी पहिरो डुबानको जोखिम भएका नागरिकहरूले चाहिँ मौसम विभागको कुन सूचनालाई अलिक बढी विशेष रूपमा ध्यान दिनुपर्छ, अलिकति जानकारी गराइदिनुहोस् न, के प्रोभिजनबाट चाहिँ उनीहरूले हेर्न सक्छन्?
2: हजुर, पक्कै पनि, हाम्रो जल तथा मौसम, यो जुन नेपाल मौसम विज्ञान विभागको वेबसाइट छ dhm.gov.np/mft भन्ने वेबसाइट छ, त्यहाँ गएर चाहिँ तिनीको मौसम पूर्वानुमान, अहिले कस्तो वर्षा भइरहेको छ, कुन कुन ठाउँमा वर्षा भइरहेको छ, त्यहाँको कुन ठाउँमा चाहिँ बढी चेतावनी छ भनेर हेर्न सक्नुहुनेछ। त्यो सँगसँगै चाहिँ हाम्रो सोसल मिडिया छ, फेसबुक पेजमा गएर नि पछिल्लो मौसमी सूचनाहरू चाहिँ अपडेट भइरहेको हुन्छ, जुन नेपाल वेदर फोरकास्ट भन्ने छ फेसबुकको नाम, र त्यसमा गएर पनि पछिल्लो मौसमी सूचनाहरू हेर्न सक्नुहुनेछ। र त्यो सँगसँगै हाम्रो ट्विटर, टिकटक ह्यान्डलहरू पनि छ नेपाल NMD_weather भनेर, त्यसमा गएर पनि हेर्न सक्नुहुनेछ। त्यो सँगसँगै चाहिँ हाम्रो 1155 टोल फ्री नम्बर छ, हजुरहरूले 1155 कल गरेर पनि आफ्नो ठाउँको पछिल्लो मौसमी अवस्था र आगामी दिनमा के कस्तो हुन्छ मौसम भन्ने बारे सोध्न सक्नुहुनेछ।
1: यो 12 गतेसम्मको वर्षा सकिएपछि मौसम सामान्य हुन्छ वा चाहिँ यो वर्षा नै अन्तिम ठूलो वर्षा मान्न सकिएला कि अर्को मौसमी प्रणाली विकसित हुन सक्छ जाँदा जाँदै?
2: हजुर, अहिले यो मनसुनको समयमा त यही नै ठुलो हो, त्यसपछि मौसम राम्रै नै छ, सफा नै हुने देखिन्छ र विशेष गरी पहाडी भूभागमा कतै कतै, विशेष गरी अझ पूर्वी पहाडी भूभागमा बादल लागे पनि पानी पर्न सक्ने सम्भावना त कम नै रहेको छ र बिस्तारै अब हामी मनसुनको अन्त्यतिर आइसकेका छौँ र मनसुन पनि बाहिरिने समय छ, यो प्रणाली सँगसँगै मनसुन बाहिरिने समय बाहिरिने पनि सम्भावना धेरै नै हुन्छ।
1: हस् रोजन सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: हजुर हस् नमस्कार।
1: हुन्थ्यो मौसम जल तथा मौसम विज्ञान विभागका मौसम वेद रोजन लामिछानी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुन्छ।
3: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तु गए तु आए,
3: होइन आजै आइपुग्छस् र।
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
5: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा नेकपाका नेता पूर्व गृह रक्षा मन्त्री उप प्रधानमन्त्री डाक्टर भीम रावल हुनुहुन्छ। रावलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालियनको संयुक्त राष्ट्र

0: त्यो फेरि राजसभाका मान्छेहरूको यसोभन्दा बुढोको उफ्रिन्छन् मलाई थाहा छ किनभने उहाँ देशको प्रधानमन्त्री हो, नेपालको संविधान बमोजिम प्रतीक चिन्ह संविधानमै तोकिएको छ, त्यो मन्त्रीहरूलाई वितरण गरिएको छ, त्यो लगाउनु पर्थ्यो, त्यो नलगाउनु, यदि उहाँले नलगाउने हो भने नेपालको झण्डा लगाउनु पर्थ्यो, उहाँले थाहा पाउनु पर्थ्यो अमेरिकादेखि विभिन्न देशका राष्ट्रपतिहरूले कुनै लोगो कि त राख्दैनन्, राख्यो भने आफ्नो देशको झण्डा राख्छन् भन्ने कुरा उहाँले बुझ्नु पर्थ्यो। अब उहाँले दुईटा खुकुरी राख्नुभयो, उहाँ सिपाही त होइन नि, त्यो त्यसैले
1: वीरताको प्रतीक हो नि त, होइन खुकुरी पनि
0: त्यो संयुक्त राष्ट्रसँगमा वीरताको प्रतीक होइन, नेपाली भनेर चिनाउनु पर्छ नि त्यहाँ त, त्यो त कुनै त्यो सिपाहीको सम्मेलन त होइन नि। त्यसैले सबभन्दा पहिले त्यो उहाँले जुन लगाउनु भयो दुईटा खुकुरी, त्यहाँ नेपालको झण्डा नलगाएर
1: त्यो शोभनीय भएन,
0: नेपालको प्रतीक जुन नेपालको संविधानले तोकेको छ, मन्त्रीहरूलाई वितरण गरेको छ, त्यो नलगाउनु भनेको त्यो राष्ट्रलाई प्राथमिकता दिने जुन भित्रबाट हृदयबाट मनस्थिति हुन्छ नि, त्यसको त्यो अभाव हो पहिलो कुरा। दोस्रो कुरा, उहाँले भोटेकोसी त्रिशुलीको जुन प्रलयकारी बाढी छ त्यसको विनाश छ, त्यो जुन जोडमा जुन उचाइबाट त्यो प्रभावकारी रूपमा जुन शब्दबाट राख्नु पर्थ्यो त्यो मैले पाइनँ। यद्यपि उहाँले हिमाल पग्लिएर हिमनदीहरू पग्लिएर त्यहाँको चट्टानहरूमा को चिरामा रहेको हिउँ पग्लिएर चट्टानहरू खुकुलिएर सङ्कट पर्यो, त्यसमा छिमेकीहरूले हामीलाई सहयोग गरे, खास गरी भारत चीनले गरे, विभिन्न देशहरूको उहाँले नाम लिनुभएको छ, दक्षिण एसियाका ती देशहरूमा पनि अप्ठ्यारो छ भन्नुभएको छ। अब ती कुरा त सामान्य कुराहरू हुन् र हामीले योभन्दा प्रभावकारी रूपमा त योभन्दा अगाडि स्वयं जोत्याभन्दा अगाडिका प्रधानमन्त्री हुनुहुन्थ्यो, नाम लिएपछि उहाँहरूलाई छुट्छ, तर मैले नाम लिनुपर्छ, माधव कुमार नेपाल, पूर्व पुष्पमदार प्रचण्ड, केपी ओली, म स्वयं गृहमन्त्री भएको बेला मैले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेको थिएँ, योभन्दा धेरै प्रभावकारी रूपले हामीले कुरा राखेका थियौँ। यद्यपि त्यो बेला अहिलेको जस्तो घटना थिएन, पहाड़ी हिमाल क्षेत्रमा हिउँ पग्लिने कुरा थियो, तर जे होस् उहाँले जति कुरा राख्नु भएको छ ती कुराहरूलाई अब संयुक्त राष्ट्रमा राखेर त्यो सामान्य हो। हेर्नुहोस्, सद्भाव
1: होइन, नेपाल कार्बन उत्सर्जन गर्ने देश होइन, विश्वको कार्बन उत्सर्जनका कारणले गर्दाखेरि नेपालले निकै ठूलो क्षति बेहोरिरहनु परेको छ, यसका लागि विश्व समुदायको ध्यान आकर्षित हुनुपर्छ भन्ने ढंगले दमदार रूपमा उठेन।
0: यो कुरा त हातदेखि राखे होइन नि, मैले त अन्त 12 हिमताल पग्लिन लागे भनेर तालको संख्या दिएको थिएँ त्यहाँ, होइन, त्यसैले यो नयाँ कुरो त भएन, तर यो कुरा राख्नुभयो यसको लागि मलाई धन्यवाद नै छ। तर उहाँको प्रस्तुति अब तपाईँले हेर्नु होला नि, उहाँले बेला बेलामा वाक्य दोहोऱ्याएको अलि यसो भोट चाटेको देख्नुभयो होला नि त्यहाँ, होइन। अब अन्तर्राष्ट्रिय क्षेत्रमा त यी जम्मै कुरा मान्छेले गम्भीर रूपमा हेरेका हुन्छन्। जे होस्, उहाँको त्यहाँको प्रस्तुति जुन अहिलेको घटनाको बारेमा राख्नुभयो, मान्छे मरेको संख्या, त्यहाँको क्षति, त्यसको सामान्य विवरण उहाँले प्रस्तुत गर्नुभयो। अब त्यो नेपालले प्रस्तुत गर्नै पर्थ्यो, उहाँको कर्तव्य नै हो, त्यसलाई मैले सामान्य उहाँको प्रस्तुतिको रूपमा लिएँ। अब यो प्रस्तुति जुन उहाँले त्यहाँ गर्नुभएको छ, अब यसबाट भोलि यही कुरालाई प्रधानमन्त्रीको त्यहाँको प्रस्तुतिलाई द्विपक्षीय वार्ताबाट, खास गरी संयुक्त राष्ट्रसङ्घका ती प्रक्रिया विभिन्न प्रक्रियाहरू हुन्छन् जो कार्यान्वयनमा जान्छन् त्यहाँ, र उहाँले भोलि द्विपक्षीय क्षेत्र वार्ताको क्रममा अरू देशहरूसँग नेपाल सरकारले कतिको प्रभावकारी रूपमा अगाडि बढाउन सक्छ त्यसमा निर्भर हुने कुरा हो। संयुक्त राष्ट्रसँगमा राख्दैमा त्यो सबै देशले ल है भनेर त्यो सहयोग गर्ने होइनन्, अझ अमेरिका जस्तो शक्तिशाली मुलुक जसको संयुक्त राष्ट्रमा समेत धेरै ठूलो प्रभुत्व मात्र प्रभाव मात्र होइन प्रभुत्व समेत छ, उहाँ अब राष्ट्रपतिको पनि मैले सुने होइन यो जलवायु परिवर्तन आदि इत्यादि भनेको केही पनि होइन हामी मान्दैनौँ भनेर उहाँले धेरै अगाडिदेखि भनिरहनु भएको छ, उहाँले त्यहाँ पनि त्यो भनेर दोहोऱ्याउनु भएको छ। अब यस्तो स्थितिमा नेपाल जस्तो मुलुकले आफ्नो कूटनीतिलाई अत्यन्त सुजुजका साथ अत्यन्त उच्च क्षमताका साथ आफ्नो देशमा भएको क्षमता आफ्नो देशको इतिहासको कुरालाई मनमा राखेर अगाडि बढ्न पर्छ, र उहाँले बिग

0: भारतमा नेपालले संयुक्त राष्ट्रसँगमा कसरी राखेको थियो त्यो कुरा अन्तर्राष्ट्रिय समुदायले ध्यान नदिए यस्तो हो भन्ने कुरा वाक्य उहाँले भन्नु पनि भएन. अनि जो व्यक्तिले देशको प्रधानमन्त्रीले विगतमा संयुक्त राष्ट्रसँगमा नेपालले राखेका कुराहरू यस्ता थिए तर अन्तर्राष्ट्रिय समुदायले ध्यान दिएन भन्नु दिन यस्तो विपत्ति भोग्यौं अब चाहिँ ध्यान दिनुहोस् भन्नु पर्दैन थियो. अनि कुनै देशको प्रधानमन्त्री भएपछि अनि विगतको सारा कुरा जुन त्यो संयुक्त राष्ट्रसँगको अभिलेखमा अङ्कित छन् विगतमा बोलेका प्रधानमन्त्रीहरूले बोलेका हामीले बोलेका कुराहरू त्यहाँ अङ्कित छन् नि उहाँको भन्दा धेरै प्रभावकारी र बलियो रूपमा रहेका छन् छौ नि हामीले तर ती कुराहरू यद्यपि उहाँको जस्तो कुनै घटनामा आधारित थिएन. अहिले नेपालको लागि अवश्य पनि यो घटना दुःखद त हो तर यो घटनामाथि टेकेर नेपालले आफ्नो कुरालाई अत्यन्तै प्रभावकारी र अत्यन्तै मन छुने गरी राख्ने यो अवसर थियो त्यो त भएन. तर नेपालले पहिलेदेखि राख्दै आएको कुरा यस्तो यस्तो थियो नाम लिनु परेन उहाँले कुनै पहिलेका मान्छेको प्रशंसा गर्नु परेन तर संस्थागत रूपमा नेपाल हो नि नेपाल त जीवित छ नि नेपाल त मरेको छैन नि त नेपालले यस्तो यस्तो भनेको थियो त्यो कुरा ध्यान नदिँदा आज यस्तो भयो आज मेरो कुरामा ध्यान दिएन भने भोलि फेरि यस्तो यस्तो हुन सक्छ भनेको भए त्यो अझ प्रभावकारी हुन सक्थ्यो. तर जे होस् उहाँले राख्नुभयो त्यसको लागि उहाँलाई धन्यवाद नै छ.
1: एउटा कुरा जस्तो संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि उहाँको भेटवार्ता भएको छ. एन्टोनियो गुटेरेसले पनि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा नेपालका हिमतालको विषयमा हिजो नेपाल आउँदाखेरिको अवस्थाको विषयमा पनि त चित्रण गर्नु भएको छ. यसले अलिकति सजिलो त भयो नि त प्रधानमन्त्रीलाई पनि हाम्रो देशका लागि.
0: तपाईँलाई म एउटा कुराको सम्झना दिन हेर्नुहोस् यो कूटनीति भनेको यथार्थमा आधारित हुन्छ यो कुनै कल्पना र सामाजिक सञ्जालमा हल्ला गरेर अर्कालाई गाली गरे जस्तो होइन. संयुक्त राष्ट्रसङ्घका बानकी मुनसँग त मैले पनि भेटेको थिएँ हो अरू हाम्रा देशका अरू प्रधानमन्त्रीले पनि भेटेर कुरा गर्नुभयो. अब नेपालमा बानकी मुनलाई नेपालमै पनि आमन्त्रण गरिएको हो आमन्त्रण गरेर हिमाल देखाइएर उहाँले माथि हिमालबाट गएर संसारलाई आह्वान पनि गर्नुभयो हो कि होइन. अब अहिले त बानकी के अरे गुटेरेसले सर माफ गर्नुहोला बानकी मुन त पहिलेका हुनुभयो गुटेरेसले अब उहाँ नेपाल आउनुभयो नेपाल आएर उहाँले यहीँबाट पनि विश्वलाई आह्वान गर्नुभयो उहाँको अवस्था अहिले कस्तो हो भने उहाँ छिटै पदमुक्त हुँदै हुनुहुन्छ. एक त संघ राष्ट्रको महासचिवले स्थायी समितिका विशेष अधिकार प्राप्त अङ्ग्रेजीमा भिटो भनिन्छ ती सदस्यका सामु निजले केही गर्न सक्ने नै होइन एकातिर संयुक्त राष्ट्रको अवस्था त्यस्तो छ. अब दोस्रो कुरा ल अलिअलि कूटनीतिक रूपमा उहाँले अलि भूमिका खेलिदिनुहुन्छ कि भन्ने एउटा आशा गर्ने हो भने पनि उहाँ त अब छिटै अवकाश हुँदै हुनुहुन्छ त्यो कस्तो हो भने केही दिनपछि पद छोड्न थालेको कार्यकारी प्रमुख जस्तो हो क्या. त्यसैले तर पनि उहाँले नेपालप्रति जनसंयुक्त राष्ट्रसँगमा सद्भाव राखेर बोल्नुभयो आरम्भमै नेपालको प्रधानसँग वार्ता गरेर होइन कि उहाँले सुरुमै उद्घाटन सत्रमै बोल्नु भएको छ. अब त्यसको लागि उहाँलाई पनि धन्यवाद दिनुपर्छ त्यसले अन्तर्राष्ट्रिय समुदायको केही हदसम्म ध्यान आकर्षित गराउने. नेपालमा यस्तो विपद भयो भनेर त विभिन्न देशका कतिपय प्रधानमन्त्री कतिपय व्यक्तिहरूले त आफ्नो देशका संसदमा पहिले नै बोलिसके यो कुनै नेपालको प्रधानमन्त्री गएर बोलेर होइन कि पहिले बोलिसके किनभने त्यो बोल्नुको मुख्य कारण एक त जलवायु परिवर्तनको असरबारे उहाँहरूलाई चासो भयो दोस्रो कुरा के भयो भने उहाँहरूका देशका नागरिक पनि परे रसुवा त्रिशुलीबाडीमा त्यो हाम्रो जस्तो होइन नि. अमेरिकाको परराष्ट्र मन्त्रीले नेपालमा फोन गर्नुको अर्थ अमेरिकीहरू त्यो बाढीमा परेको हुनाले तिमीले चासो राखेनौ भने त्यहाँको जनमतले विरोध गर्छ त्यस कारणले गर्छन् त्यस्तो फोन यो पनि कूटनीतिमा बुझिराख्नुपर्ने विषय छ होइन. त्यसैले तर पनि संयुक्त राष्ट्रसङ्घका महासचिवसँग उहाँले राम्रो वार्ता गर्न सक्नुहोस् अब भोलि उहाँले म पदबाट हटे पनि म नेपालप्रति चासो राख्छु भन्नुभयो त्यो ठिकै छ धन्यवादै छ. बानकी मुनले पनि पहिले भन्नुभएको थियो हामीहरूलाई आज बानकी मुन कहाँ हुनुहुन्छ होइन वास्तवमा त्यो मान्छेको भूमिका भनेको कार्यकारी पदमा छँदा त संयुक्त राष्ट्रसँग भित्रमा निर्णायक हुँदैन भने अब पदबाट हटेपछि कतिको हुन्छ त्यही पनि कूटनीतिक सद्भाव सहानुभूति म राख्छु भन्ने कुरा राम्रै हो धन्यवादै दिनुपर्छ.
1: होइन तपाईँले पनि अब संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ डाक्टर साहब त्यहाँको माहौल कस्तो हुन्छ त्यहाँको वातावरण चाहिँ कस्तो हुन्छ त्यहाँ रोस्टममा उभिसके पछाडिको फिलिङ चाहिँ कस्तो हुन्छ किनभने विश्व त्यहाँ उपस्थित भएको हुन्छ
0: त्यहाँ कस्तो हुन्छ भने संयुक्त महासभाको संयुक्त राष्ट्र महासभाको बैठकमा हाम्रो जस्ता देशले प्रस्तुत गर्ने भनेको एउटा औपचारिक रूपमा आफ्ना कुरा राख्ने हो त्यहाँ या त पहिले पहिले कतिपय देशका क्रान्तिकारीहरूले त्यसलाई हल्लाउने गरी त्यही उभिएर अमेरिका लगायत कतिपय देशलाई चुनौती दिने गरी बोलेपछि त्यहाँका मान्छेको ध्यान आकर्षित हुन्थ्यो कि अब होइन भने त्यो एउटा औपचारिकता हो बोल्ने हो अब कतिले सुन्छन् अब हाम्रो जस्तो देशले बोल्दा त त्यहाँ धेरै देशका प्रतिनिधिहरू पनि हुँदैनन् त्यहाँ सबै खाली हुन्छ अब त्यहाँ अमेरिका रुस चीन जस्ता मुलुकहरू या अहिले भन्नुहोस् न जहाँ द्वन्द्व भइरहेछ लडाईँ भइरहेछ जहाँ त्यस्ता देशका प्रतिनिधिमण्डलका प्रमुखले बोल्दा अलिकति मान्छे सुन्नुहुन्छ त्यसकारण त्यहाँ भनेको त्यो संयुक्त राष्ट्र भनेको कस्तो मञ्चमा परिणत भइसक्यो भने सदस्य राष्ट्रहरूले आफ्ना कुराहरू प्रत्येक वर्ष औपचारिक रूपमा भन्ने त्यहाँ प्रवेश गराउने यस्तो मञ्चको रूपमा त्यो परिणत भइसक्यो तपाईँ कल्पना गर्नुहोस् संयुक्त राष्ट्रसङ्घको स्थापना दोस्रो विश्वयुद्धपछि भएको विश्व शान्ति कायम गर्नको लागि यिनै अमेरिका रुस बेलायत लगायतका मुलुकहरू मिलेर अब गरौँ भनेर अरू देशले पनि सहयोग गरेर नेपाल पनि संस्थापक सदस्यभित्रै पर्छ त्यसरी भएको हो अब त्यसको मञ्चमा उभिएर अमेरिकी राष्ट्रपतिले म इरानलाई पूर्ण रूपमा यो नामिट गरिदिन्छु भनेर बोल्नुभयो यस्तो छ संयुक्त राष्ट्रसङ्घ भने शक्तिले यसरी अन्तर्राष्ट्रिय राजनीतिले आज प्रभावित गरेको छ यो कुरालाई नेपालमा कूटनीति सञ्चालन गर्ने वर्तमान सरकारका मानिसहरूले राम्ररी बुझ्नुपर्छ
1: अब अहिले उहाँले के कुराहरू चाहिँ महत्वपूर्ण कुराहरू उठाउनु भएको छ किनभने हिमालय यस ग्रहको गौण वा सहायक भाग होइन यो ग्रहको जीवन आधार प्रणालीको अभिन्न अङ्ग हो जब घर जलिरहेको हुन्छ तब हामी परिवारलाई 50 फारम भर्न लाउँदैनौँ हामी तत्काल कदम चाल्छौं जलवायु परिवर्तन भनेको चाहिँ यसले सीमाना चिन्दैन हिमनदी र बाढीहरू राजधानी भिसा लगाएर यात्रा गर्दैनन् भोटेको चाहिँ त्रिशुली विपद केवल एउटा स्थानीय त्रासदी थिएन कि विश्वका लागि एउटा चेतावनी थियो भनेर जुन किसिमले बोल्नु भएको छ यसले के ध्यान आकृष्ट गर्ला विश्वको
0: त्यो कुरा उहाँले राम्रै बोल्नु भएको छ ठिकै हो तर पहिलेका प्रधानमन्त्री हामीहरूले त्यो बाढी राजधानीले हिँड्दैन भन्ने शब्द प्रयोग नगरे पनि उहाँले अहिले बोलिएको र हामीले यो कुनै ठुलो घटना त्यति बेला नघटे पनि पहिले बोलिसकेका छौँ हामीले यो कुरा योभन्दा प्रभावकारी रूपमा बोलेका छौँ हामीले होइन तर उहाँले यो घटनासँग सम्बन्धित गरेर हिमाल पग्लेको र जलवायु परिवर्तनको जुन विभिषिका छ यसको असरहरूलाई पनि पर्ने जुन भन्नुभयो राम्रै कुरा भन्नुभयो त्यो त उहाँले भन्नै भन्नै पर्थ्यो नि उहाँको कर्तव्य हो नि त्यो भन्ने त्यसको लागि उहाँलाई धन्यवाद दिउँ
1: नेपाल जलवायु परिवर्तनको निकै इपी सेन्टर जस्तो बन्यो किनभने हाम्रा हिम नदीहरू हिमतालहरू सौन्दर्यका प्रतीक पनि छन् तर ती हिमबम बनेर पनि बसिरहेका छन् नेपालको आजको स्ट्यान्ड चाहिँ के हुनु पर्थ्यो सर
0: यसमा जुन हिमालका हिमनदीहरू पग्लिने तालहरू पनि पग्लेर त्यसको पानीको मात्रा बढेर फुट्ने यी जुन विषयहरू छन् यी विषय हेर्नुहोस् पञ्चायतकालदेखि नै म तपाईँलाई सम्झना दिलाउँ म पर्यटन मन्त्री भएको बेलामा त्यो छोरोल्पाको पानीलाई तानेर बाहिर निकाल्ने योजनै थियो त्यो पहिलेदेखि छ नेपालले यस्ता योजना लगायत जलवायु परिवर्तनको कारणबाट हाम्रो हिम श्रृङ्खलामा पर्ने प्रभावको बारेमा द्विपक्षीय कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चहरू जो कार्यान्वयनमा जान्छन् जसले औपचारिक निर्णय गरेर साँच्चीकै कार्यान्वयनमा प्रभाव उत्पन्न गर्छन् त्यस्तो कुरामा विशेषज्ञहरू जो अनुभवी छन् जसले पहिलेदेखि अन्तर्राष्ट्रिय मञ्चमा त्यस्ता काम गर्नुभएको छ ती व्यक्तिहरूको ज्ञान र बुद्धिलाई समेत लिएर अब सक्रियतापूर्वक काम गर्नुपर्छ संयुक्त राष्ट्रसङ्घ जस्ता मञ्चहरूमा पनि सद्भाव प्राप्त गर्ने जनमत सिर्जना गर्ने आफ्नो कुरा विश्व जगतलाई चिनाउने यो पनि ठिकै छ गर्नै पर्छ अझ सशक्त रूपमा गर्नपर्छ तर सँगसँगै व्यावहारिक रूपमा नेपाली जनताले भोलि त्यो संकट भोग्न नपरोस् भनेर जो यस्तोमा काम गर्ने संस्थाहरू छन् र जसले यसमा योगदान गरेका छन् नकारात्मक रूपमा जस्तो जसले धेरै कार्बन उत्सर्ग गर्छन् सबभन्दा बढी अहिलेका विकसित देशहरू मैले नाम लिनु परेन सबैलाई थाहा छ अमेरिका चीन जापान अरू देशहरू जसले धेरै औद्योगिकरण भारत यी देशहरूसँग द्विपक्षीय वार्ता गरेर जुन हाम्रो कार्बन व्यापार छ नि जसले हामीले आरम्भ गरिसकेका छौँ अहिलेको सरकारले होइन पहिलेकैले गरेका छौँ हो त्यसबाट रकम पनि नेपालले केही त प्राप्त गर्न पनि थालिसकेका छ यी सबै कुरामा ध्यान दिएर जहाँ जहाँ हिमाली श्रृङ्खलामा त्यसको नकारात्मक प्रभाव परेको छ त्यहाँ हामीले तालहरूको पानी बाहिर निकाल्नुपर्ने हो कि जहाँ हिमनदी पग्लिएर हामीलाई विनाश गर्ने अवस्था छ त्यसको तल हाम्रो तल्लो तटीय क्षेत्रमा खास गरी नदी किनारहरूमा खोला किनारहरूमा बसेका बस्तीहरूलाई हामीले त्यसको सामना गर्न सक्ने गरी वा स्थानान्तरण गर्न सक्ने गरी अन्तर्राष्ट्रिय समुदायको सहयोग प्राप्त गर्नुपर्ने हो कि हाम्रा भौतिक संरचनाहरू सड़क पुलहरू हामीले कहीँ सुरुङ निर्माण गर्नु पर्ला त्यस्ता ठाउँमा कहीँ हामीले जलवायु परिवर्तन त्यस्ता विस्फोटहरूबाट जोगिन सक्ने संरचना चाहिएला त्यसको लागि अन्तर्राष्ट्रिय प्रविधि चाहिएला रकम चाहिएला त्यसको लागि सबै कुरामा ती देशहरूको सहयोग प्राप्त गर्ने गरी हाम्रो राजनीति कूटनीतिको परिचालन गर्नुपर्छ।
1: तर आज हाम्रो सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा चाहिँ नेपालको सम्बन्ध कूटनीतिक पहल विश्वसँग अहिले त विश्व त एकदम साग्रो भइसकेको छ विज्ञान र प्रविधिले अहिले त आर्टिफिसियल इन्टेलिजेन्सले झन् कृत्रिम बुद्धिमत्ताले विश्वलाई हल्लाइरहेको एउटा स्थिति छ। चीन अमेरिका चाहिँ आज कृत्रिम बुद्धिमत्ताका विषयमा चाहिँ छलफल गर्ने ठाउँमा पुगिसकेका छन्। हामी कस्तो कुन तहमा छौ कूटनीतिका हिसाबले? आज
0: हामी कूटनीतिमा यति कमजोर छौ कि अहिले भर्खरै यो सरकारले जुन विज्ञापन गर्यो मैले विज्ञापन गर्ने बेला प्रश्न उठाएको थिएँ यो विज्ञापन भनेको कूटनीति क्षेत्रमा राजदूत भनेको देशको झण्डा बोक्ने देशको प्रतित्व गर्ने व्यक्ति भएको हुनाले अरू देशले राज्यको प्रणालीभित्र अनेक काम गरेर अनुभवी देशभक्त राष्ट्रप्रति कटिबद्ध व्यक्तिहरूलाई छानेर पठाउँछ। कुनै राज्य नियुक्ति गर्नु पर्यो भने पनि विगतमा धेरै लामो काम गरेका अनुभवी व्यक्तिहरू जसको राष्ट्रप्रतिको प्रतिबद्धतामा कुनै प्रश्न नउठ्ने गरी कुनै विवादमा नपरेका व्यक्तिहरू छान्छ। यो त्यस्तो प्रणालीलाई भत्काउने आफ्ना मान्छे घुसाउने चाल नहोस् भनेर यो चाल पनि हुन सक्छ भनेर मैले सुरुमै उठाएको थिएँ। अहिले तपाईँले जस्तो नेपाल जस्तो मुलुकहरूको आफ्नो रक्षा भनेको महत्वपूर्ण कवच भनेको कूटनीति हो किनभने हामीसँग त्यो सामरिक शक्ति पनि छैन हामीसँग धन सम्पत्तिको शक्ति पनि छैन जनशक्तिको त्यस्तो खालको बलियो प्रशिक्षित देशव्यापी पंक्ति पनि हामीसँग छैन कम अलिक कम छ। त्यसो भएको हुनाले अहिले राजदूत नियुक्ति हेर्नुहोस् त कतिपय व्यक्तिहरूको पृष्ठभूमि हेर्नुहोस् कतिपय व्यक्तिहरूका बारेमा तपाईँ हेर्नुहोस् मैले समाचार माध्यमबाट उहाँहरूका बारेमा जे जति कुरा पढेँ कतिपय व्यक्तिहरू त जुन देशमा हुर्किएको भने पनि हुन्छ जहाँ पढेको लेखेको जहाँ जुन देशलाई सहयोग गरेको त्यही देशमा राजदूत बनाइएको छ। अब त्यस्ता व्यक्तिले ती देशसँग उनीहरू ती देशहरूको त स्वार्थ छ उनीहरूले कार्बन उत्सर्जन गर्छन् जस्तो अमेरिकाकै राष्ट्रपतिले यसको यो बेकारको कुरा हो भने उहाँ त अन्तर्राष्ट्रिय यो जलवायु परिवर्तन सम्झौताबाट पनि अमेरिका यो वर्तमान राष्ट्रपति आइसकेपछि पछि हटिसकेका छ नि अनि त्यस्ता व्यक्तिले गएर ती देशको नीतिसँग अलिकति कुरा फरक हुने गरी नेपालको स्वार्थमा कुरा गर्न सक्छन्। यदि कुनै व्यक्ति कसैको घरमा कसैको स्वार्थ अनुरूप हुर्केको छ भने त्यही घरमा त्यो व्यक्तिलाई राखिदिएर त अर्को घरको हितको बारेमा त्यहाँ साधना गर भनेर कतिको सक्ला यो धेरै दुःखको कुरा हो। यसबाट नेपालको कूटनीति कति कमजोर स्वार्थ प्रेरित र अझ अहिले त पश्चिममा स्वार्थहरूको प्रभावमा परेका गैरकारी संस्थामा काम गरेका व्यक्तिको बाहुल्य छ। हेर्नुहोस् न राजनीति यस्तो हुन्छ यो भनेको यो कुनै देशले गर्छ यस्तो अहिले कूटनीतिको इतिहासको अध्ययन पनि त गर्नु पर्यो राज्य चलाउने मान्छेले ल विगतमा जेसुकै होस् ल विगतमा उहाँहरूले द ग्रिजनको प्रतिवेदन अनुसार विभिन्न संस्थाहरूबाट जो नेपालमा गडबडी मचाउने विध्वंस मचाउने एउटा शक्तिशाली देशको स्वार्थ पूर्ति गर्नको लागि यहाँ अनुसन्धान गराउनेदेखि लिएर अनेक प्रकारका क्रियाकलाप गरेर हस्तक्षेप गर्ने आफ्नो सामरिक स्वार्थ पूरा गर्ने काममा ल कतिपय व्यक्ति उहाँहरू विगतमा त लाग्नुभयो अब सरकारमा पुगेपछि त ल विगतमा त आफ्नो स्वार्थको लागि गरिहाल्यौँ अब छोडौँ यो मातृभूमि प्रति हामी प्रतिबद्ध हौ भनेर सोच्नु पर्यो नि। तर राजदूत नियुक्तिमा त्यस्तो देखिँदैन प्रतिबिम्बित हुँदैन अनि सबै गैर संस्थामा काम गरेका पश्चिमा मुलुकहरूका अनेक संस्थामा काम गरेका मान्छेको बाहुल्य बनाएर अनि नेपालको स्वार्थको हितको रक्षा हुन सक्छ भनेर हामी कल्पना गर्न सक्छौ अनि संयुक्त राष्ट्रसङ्घमा जलवायु परिवर्तन भनेर त्यहाँ रोदन गरेर मात्रै उपलब्धि हुन्छ र उहाँका भन्दा बलिया शब्दमा पहिलेका प्रधानमन्त्री हेर्नुहोस् न त्यहाँ भाषण मेरै हेर्नु होला त्यति बेला मैले बोलेको त्यहाँ बोलेर मात्रै त प्राप्ति हुनेवाला छैन। त्यसकारण म वर्तमान सरकारलाई के सुझाव दिन चाहन्छु भने हाम्रो कूटनीति कमजोर बनाइएको छ नबनाउनुहोस् यो देशको स्वार्थमा हितमा काम गरेका प्रमाणित देशभक्तहरू लामो समयसम्म अन्तर्राष्ट्रिय जगतसँग आफ्नो हितमा काम कुरा गरेर खारिएका मानिसहरूको अनुभव उहाँहरूको जानकारी सूचना लिनुहोस् ज्ञानहरूबाट लिँदा मान्छे सानो हुँदैन नबुझेको कुरा बुझे चाहिँ गर्दा मूर्ख हुन्छ मान्छे त्यसो नगरौं र बरु यो तपाईँहरूलाई चाहिँ यो द ग्रे जोनको जुन कुरा आरोप आएको छ एउटा न्यायिक उच्च स्तरीय छानबिन गठन गर्नुहोस्। तपाईँहरू निर्दोष हुनुहुन्छ भने अमेरिकालाई वक्तव्य दिएर वा पत्र लेखेर प्रतिवाद गर्नुहोस्। अनि त्यो नगर्ने अनि भरत दाहाल जस्ता यो बारेमा बोल्ने अरू कुनै व्यक्तिलाई नेपालको संविधानले दिएको अधिकारलाई कुल्चेर थुनेर अनि नेपालको गरिमा उच्च हुन्छ कुटनीति बलियो हुन्छ भनेर यस्तो खालको यो स्वर कल्पना कसैले पनि नगरौ।
1: हस् रक्षा यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद। नमस्कार।
1: उहाँ नेकपाका नेता डाक्टर भीमराव लाल्ने श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु। विश्रामपछि पुनः उपस्थित हुने।
2: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
3: ए लु जचाउन जानुपर्छ काका।
2: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
4: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98423-4509।
7: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
2: काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारन्जो बारी।
10: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: नेपाली कंग्रेसको महाधिवेशन ओडा अधिवेशन त्यसै गरी पालिका अधिवेशन चलिरहेका छन्, तर यो बाढ़ी पहिरो यो क्रमले चाहिँ के त्यसलाई असर गरेको छ, वर्षाले के असर गरेको छ कि वा निर्धारित कार्यतालिकामै चलिरहेछ?
1: अब यस्तो छ, अहिले अब त्यहाँनिर देशभरिको 6743 ओडा अधिवेशनहरू टोटल रूपमा सम्पन्न भएका छन्। तराईका एउटा दुईटा जिल्लामा त्यहाँनिर केही ओडाहरू बाहेक सम्पूर्ण सम्पन्न भइसक्यो, शान्तिपूर्ण ज्यादै ठूलो उत्साहपूर्वक सम्पन्न भएको छ। त्यसपछि पालिकाहरूमा त्यहाँनिर 753 मध्येमा अब हिजोसम्म त्यहाँनिर काठमाडौँको र ललितपुरको पनि र भक्तपुरको पनि लगभग हिजो बेलुकासम्म रिजल्ट आइसक्यो होला, मैले अहिले त्यहाँनिर अपडेट भएको छैन। अब पालिकाहरूको पनि धेरै सिद्धिसकेको छ। अब अहिले त्यहाँनिर देशमा त्यहाँनिर अहिले यो मौसमको यो बर्बादी छ, मौसम ज्यादै छ। अहिलेसम्म मैले त्यहाँनिर सबै साथीहरूसँग मुलुकभरिका जस्तो अब मैले स्याम्पलिङ रूपमा त्यहाँनिर ताप्लेजुङमा सम्पर्क गरेका छु, इलाममा सम्पर्क गरेका छु, यतै डोटी बैतडीतिर सम्पर्क गरेका छु। त्यहाँ पनि केही साथीहरूले जस्तो अब तपाईँलाई भन्नुपर्दा यहाँ मौसमको यस्तो प्रतिकूल छ, कालीकोटमा चाहिँ त पानी नै परेको छैन भन्ने पनि छ। त्यसले गर्दा मैले त्यहाँनिर तालिका चाहिँ तलमाथि गरेको छैन, तर मैले चाहिँ जुन ठाउँमा अप्ठ्यारो पर्छ, मौसमको यस्तो अप्ठ्यारो पर्यो भने तपाईँहरूको आफ्नो सुविधा अनुसारको 10 गते गर्ने चुनावलाई तपाईँले चाहिँ 11 गते 12 गते 13 गते कुन दिन हुन्छ आफ्नो सुविधा अनुसारको गर्नुहोस्। अब त्यहाँभन्दा अगाडि चाहिँ नबढाउनुहोस्, तर अहिले तालिका चाहिँ परिवर्तन नगरिहालौँ। एक ठाउँ त अब कुनै ठाउँमा चुनाव हुन सक्छ, जस्तो अब काठमाडौँ उपत्यकामा भोलि जुन त्यहाँनिर क्षेत्रीय अधिवेशन छ, केन्द्रीय प्रतिनिधिहरू आउँछन्, यो काठमाडौँमा त हरेक ठाउँमा त चुनाव त गर्न सकिन्छ नि त।
0: अनि किन अधिवेशन भोलि छ, सबै ठाउँमा हुन सक्छ त त्यसो भए?
1: होइन, त्यसैले मैले तपाईँलाई भने नि सबै ठाउँमा हुन्छ अब, तर सुविधा अनुसारको कुनै ठाउँमा चाहिँ बाढी पहिरो आयो, मौसमले साथ दिएन, ज्यादै भयो भने 10 गतेको सत्तामा उहाँहरूको सुविधा अनुसारको 11 गते भएन भने 11 गति गर्नुहोला, 12 गति गर्नुहोला, 13 गति गर्नुहोला। फेरि चाहिँ तपाईँलाई हामीले एउटा कुरा बुझ्नुपर्छ के भने, हाम्रो यहाँ काठमाडौँमा बसेर अमेरिकाको कुरा गर्छन्, नेपालमा बस्छन्, म मेरो सधैँभरि भनाइ, अब हामी काठमाडौँमा बस्छौँ, यहाँ त्यहाँनिर सबै कहाँ के भयो भन्छौँ, अब पहाडमा त्यहाँनिर चुनाव गर्न पनि त गाह्रो छ नि त। 7 गतेको हामीले पालिकाको चुनावको लागि बोलायौँ, अब कोही मान्छे चाहिँ पहाडका जिल्लाहरूमा त्यहाँनिर 2 दिन 3 दिन त्यहाँनिर हिँडेर त्यहाँनिर सदरमुकाम आएर चुनावमा भाग लिनुपर्ने हुन्छ, अति मान्छे त्यहाँनिर 150 मान्छेलाई त्यो जो नेता भनेर चुनावमा भाग लिइरहन्छ तिनलाई 3-4 दिनसम्म उहाँहरूलाई राख्नलाई पनि गाह्रो, उहाँहरूलाई चाहिँ खर्च बिहोर्न पनि गाह्रो, त्यस्तो अवस्था पनि हुन्छ नि। त्यसले गर्दा हामीले भौगोलिक रूपलाई पनि ध्यान दिएर आफ्नो सुविधा अनुसारको गर्नुहोस् भनेर भनेको छु मैले।
0: अब यसले केन्द्रीय महाधिवेशनमा त केही फरक नपर्ला नि होइन?
1: होइन, केन्द्रीय महाधिवेशनमा त तपाईँलाई फेरि पनि दोहोऱ्याएर भन्छु, केन्द्रीय महाधिवेशन त 16 गतेदेखि 19 गतेसम्म जुन भनिया छ त्यसमा चाहिँ हामी नेपाली काङ्ग्रेसका मान्छे संवैधानिक सर्वोच्चता मान्ने, विधिको शासन मान्ने, सर्वोच्च अदालतको चाहिँ फैसला, सर्वोच्चको निर्देशन, सर्वोच्च अदालतको चाहिँ आदेश मान्ने मान्छे भएको हुनाले सर्वोच्चको आदेशमै चाहिँ 16 देखि 19 सम्मको कार्यतालिका बनेको अधिवेशन हुने हो भनेरै बोलिसकेपछि सर्वोच्चको फैसलालाई हामी त अन्यथा गर्नै सक्दैनौ नि।
0: तर अब कतिको उत्साह छ, एउटा पंक्ति फेरि यतापट्टि छुट्या पनि छ, देउबा पक्ष संस्था पनि इतर पक्ष उहाँहरू त्यहाँ पनि केही फेसहरू छुटेका छन्। अब जिल्ला जिल्लाहरूमा उहाँ चाहिँ अहिलेसम्मको तपाईँको आकलनमा चाहिँ के कस्तो खालको रिपोर्टिङ छ? सबै ठाउँमा राम्रै छ, सौहार्द छ, सबै यतैतिर पल्टिएका छन्, फर्किएका छन्?
1: होइन, अहिलेसम्म अब शेरबहादुर दाई भनेको त्यहाँनिर आदरणीय नेता हो, त्यत्रो त्यहाँनिर देश हाँकेर आएको, धेरै काम गरेको मान्छे हो, त्यसमा त उहाँलाई आदर गर्नुपर्छ, सत्कार गर्नुपर्छ, त्यसमा विवादै भएन होइन। तर अब अहिलेको गतिविधि जस्तो डणेलधुरा त हो नि उहाँको होइन, डणेलधुरामै त्यहाँनिर गाभि पालिकादेखि ओडादेखि सम्पूर्ण चुनाव चाहिँ सम्पन्न शान्तिपूर्ण रूपले भयंकर त्यहाँनिर पार्टिसिपेन्टको रूपमा सम्पन्न भएको छ। अब चाहिँ यो चाहिँ भोलिको चाहिँ अधिवेशन पनि उहाँ आएको चाहिँ मतदान अधिकृतहरूले मलाई फोन गरेर चाहिँ यहाँ रोक्नु पर्दैन, पानीको त्यस्तो समस्या छैन, पानी बढी आएको छैन, हामी 10 गतेको चुनाव सम्पन्न गर्न सक्छौँ भनेर रिपोर्ट गरिरहनु भएको छ। कुनै पनि जिल्लामा कुनै पनि त्यहाँनिर पालिकामा त्यहाँनिर कुनै पनि साथीहरूले हामीलाई अवरोध भयो, यहाँ चाहिँ यस्तो मान्छे उपस्थित भएनन् भन्ने छैन। सम्पूर्ण ठाउँमा उपस्थित पनि त्यत्तिकै छ, आएको छ। अब तर पत्रकार साथीहरूलाई त्यहाँनिर एउटा कुरा चाहिँ निवेदन गर्न सक्छु, गर्नुपर्छ मैले भन्ने लाग्छ। अब देउवा समूहको नेपाली काङ्ग्रेस भन्नुहुन्छ, अब देउवा अहिले त्यहाँनिर उहाँ त आदरणीय नेता हो, मर्यादा गर्नुपर्छ, उहाँ त अहिले काङ्ग्रेस भनेर भन्न त मिलेन नि। अब त्यो कि त त्यहाँनिर संविधान नै मान्दिन, विधान नै मान्दिन भन्नु पर्यो, विधानले पनि उहाँलाई त्यहाँनिर अहिले चाहिँ त उहाँ फेरि उम्मेद्वार पनि बन्न पाउनुहुन्न, उहाँको 2 कार्यकाल सिद्धिसक्यो, अनि अहिले कसरी चाहिँ उहाँले त्यहाँनिर म चाहिँ अहिले त केटकेटी खेलेको त्यहाँनिर पहिला त्यहाँनिर स्वस्थानी पर्दाखेरि के सती देवीले त्यहाँनिर समुद्रको किनारा गएर त्यहाँदेखि बालुवा उठाएर ल्याएर सेल पकाए जस्तो हो र भने
0: त्यसो भए अहिले देउवालाई चाहिँ कङ्ग्रेसले चाहिँ चिन्दैन होइन, त्यो आधिकारिक
1: होइन। अब काङ्ग्रेसले चिन्ने कुरै भएन नि, काङ्ग्रेस भन्नको लागि त संविधान र कानून मौजू नै हुनु पर्यो, संविधानले चिन्दैन, कानूनले चिन्दैन, अनि कसरी हुन्छ त भने
0: ए भनेपछि अब देउवालाई वा देउवा पक्षलाई चाहिँ नेपाली कङ्ग्रेसको इतर पक्ष भन्न पाइएन, अब यो महाधिवेशनको घोषणा
1: होइन, त्यो इतर पक्षले भन्न पाएन, अहिले पनि हुँदैन, किनभने तपाईँको अधिवेशन भइसक्यो, त्यो अधिवेशनलाई चाहिँ निर्वाचन आयोगले अपडेट गरिसक्यो, अहिले चाहिँ तपाईँको निर्वाचन आयोगमा तपाईँको चाहिँ देउवा भनेर चाहिँ कहीँ सभापति लेखेको छ भने देउवा त हुनुहुन्न,
0: नवीकरण गर्नुभएको छैन र क्रियाशील सदस्य त
1: देउवा हुनुहुन्न, त्यसै गरी चाहिँ तपाईँको उहाँलाई चाहिँ अहिलेको कार्य समितिको न त्यहाँ अपडेट छ, अहिलेको विधान चाहिँ जुन छ त्यो संशोधित विधान छ, त्यो विधान चाहिँ निर्वाचन आयोगमा दर्ता छ, निर्वाचन आयोगले हामीलाई विधानमा छाप लगाएर दिएको छ, त्यो छाप लगाएर दिएको विधानभन्दा बाहेकको चाहिँ निर्वाचन गर्ने नै हुन्छ र भने
0: होइन, उहाँको क्रियाशील सदस्यता नवीकरण छैन त्यसो भए प्रेम सर,
1: होइन त्यो त उहाँले क्रियाशील सदस्यता नवीकरण गर्ने कुरा हो, त पुष मसान्तभित्र नवीकरण गरेको मान्छेलाई सबै नवीकरण गरिदिने त भनेकै छ नि, तर त्यो नवीकरण गर्नलाई उहाँले चाहिँ अवसरता गर्नु पर्यो, त्यो बाहुनेको एनसीआइडी चाहिँ प्राप्त गर्नु पर्यो, एनसीआइडी प्राप्त गरेको छैन भने त कसरी हुन्छ त।
0: ए भनेपछि अब नेपाली कंग्रेसको आधिकारिक प्यानल गगन कुमार थापा र इतर पक्ष नेपाली कंग्रेस होइन,
1: आधिकारिक नै होइन, गगन कुमार थापा अहिले नेपाली कंग्रेसको सभापति हो,
0: भने चाहिँ अब देउबा पक्षलाई चाहिँ कसरी मिलाउन सकिन्छ त्यसो भए पार्टीमा,
1: होइन त्यो चाहिँ तपाईँको अहिले देखिरहनु भएको छ त होइन, अस्ति मात्रै रामहरी त्यहाँनिर मिन विश्वकर्मा दिना दिदीहरू सबै चाहिँ लाइन लाएर त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा गएको तपाईँकै मिडियाले देखाएको मैले देखाएको थिएँ,
0: र जाँदा जाँदा केन्द्रीय महाधिवेशनमा मतदान चाहिँ कहिले हुन्छ र कहाँ हुन्छ,
1: होइन मतदान त चाहिँ तपाईँको यो चाहिँ अहिले टुनी खेलमै चाहिँ 21-16 गतेको उद्घाटन टुनी खेलमै हुने हो, त्यसपछि मतदानहरू चाहिँ 15-17 यिनीहरू चाहिँ एकेडेमी र राष्ट्रिय सभागृह भिरगुटी मण्डप तिनै ठाउँमा चाहिँ बुक गरेको छौँ, तिनै हुन्छ।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: हस्, धन्यवाद।
0: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। आदरणीय श्रोता, यो सँगै नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

ध्यान आकर्षण गराउनु भयो। उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति पूर्वाधार जलविद्युत तथा अरू क्षेत्रमा पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी विपद नेपालले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको छ। राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयर्क पुग्नुभएका शाहले महासभालाई सम्बोधन गर्नु गुटरेससँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा महासचिव गुटरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको बताउनुभयो। सन् 1978 पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको हो। आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै सोमबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको झरीले नदी र खोलाहरूमा बाढ़ी आएको छ। भक्तपुर, काभ्रे र इलामका विभिन्न नदी तथा खोलामा जलस्तर बढ़ेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार भक्तपुरको हनुमन्ते खोलाको जगाती जलमापन केन्द्रमा जलस्तरले सतर्क तह पार गरेको छ। जलस्तर अझै बढ़न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा किनारका सड़कबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। यस्तै काभ्रेको रोशी खोलाको पनौती जलमापन केन्द्रमा पनि जलस्तरले सतर्कता तह पार गरेको छ। इलामको कनकाई र मैनाचोली जलमापन केन्द्रमा पनि जलस्तर सतर्कता तह आसपास रहेको र बढ़दो क्रममा रहेको महाशाखाले जनाएको छ। ती नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभाग बसोबास गर्नेहरूलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज र भोलि जोखिम बढ़िरहेकाले विशेष सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा पनि धेरै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना र मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। धादिङको कृष्णभीर, परेवाभीर, जामिरे घाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। यस्तै ठाउँ ठाउँमा पहिरो खसेपछि मोगली नारायणगढ़ सड़क पनि बन्द छ। पहिरो पन्छाउने काम भइरहेकोले अर्को सूचना नभएसम्म यो खण्डमा गाड़ी आवागमन बन्द गरेको चितवन प्रहरीले जनाएको छ। यस्तै अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान रोशी गाउँपालिका 7 को 400 बीसी र रोशी 8 गिम्मीमा पहिरो खस्दा सड़क अवरूद्ध भएको काभ्रे प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खादबारी केमाथाङका सड़क खण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि होङ सड़क खण्ड अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। यस्तै ठूलो वर्षा र हुरी बतासको सम्भावना रहेकाले कृषि विभागले किसानलाई बाली तथा भण्डारण गरिएका खाद्यान्नमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अप्नाउन आग्रह गरेको छ। मौसममा आएको फेरबदल र अविरल वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान लगायतका बाली संरक्षणमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ। यस्तै ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानले पदयात्रा रोक्न आग्रह गरेको छ। टानका महासचिव सोना मग्याल जेन शेर्पाले विज्ञप्ति निकालेर सोमबारसम्म देशका विभिन्न ठाउँमा ठूलो वर्षा आउने सम्भावना रहेकाले पर्यटकहरूलाई पदयात्रा रोक्न र उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। यता 8,167 मिटर अग्लो धौलागिरी हिमाल आरोहणका लागि आधार शिविर पुगेका पर्वतारोही प्रतिकूल मौसमका कारण फर्किएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ र गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू काठमाडौँ उपत्यकामा आज इन्द्र जात्रा मनाइँदैछ वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग यो पर्व जोड़िएको छ हिन्दू तथा बौद्ध परम्परा जीवित देवी कुमारीको आराधना इन्द्रध्वज स्थापना रथयात्रा विभिन्न देवी देवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो मूलत वर्षा सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारी रथयात्रा हो वैदिक परम्परामा वर्षा मेघ युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रहरूमा उल्लेख छ इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ पौराणिक मान्यता अनुसार देवता र असुर बीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका उल्लेख छ त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका स्वरूप ध्वज प्रदान गरेको र विजय देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ दुबई पोखरा दुबई सीधा उडान शुरू भएको दोस्रो दिन हिजो यात्रुको संख्या उत्साहजनक देखिएको छ फ्लाइ दुबईले अस्ति बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 165 यात्रु क्षमताको जहाजबाट नियमित उडान शुरू गरेको थियो दोस्रो दिन पनि दुबई पोखरा उडान मार्फत 122 यात्रु पोखरा अवतरण गरेका छन् अब विदेशको खबर विश्वमा जडान हुने औद्योगिक रोबोट मध्ये चीनको हिस्सा 59% पुगेको छ अन्तर्राष्ट्रिय रोबोटिक्स महासंघको विश्व रोबोटिक्स 2026 प्रतिवेदन अनुसार सन् 2025 चीनमा 3,54,000 औद्योगिक रोबोट जडान भएका छन् यो अघिल्लो वर्षको तुलनामा 20% धेरै हो यसै गरी चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण मोटर वाहन धातु र मेसिनरी उद्योगबाट बढ़ी आएको छ सन् 2025 विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा 96,400 मोटर वाहन उद्योगमा 78,900 धातु तथा मेसिनरी उद्योगमा 78,700 औद्योगिक रोबोट जडान भएका छन् अबको 3 वर्ष अर्थात सन् 2029 चीनको औद्योगिक रोबोट बजारमा वार्षिक 5-10% वृद्धि हुने अपेक्षा छ अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको महिला कबड्डी तर्फको सेमी फाइनलमा नेपालले अहिले केही बेरमा भारतसँग खेल्दैछ खेल नेपाली समय अनुसार बिहान 9:15 जापानको तोकाई सिटिजन जिम्नेसियममा हुँदैछ यसैगरी नेपालले समूह बीमा श्रीलंका थाइल्याण्ड र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गरेको थियो समूह चरणको अन्तिम खेलमा हिजो नेपालले श्रीलंकालाई 34-25 अंकले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको हो यो जितसँगै नेपालले महिला कबड्डीमा पदक समेत पक्का गरेको छ यता भारत समूहमा इरान जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमी फाइनल पुगेको हो चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भोटेकोशी बाढे विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव राष्ट्रसंघ महासचिव गुटेरेससँग भेटवार्ता आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो वर्षा सावधानी अप्नाउन आग्रह पहिरोका कारण पृथ्वी राजमार्ग मुगली नारायणगढ़ सड़क र बीपी राजमार्ग अवरूद्ध आज इन्द्र जात्रा मनाइँदै काठमाडौँ उपत्यकामा सार्वजनिक विदा औद्योगिक रोबोट जडानमा विश्व बजारमा चीनको हिस्सा 59% आउँदो 3 वर्षमा औद्योगिक रोबोट बजारमा वार्षिक 10% वृद्धि हुने अनुमान र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपालले आज भारतसँग खेल्छ
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
3: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
3: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
2: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
3: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्ष योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
2: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
3: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
2: अवसर सँगै अघि बढ्दै
3: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला। मणिचूडको काख,
4: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। इन्द्रजात्राको अवसरमा काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। यो श्री ठडाइएको भोलिपल्ट हिजो कुमारी पूजा गर्ने परम्परा अनुसार बसन्तपुर दरबार क्षेत्रमा पूजा गरिएको हो। तलेजु भवानी मन्दिर अगाडि महिनावारी शुरू नभएका बाल बालिकालाई वैदिक विधि अनुसार सामूहिक रूपमा कुमारीका रूपमा पूजा गरिएको हो। नेवार समुदायमा यही अर्थात बेल विवाह नगरेका 2-8 वर्ष उमेरसम्मका बालिकालाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ। पूजामा सहभागी बालिकाहरूलाई हनुमान ढोकाको तलेजु भवानी मन्दिरको परिक्रमा गराई पुनः पूजा गर्ने परम्परा पनि छ। कुमारी पूजा गरेपछि बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने तथा रोग व्याधिबाट सुरक्षित रहने जनविश्वास रहेको छ। यस्तै काठमाडौँको बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा निकालेर आज नगर परिक्रमा गरिँदैछ। गणेश भैरव र कुमारीको रथयात्रा कुमारी घरबाट मरुटोल, चिङ्कमगुल, जैसी देवल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेन स्थान, हनुमान ढोका हुँदै कुमारी घर अगाडि आएर पहिलो दिनको रथयात्रा गर्ने परम्परा छ। परम्परागत रूपमा मनाउँदै आइरहेको इन्द्रजात्रामा विभिन्न समुदायले पञ्चे बाजा, नगरा बाजा, सनै बाजा, टेम्पो बाजा, धिमी बाजा लगायत यसपालि मुवाली बाजा पनि बजाउने तयारी छ। साथै नेवारी परम्परागत वेशभूषामा सजिएर नाचगान गरेर आज कुमारी जात्रा मनाइँदैछ। नियमित रूपमा काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त ठाउँहरूमा निगरानी बढ़ाएको छ। सम्भावित बाढ़ी र डुबानबाट बाल बालिकाहरूलाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढ़ाएको महानगरपालिकाले जनाएको छ। अहिले सामान्य पानी परिरहेको भए पनि यो ठूलो वर्षाका रूपमा विकसित हुन सक्ने देखिएकाले जोखिमयुक्त ठाउँहरूमा निगरानी बढ़ाइएको हो। नदी किनारका क्षेत्रमा माइकिङ गर्ने, पानी निकास हुने ठाउँमा निगरानी बढ़ाउने तथा ढल मंगाल र क्याचफिट सफाईलाई तीव्रता दिने भएको छ। र ययापुनीको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा नागेचा पंख प्रदर्शन गरिने भएको छ। यो परम्परागत नाच पर्सि आइतबारदेखि 3 दिनसम्म मनाइन्छ। आर्थिक अभावका कारण 2070 सालपछि रोकिएको यो नाच 2078 सालमा काठमाडौँ महानगरपालिकाको अनुदान पाएपछि फेरि सञ्चालनमा आएको हो। यो नाच 3 दिनसम्म चाबहिल, चयबागेश्वरी लगायत काठमाडौँका विभिन्न 9 ठाउँमा प्रदर्शन गर्ने परम्परा छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न, बसन्तपुरमा गणेश भैरव र कुमारीको रथयात्रा गरिँदै लगातारको वर्षापछि जोखिमयुक्त ठाउँहरूमा काठमाडौँ महानगरको निगरानी, नगर प्रहरी सहित उदार टोली तैनाथ र पशुपति क्षेत्रमा नागेचा प्वाखा प्रदर्शन गरिने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। सकेसम्म लामो यात्रा नगरौं।

0: अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल तपाई सँगै।
2: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिविजन कार्यालय चैनपुर को B20067 जा नामक फलामे टाटा हराई रहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाटा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाटा डिविजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिविजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
3: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
4: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
3: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
4: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जाने
5: लाखे सल्लाह दिएको के पाक्क बोले। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन भर्ने भालुमा बासको

भिजाए नि मान्दिन कानछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ रेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: खसी लाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। एक चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 जा नामक फलामेटाता हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामेटाता फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
2: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 98621443460।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
2: र तपाईँ पनि सुरक्षित तपाईँले यात्रा गर्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ, किनभने हिजोदेखि परेको यो पानी अहिलेसम्म चाहिँ रहेको अवस्था छैन। खरिजे भए पनि आज उपत्यकामा मात्र नभएर देशैभर पानी परिरहेको यो अवस्था छ, त्यसैले यो पानीबाट सतर्कता रहेर आफ्ना हरेक गतिविधिसँगै यात्राहरू अगाडि बढाउन हामी सम्पूर्ण हाम्रा श्रोताहरूलाई यतिखेर अनुरोध पनि गर्न चाहन्छौ। अब यो त मैले हाम्रो परिवेश जे भइरहेछ हामी जे देख्छौ ती कुराहरू चाहिँ बोल्ने भएका कारणले यी चाहिँ प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने विषयमाथि हामीले तपाईँलाई जानकारी गरायौं। अब यो सँगै आज इन्द्रणीको व्यवसाय

0: हामी नेपाली जहाँ रहेर पनि भएर पनि नेपाली माटोलाई माया गर्नुपर्छ, नेपाली गीतलाई माया गर्नुपर्छ, नेपाली संगीतलाई माया गर्नुपर्छ, किनभने यी हाम्रा अमूल्य निधि हुन्। यी अमूल्य निधिको संरक्षण सम्वर्धनका लागि चाहिँ सबैजना लाग्नुपर्छ भनेर लगभग मलाई लाग्छ केही समय अथवा केही समय अगाडिदेखि नै प्रदेशमा रहेर नेपाली गीत संगीतको श्रीवृद्धिका लागि लागिरहनु भएको र अहिले नेपाल आउनुभएको अवस्थामा नेपालमा आइसकेपछि एउटा नेपाली लोकसंगीतमा केही गरौं भन्ने हिसाबले एउटा लोकदोहोरी गीत पहिलो चरण सार्वजनिक गरिसक्नु भएको छ र केही दिन अगाडि राष्ट्रिय लोकसञ्चार नेपालको ब्यानरमा यो गीतको विमोचन पनि भइसकेको छ र यही पहिलो चरण गीतमा यसमा संगीत र शब्द रहेको छ रमेश परियारको स्वरबद्ध गर्ने कलाकारहरूको पनि जानकारी हामी गर्छौं। यसमा शीतल गुरूङ र दीपिका बेम्बु मगरले आवाज दिनुभएको छ र सुरेश नगरकोटीको प्रस्तुतिको रूपमा यो गीत बजारमा छ। हो, आज हामी सुरेश नगरकोटीसँग नै कुराकानी गर्छौं र यो गीतको भिडियोमा हामीले सुरेश नगरकोटीलाई देख्न सक्छौं। असाध्यै राम्रो अभिनय गर्नुभएको छ र नेपाली लोकदोहोरीको क्षेत्र अलिकति फराकिलो बनाउन, खस्किँदै गएको बजारलाई अझ व्यवस्थित बनाउन एउटा निर्माताको रूपमा पनि उहाँले यो गीतमा लगानी गर्नुभएको छ। सँगै अब अन्य गीतहरू पनि आउँदैछन् र सम्भवतः मलाई लाग्छ आज मैले सुरेशसँग कुराकानी गर्दै गर्दा स्टुडियो प्रवेश अगाडि सम्भवतः आज नै एउटा अर्को गीत पनि आउँदैछ भन्ने जानकारी पनि गराउनु भएको छ र आज यिनै विषयवस्तुमाथि रहेर पहिलो चरण र नेपाली गीत संगीतको अवस्थाका बारेमा कुराकानी गर्नको लागि मसँग सुरेश नगरकोटी हुनुहुन्छ। मैले सुरेशलाई स्वागत गरे इन्द्रणीको यो श्रृङ्खलामा। आराम हुनुहुन्छ? पानी परिरहेको यो अवस्था होइन, अनि यो पानी पर्दै गर्दा पनि पानीको कुनै प्रवाह नगरिकन रेडियो कार्यक्रम इन्द्रणीमा बोलौं भनेर यहाँ आउनु भएको छ। कस्तो के छ अब नयाँ खबर सुनाउ न यहाँको चाहिँ?
1: अहिले अब यो त अब तपाईँको झरीको सिजन छ, यस्तो हजुर तपाईँहरू जस्तो व्यक्तित्वहरूले यसरी अब यस्तो प्लेटफर्म दिनुभएको छ, एउटा अवसर दिनुभएको छ, त्यसको लागि त मैले त नआउने त कुरै भएन। झरी त के हो र
0: त्यो झरीको प्रवाह नगरिकन पनि, किनभने अलिकति चिसो मौसम होइन, आज त अल्छी लागेको छ घरमै बसौँ भन्ने पनि कति हुनसक्छ नि त होइन, तर ती कुराहरूको प्रवाह नगरिकन पहिलो चरण आइसकेपछि सम्भवतः यहाँकै जीवनकै पहिलो गीत पनि हो यो होइन, असाध्यै राम्रो बनेको छ र केही दिन अगाडि सुन्दरगढ नेपालको ब्यानरमा यहाँले भव्य रूपमा विमोचन पनि गर्नुभयो होइन, त्यसले गर्दाखेरि मलाई लाग्छ नेपाली लोकसंगीत मन पराउने लोकदोहोरी सुन्ने मनहरूमा चाहिँ यो गीत र यो गीतका बारेमा जानकारी पुगेको छ भन्ने चाहिँ हामीलाई लागेको छ होइन। अब यो गीत बजारमा आयो, विमोचनै गर्नुभयो, अब शुरूआत विमोचनबाटै गरौँ न त, यो गीत विमोचन गर्ने सोच कहाँबाट आयो सुरेशजीलाई चाहिँ?
1: खासमा यो मेरो इच्छा र जोस जागर त यो भन्दा 10 वर्ष अगाडि नै थियो, तर त्यो बेलामा हामी अब नाचगान यसो गाउँतिर जम्मा त धेरै हामी एक्टिभ नै थियौँ। त्यस पछाडि अब हरेक कुरामा चाहिँ मान्छेलाई के हुनुपर्छ भने कि ब्याकअप हुनु पर्दो रहेछ, कि आफैमा त्यो हुनु पर्दो रहेछ, सबैमा म त्यो थिएन सायद। अनि आफ्टर 10 वर्ष पछाडि एउटा केही सपना देखेँ, छुट्टीमा जाँदैछु होइन, एउटा केही गराउँ त भन्ने भित्रैदेखि एकदम इच्छा जागर चल्यो। अनि लोकदोहोरी क्षेत्रमा त हामी त अहिले होइन पहिल्यैदेखि एकदम मनैदेखि यो तपाईँको यो रेडियोमा तपाईँको लोकगीतहरू गुन्जिँदा होइन हामी कति लाइन बस्थ्यौँ क्या तपाईँको त्यो कल गर्नलाई
0: है, कार्यक्रम सुन्न, कार्यक्रम सुनेर टेलिफोन गर्न भनेपछि तपाईँको प्यासन चाहिँ पहिल्यैदेखि नै थियो होइन, तर बीचमा आउने ती विभिन्न खालका परिस्थितिहरू हुन्छन् नि, त्यसले गर्दा चाहिँ अलिकति ढिला मात्र भएको हो, तर केही छैन, ढिला भए पनि राम्रोसँग तपाईँको चाहिँ यो क्षेत्रमा शुरूआत भएको छ। यहाँले भन्नुभयो हिजोको दिनमा म एउटा लामो समय, तपाईँ मलाई लाग्छ सम्भवतः लामो समय नै प्रवासमा बस्नुभयो होइन, कति वर्ष बस्नुभयो प्रवासमा? लगभग 2014 आज 2026 भयो,
2: 11 वर्ष समथिङ होइन,
0: लगभग 11-12 वर्षको अवधि तपाईँले प्रवासमै व्यतीत गर्नुभएको छ र अहिले तपाईँ छुट्टीमै आउनुभयो?
2: अहिले लगभग त म छुट्टीकै कुरा हो होइन, तर तत्काल म जान नमिल्ने भएर म तत्काल जान मिल्दैन, 2-4 महिना मैले यतै व्यतीत गर्नुपर्ने भएको होला है, अनि उतैबाट प्लान चाहिँ मैले बनाएर आएको
0: गर्छु भन्ने प्लान
2: एकदम उतैबाट
0: बाहिरैबाट बनाएर आउनुभयो, त्यसपछि यहाँ आएपछि गीत बनाउनु भयो होइन, गीत बनाइसकेपछि गीत तयार भयो, रमेशजीले कति राम्रो मेलोडी गरिदिनु भएको।

0: के भन्नु छ रमेशजीलाई चाहिँ?
1: रमेश दाईलाई त भित्र हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन. म जस्तो एउटा म जस्तो नयाँ यो क्षेत्रमा केही गर्छु भन्नको लागि आउनेहरूको लागि दाईले मेरो लागि धेरै गरिदिनु भएको छ. उहाँलाई त धेरै हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु किनकि यो क्षेत्रमा उहाँहरू जस्तो नहुनु भएको भए होइन हामी जस्तो मान्छेहरूले अवसर पाउन धेरै गाह्रो हुन्छ.
0: भनेपछि रमेशजीले नव कलाकारलाई चाहिँ राम्रै स्थान दिनुहुँदो रहेछ. जे बोलिन्छ नि त्यो बोलेका कुरा चाहिँ पूरा गर्ने रमेशमा रहेछ.
1: एकदम एकदम एकदम.
0: भनेपछि यतिखेर जसरी सुरेशले आज विश्वास गर्नु म त्यो विश्वासमा एक दुई हुनै सकेन, तलमाथि हुनै सकेन. त्यसैले आम श्रोता दर्शक जो हामीलाई सुन्दै हुनुहुन्छ भने मजासँग गीत गर्नको लागि चाहिँ रमेश परियारलाई सम्झिँदा भयो.
1: एकदम
0: यतिखेर रमेश परियार सुन्दै हुनुहुन्छ भने पक्कै पनि यो तपाईँको अगाडि हामीले चर्चा गरेको होइन, तपाईँको कामको, तपाईँको मेहनतको र तपाईँले जुन खालको व्यवहार गर्नुभयो नि रमेशले, त्यही खालको अथवा त्यही कामको हामीले चाहिँ चर्चा मात्र गरेका हौ. केही भन्दै हुनुहुन्थ्यो
1: नयाँ आउनेहरूको लागि? जुन यो क्षेत्रमा धेरैसँग मतलब भौतारेर हिँड्नुपर्ने अवस्था छैन कि, तपाईँ आउनुहोस् रमेश दाईसँग भेट्नुहोस्, दाई म यस्तो गर्छु यसो गर्नु पर्यो दाई.
0: त्यति मात्र नभएर राम्रो गीत यदि तपाईँसँग छन् भने पनि सुरेशजी पनि तयार हुनुहुन्छ. अब यो पहिलो चरण आयो, पहिलो चरण सुन्दै कस्तो मिठो होइन. विशेष गरी यो क्षेत्रका दिग्गज व्यक्ति राजु परियार जसको नाम लिँदा पनि लोकदोहोरीको क्षेत्रमा गर्वले छाती चौडा हुन्छ होइन, उनी राजु परियारको सामे पेत्तामा रहेर अनि त्यहाँ चाहिँ अन्य शिव हमालदेखि लिएर अन्य धेरै कलाकार संचारकर्मीको माझमा विमोचन गर्दाखेरिको त्यो पल कस्तो थियो सुरेशजीको चाहिँ? अनि तपाईँले जुन सोचका साथमा विमोचन गर्ने भन्न निरो गर्नुभयो, विमोचन भयो, त्यसले पब्लिस भयो, पब्लिसिट पनि राम्रै भयो, कस्तो भयो त्यो अलिकति सुनाउनुहोस् न.
1: यो त मैले नसोचेको भन्दा धेरै माथिको कुरा. एकदम एकदम आदरणीय दाई हाम्रो रमेश परियार दाई हुनुहुन्छ बाबु. अब पहिलो चरण हो तिम्रो पनि, यसमा त अब पहिलो इन्ट्री हो, यसलाई केही आकर्षक बनाउन भन्ने दाईले भन्नु हुन्छ. दाई म यस क्षेत्रमा चाहिँ नयाँ भए पनि हजुरले सकेसम्म कसरी हुन्छ के गरी हुन्छ गर्नु पर्यो दाई भनेको मैले.
0: उहाँले प्रस्ताव राख्नुभयो यो खालको हुन्छ, यो खालको पब्लिसिटी हुन्छ, त्यसले गर्दाखेरि यसरी गरौं भन्दाखेरि सुरेशजीले ओके गरिदिनु भयो होइन. त्यसपछि एउटा तारतम्य बन्यो, राजु परियारदेखि लिएर यो क्षेत्रका दिग्गज व्यक्तिहरूसँग बसेर गीतको विमोचन भयो. विमोचन भएपछि गीत बजारमा आयो. कति राम्रो चर्चा गर्नुभएको थियो त्यहाँ राजु परियारले.
1: एकदम एकदम
0: होइन, उहाँको यो शब्दले चाहिँ खायो है होइन, जनजीव्रमा त असाध्यै झुन्डिएको छ.
1: एकदम
0: पछिल्लो समय मान्छे भ्युजको पछाडि कुद्छन्, भ्युज नै सर्वे सर्वा होइन भन्छु म चाहिँ, किनभने एउटा राम्रो सृजना तपाईँसँग छ, त्यो सृजनाले आम जनमानसको मन जितेको छ र त्यो जनजीव्रमा जब सुन्छन् सुनिसकेपछि तपाईँलाई राम्रो प्रतिक्रिया दिन्छन् भने सबैभन्दा उत्कृष्ट गीत नै त्यही हो कि. त्यसैले भ्युजको पछाडि लाग्ने साथीहरू पनि हुनुहुन्छ र भ्युज भएन भनेदेखि मेरो गीत चलेन भन्ने मान्यतालाई चाहिँ हामी चेर्न चाहन्छौँ होइन. राम्रो गीत बनेको छ भने त्यो कालाजी भनेर
1: बस्छ.
0: आज नरुचाएर के भयो, दस वर्ष पछिका श्रोताहरूले त्यो गीतलाई खोजी खोजी सुन्नेछन् नि त
1: होइन.
0: के छ अब यो बजारमा आइसकेपछि प्रतिक्रिया कस्तो आयो तपाईँलाई चाहिँ? साथी सर्कल
1: एकदम साथी सर्कलमा चाहिँ एकदम पोजिटिभ कमेन्ट आएको छ. राम्रो गर्नुभएको छ दाई, बधाई छ होइन. अब आउने प्रोजेक्टहरूमा नि यसरी नै राम्रो गर्दै जानु होला भनेर उहाँहरूको एकदम सल्लाह सुझाव एकदम राम्रो आइरहेको छ. अब यो चिजलाई चाहिँ हामीले मतलब एउटा फिडब्याकको रूपमा लिएर त्यसलाई नै हामी फलोअप गर्दै जानेछ.
0: यो गीत तयार गर्नको लागि त टिम नै चाहिन्छ. रमेशजीले लय शब्द गर्नुभयो, शीतल र दीपिकाले गाउनुभयो, अभिनयमा तपाईँ हुनुहुन्छ, सुरेशजी हुनुहुन्छ, अनि अरू को हुनुहुन्छ,
1: सञ्जना
0: गुरुङ हुनुहुन्छ होइन. र त्यो भिडियो पनि कति राम्रो बनेको कि,
1: हाम्रो आदरणीय डाइरेक्टर साहब प्रसन्न विश्वकर्माजी हुनुहुन्छ, एकदम राम्रो गरिदिनु भएको छ. जबकि मलाई त नाच्नै नआउने मान्छेलाई तिन दिनमा यत्तिको पर्फेक्ट डान्सर बनाइदिनु भयो.
0: भिडियो हेर्दै गर्दाखेरि पनि सुरेश भर्खर साङ्गीतिक बजारमा आएको जस्तो लाग्दैन. एउटा प्रोफेसनल, एउटा राम्रो, जसले आजभन्दा अगाडि पनि धेरै म्युजिक भिडियोहरूमा गरेको जस्तो देखिएको छ, होइन? त्यो एउटा मेहनत पनि हो, त्यहाँ चाहिँ निर्देशकले खेल्ने भूमिका पनि हो, र तपाईँको पनि तपस्या त्याग हो नि त, होइन? म यो गर्छु भने एउटा तपाईँले दत्तचित्त भएर लगनचित्त भनेर चाहिँ म पुरा गर्छु भनिसकेपछि त्यो मिल्छ अरे कि त आँकमा पुर्याउँछु भने जस्तै त्यो हुन्छ भनेको, र तपाईँको सृजना साँच्चीकै त्यहाँ चाहिँ प्रस्फुटन भएको छ.
1: यसमा यस्तो भयो, तपाईँको मेरो लगाव पनि भयो त्यसमा. उहाँ अब हाम्रो डाइरेक्टर साहब हुनुहुन्छ, उहाँहरूको पनि प्रेसर थियो, सकेसम्म कति चाहिँ जति सक्दो चाहिँ बेस्ट दिन पाए हुन्छ भन्ने उनीहरूको पनि एकदम त्यो हुन्छ, होइन? किनकि आफ्नो काम हो नि त, कामप्रति लगाव त हुन्छ. तर मैले पनि सकेको गरेँ, अनि आदरणीय डाइरेक्टर साहबलाई पनि यहाँदेखि के अरे हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु म. किनकि म नाच्नै नजान्ने मान्छेलाई तिन दिनमा यतिको प्रोफेसनल डान्सर बनाइदिनु भयो है.
0: त्यसको जति चर्चा गरे पनि कमी हुन्छ. एकदम आदरणीय श्रोता, आज हामीसँग सुरेश नगरकोटी हुनुहुन्छ. उहाँको पहिलो चरण बलको गीत सार्वजनिक भइसकेको छ र छोटो समयमा जनजीवनमा एकदम लोकप्रिय छ. एकपटक सुनिसकेपछि त्यो गीत चाहिँ पटक पटक सुन्ने इच्छा लागेर आउँछ है. त्यसैले पनि तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने यो गीत पहिलो चरण सर्च गरेर तपाईँले युट्युबमा सुन्न अनि हेर्न सक्नुहुन्छ, अनि कलाकारलाई प्रतिक्रिया दिनुहोला. विशेष गरी सुरेशजीहरू तपाईँकै प्रतिक्रियाको एकदम पर्खाइमा हुनुहुन्छ. जे छ तपाईँले त्यो कमेन्ट गरिदिनु भयो भने अझ अगाडि बढ्नको लागि चाहिँ एउटा हौसला मिल्छ. त्यही भएर पनि हामीले तपाईँलाई यी अनुरोधहरू चाहिँ गरिरहेका छौँ. आधुनिक श्रोता, देशैभरका 120 भन्दा बढी रेडियो स्टेशनबाट इन्द्रणी लाइभ छ, सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि यहाँले मजासँग व्यवसायलाई सुनिरहनु भएको छ. अब यतिखेर चाहिँ हामी पहिलो चरण बोलको गीतलाई नै प्रस्तुत गर्छौं रेडियो मार्फत. यो फेसबुक लाइभमा भिडियोमा पनि आउँछ. आज सुरेशजी जसले अभिनय गर्नुभएको छ, एकपटक मजासँग त्यो भिडियोमा हेरिदिनु होला. म यहाँलाई यो अनुरोध पनि गर्न चाहन्छु. र यतिखेर अब ढिला नगरिकन पहिलो चरणका बारेमा चर्चा गर्यौं, राख्दैछौ गीतलाई.

0: देशले भरका 120 भन्दा बढी रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। म चन्द्रमणि तपाईँको साथमा छु भने यतिखेर मसँग आज पहिलो चरणका निर्माता र यसमा असाध्यै राम्रो अभिनय गर्ने सुरेश नगरकोटी हामीसँग हुनुहुन्छ। उहाँहरूको यो प्रस्तुति हामीले कार्यक्रमको शुरूआतमै राखिसकेका छौं र पहिलो चरण सुनिसकेपछि चाहिँ एकदम मजा आउँछ है। जब तीज सकियो नि सुरेश, तीज सकिएपछि यति राम्रो गीत चाहिँ सायद यही नै आएको होला होइन। त्यो मैले पनि भने हाम्रो राजुजीले पनि त्यो दिन एकदम आत्मदेखि खुलेर भन्नुभएको थियो। यो पहिलो चरण यसका शब्दहरू होइन अनि यसको संगीत पक्ष भयो अनि त्यो ए पहिलो चरण भने कोरसमा गरे यसले चाहिँ एकदम मन छोयो भन्ने हुन्थ्यो होइन। आम श्रोतालाई पनि यो गीत मन परेको छ। एकदम पुराना गीतहरू जुन बेला चाहिँ भर्खर लोकदोहोरीको विकास भएको थियो होइन, लोकदोहोरी चाहिँ नेपाली लोक समाजमा चल्दै थियो नेपाली समाजमा, त्यो बेलामा आउने खालको गीत जस्तोको यो लय छ के है। एकदम यतिखेर हामी रमेशलाई सल्युट गर्न चाहन्छौ, यति राम्रो सृजना ल्याउनु भएको छ नेपाली लोकदोहोरीमा। रमेशले जुन खालको एउटा मेहनत र सङ्घर्ष गरिरहनु भएको छ सायद त्यो फल अब बिस्तारै उहाँ चाख्दै हुनुहुन्छ है। एकदम खुसी लाग्छ। अब यो भन्दा पनि अझै दमदार प्रस्तुतिको आशा चाहिँ हामीले गर्छौँ होइन सुरेश,
1: एकदमै
0: आशा गर्छौँ। अब भर्खरै हामीले पहिलो चरण सुनाइसकेका छौँ, भिडियोको कुरा गरिसकेका छौँ, राम्रो भएको छ। गाउनेमा शीतल गुरुङले मेहनत गर्नुभएको छ, दीपिका ब्याम्बुले त्यत्तिकै मेहनत गरेर गाउनु भएको छ, यसको सम्पूर्ण टिमको श्रेय छ यो गीत राम्रो भन्नुमा होइन। अब यो गीत पछि अब अर्को पनि गीत आउँदैछ भन्नुभएको छ, त्यो गीतहरू कुन हो के हो एकैछिनपछि हामी चर्चा परिचर्चा गरौँला। अब सुरेशजी, तपाईँ नेपाली गीत सङ्गीतलाई माया गरेर यो क्षेत्रलाई राम्रो बनाउनुपर्छ भन्न आउनु भएको छ। प्रवासमा बसिरहँदा अहिले काठमाडौँ आएको अथवा देश आएको समयमा एउटा गीत गरौँ भन्ने गीत पनि गर्नुभयो, एउटा मात्र होइन अर्को पनि तयार भइसकेको अवस्था छ। अब त्यो पनि सार्वजनिक सम्भवत आज नै हुन्छ भन्ने कुरा छ, हेरौँ के हुन्छ होइन। त्यो गीतका सन्दर्भमा पनि हामी प्रसङ्ग त जोड्छौँ नै। अब यति राम्रो गीत गर्नु भएको छ, अब तपाईँका बारेमा बुझ्नलाई धेरै साथीहरूलाई रहर पनि होला, किनभने सुरेशका गीत आइसकेपछि यो समाज यस्तो छ कि एउटा राम्रो चिज आइसकेपछि उसका बारेमा यसो सोधखोज गर्ने बुझ्ने होइन कति हुन्छ नि त त्यो खालको छ। यहाँको पृष्ठभूमि अलिकति बताउनुहोस् न, यहाँको घरसम्म त मलाई लाग्छ रामेछाप हो।
1: हजुर है,
0: रामेछाप कुन ठाउँ हो?
1: रामेछाप पहिलाको चाहिँ तपाईँको दिमपोखरी गाविस, अहिले सुनापति गाउँपालिका
0: सुनापति
1: वार्ड नम्बर दुई, पहिला पनि वार्ड नम्बर दुई नै हो,
0: दुई नै हो।
1: मानपुरमा मेरो चाहिँ 2068 सालमा जन्म भयो, अनि मेरा आदरणीय आमा बुवा, जन्मदिने आमा बुबा पनि हुनुहुन्छ, त्यसको साथै मेरो कर्म दिने आमा बुबा अरू दुईजना पनि हुनुहुन्छ है। लगभग मैले म आफ्नै जन्म दिने घरमा लगभग 6 वर्ष पछाडि मैले घर छोडेको
0: हो।
1: त्यसपछि म यता मेरो कर्म दिने आदरणीय आमा बुबा हुनुहुन्छ, उहाँसँग बसेर लगभग मैले त्यहाँबाट नै मैले आफ्नो यो के अरे अध्ययनलाई चाहिँ अगाडि बढाएर प्लस टूसम्मको अध्ययन गरेको हो। त्यतैबाट
0: कुन ठाउँबाट अध्ययन गर्नुभयो?
1: त्यही अहिले हाम्रो अहिले श्रीकृष्ण वर्णेश्वर भन्ने छ, मानपुरमै अवस्थित छ यो। त्यो बेलामा हामीले चाहिँ एसएलसी प्याक सकेपछि चाहिँ त्यहाँ प्लस टू आयो, किन बाहिर जानु भनेर यहीँ पढ्ने होइन, मैले त्यहीँ प्लस टू सघाएको, तपाईँको प्लस टू त्यहीँ सघाएँ मेजर इङ्ग्लिसमा 2 वर्ष, अनि त्यसपछि अब ब्याचलर पढाउनु त भनेर काठमाडौँ आएँ। अब यस्तो हुँदो रहेछ, तपाईँको हरेक कुरा चाहिँ तिमी गर नि त, म फिडब्याक गर्छु, म फिडब्याक दिन्छु भन्ने मान्छेहरू त भए, तर खुलेर गरिदिने
0: कोही भएन।
1: तर आफै स्ट्रगल गर्दै ब्याचलर पनि पढ्न त पढे, तर सेकेन्ड इयरसम्म पढ्यो। त्यो यस्तो हुन्छ, मतलब आफ्नो भित्र मनदेखि लागेको सब्जेक्ट पढ्न पाउनु र अरूले पढाए भनेर गर्नुमा फरक हुँदो रहेछ। आफूले उता अब ह्युमेनिटी पढेर आएको प्लस टूमा, ब्याचलरमा एजुकेसन पढ्नु पर्यो, एजुकेसन पढ्ने बेला जबकि त्यो एजुकेसन आफूलाई भित्र मनदेखि पढ्नै मन लागेको थिएन, अनि त्यही भएर मैले पढाइ पनि छोडेँ।
0: त्यसपछिको यात्रा वैदेशिक हो?
1: त्यसपछिको यात्रा चाहिँ मेरो वैदेशिक हो। मेरो आदरणीय कर्म दिने आमा बुवाहरू अहिले सिलगढी हुनुहुन्छ है, विष्णु थापा, अनि मेरो बुवा प्रबल कुमार यन्जन, मेरो दुईवटा बहिनीहरू छ, एउटा बहिनी अहिले सङ्घवा सभा कृषि विभाग मन्त्रालयमा कार्यरत छ, लोकसेवाबाट नाम निकालेर, सानो बहिनी अब अस्ति हालसालै यो गोर्खुको एक्सिडेन्टमा परेर लगभग अहिले भर्खर रिकभर भएर अहिले कलेज जाँदैछ, त्यस्तो छ। अनि मेरो जन्मदिने बुवा आमा पनि हुनुहुन्छ, गाउँमै हुनुहुन्छ। कर्ण बहादुर नगरकोटी, साइली नगरकोटी हो। अनि मेरो भाइ बुहारीहरू यतै हुन्छ, मेरो भाइ अभिषेक नगरकोटी हो।
0: त्यही त, अब यो जीवन हो, यात्रा हो, होइन?
1: हजुर,
0: यो यात्रा जन्मिन्छ होइन, त्यसपछि कर्मका कुराहरू हुन्छन् कि,
1: होइन?
0: कर्मले जे गर्छ अथवा भाग्यमा जे छ, जता जता डोराउँछ त्यतै हिँड्नु पर्ने।
1: एकदम,
0: जस्तै तपाईँले यहाँले भन्नुभयो, तलकिन मलाई नि मन छोएको जस्तो भयो कि, जन्मदिने आमा बुवा हुनुहुन्छ, उहाँले जन्म दिएर पुण्य गरिदिनु भयो, होइन?
1: र
0: त्यसपछि सानै उमेरमा यहाँले भन्नुभयो, बाबा आमासँग म मात्र जन्मदिनेसँग छ वर्ष बस्न पाएँ भन्नुभयो, होइन? त्यसपछि कर्म दिने बाबा आमासँग नि तपाईँका यात्राहरू अगाडि बढे। त्यो कुनै त्यस्तो कुनै खालको घटना हो कि सुरेश, के हो, कसरी चाहिँ त्यो खालको अवस्था आयो?
1: यो यस्तो हुँदैछ, हामी अलि निम्न वर्गीय क्या, जबकि बिहान एक छा खाएर बेलुका एक के खाऊ भन्ने खाले मान्छे हो हामी। अनि त्यो भयो भने त्यो पृष्ठभूमिमा अब हामीले त्यो मतलब शिक्षाको
0: भनेपछि यस्तो भयो, त्यो चलन थियो ग्रामीण बस्ती,
1: एकदम
0: हामी पनि त्यही ग्रामीण बस्तीबाटै आएका मान्छे हौ, सबैलाई त्यो खालको अवस्था थिएन, होइन? हामीलाई पनि कति गाह्रो साह्रो हुन्थ्यो होला, त्यही पनि सुखम दुखम चल्नुपर्छ भन्ने हिसाबले हुन्थ्यो। तर बाबा आमाको पनि सोच थियो होला, छोरालाई राम्रो शिक्षा दीक्षा दिउँ, त्यसका लागि कहीँ कतै गएर यसले पढिदियोस् अथवा राम्रो बनिदियोस् भन्ने पनि थियो होला सायद, होइन?
1: त्यो बेलाको स्थिति यस्तो थियो, तपाईँको मतलब के भन्छु, यो संकुचित सोचाइ भन्ने हुन्छ नि तपाईँको, ए अब त अब यत्रो आठ दस वर्ष भएपछि त पढेर के गर्छ, जस्तै अब काठमाडौँ जाऊ, भारी बोक, पैसा कमाउ भन्ने त्यो हुन्छ नि त, मतलब त्यो न्यारो न्यारो थिङ हुन्छ नि, त्यो थियो हुन्थ्यो,
0: त्यो भएको थियो।
1: कुनै समाजमा त्यस्तो थियो भने कुनै समाजमा चाहिँ होइन पढ्नुपर्छ है भन्ने त्यो हुन्थ्यो। अनि त्यसपछि मलाई चाहिँ के लाग्यो भने, भोलि होइन ठिकै छ, भोलि मैले धेरै नपढाउँला तर कमसे कम कसैले अक्षर चिन्न सक्ने भयो, हिसाब किताब गर्न सक्ने भयो भने त्यति जाने पनि त मान्छेको लागि त धेरै ठुलो गर्ने। अनि त्यो हुनाले चाहिँ नि मैले एज अ त्यसरी नै ठिकै छ, मैले आफ्नो लागि भए पनि पढ्नै पर्छ भनेर मेरो जन्म वार्ड नम्बर 2 म वार्ड नम्बर 8 आएर बसेँ, आदरणीय कर्मदिनी बुवा आमाहरूसँग। उहाँहरूले पनि आफ्नो कोखबाट जन्मेको छोरा
0: छोरा
1: जत्तिकै एकदम एकदम एकदम आज पनि त्यो छ मसँग, छ त्यो अहिले पनि छ, अटुट भइरहने छ, होइन? भोलिको दिनमा पनि मैले आफ्नो कर्तव्य निभाउनु पर्ने ठाउँ म निभाइरहन्छु, त्यही नै हो। उहाँहरूले पनि अहिलेसम्म आफ्नो कर्तव्य निभाइरहनु, त्यही हो,
0: तपाईँले पनि निभाइरहनु यो निरन्तर सधैँभरि आफ्नो जीवन रहेसम्म अगाडि बढ्यो भने संसारमा सबैभन्दा ठुलो कुरा इमान्दारिता हो,
1: एकदम, होइन?
0: जसले तपाईँलाई त्यो खालको एउटा अवसर दिनुभयो, जसले तपाईँलाई नसक्ने बेलामा म सक्छु भन्न सक्ने बनाउनु भयो भने आज उनलाई लत्याउ
1: एउटा कुरो के हुँदैन, तपाईँको बालबच्चालाई तपाईँ राम्रो संस्कार दियो भने त्योभन्दा ठूलो धन केही हुँदैन रहेछ। मलाई त्यही संस्कार पायो, अहिलेसम्म म त्यही संस्कारमै हुर्किरहेको छु, अनि त्यही संस्कारले नै मलाई अहिले यहाँसम्म ल्याइरहेको छ, होइन?
0: त्यही त, म त्यो फेसबुकमा काहीँ थापा देखेँ, काहीँ नगरकोटी, अनि म कन्फ्युज भएको थिएँ, है? त्यो मेरो एउटा कन्फ्युज पनि अहिले हटिसकेको छ। हामीसँग नगरकोटी हुनुहुन्छ, यात्रा इन्द्रणीको अगाडि बढ्दैछ, देशै भरका रेडियोबाट मजाले हामीलाई सुनिरहनु भएको छ। अब तपाईँको प्लस टू, त्यो यात्रा, ग्रामीण बस्ती, यी कुराहरू त आइ नै हाल्यो, होइन? आज कर्मदिने आमा बुवासँगै रहेर तपाईँको जीवनका यात्राहरू अगाडि बढिरहेको छ,
1: एकदम एकदम।
0: अनि अहिले आफ्नो जन्मदिने बाबा आमासँग कुरा त भइरहन्छ, के भन्नुहुन्छ उहाँहरूले चाहिँ, आज छोराको यो गीतहरू आउँदै गर्दा प्रगति देख्दा, हिजो हामीले सायद बाबुलाई राम्रोसँग पढाउन सकेनौ, त्यो कारणले पनि बाबु हामीबाट अलिक टाढा हुनु पर्यो, त्यो खालको पनि अवस्था होला नि त, होइन? के भन्नुहुन्छ आज बुवा आमा चाहिँ?
1: उहाँहरू एक हिसाबले अपाङ्गता हुनुहुन्छ, कान राम्रो सुन्नुहुन्न, त्यही भएर उहाँहरूको लागि त अब भिडियो देखाइदियो भने हाँस्नुहुन्छ, राम्रो गरेछ भन्नुहुन्छ, त्यही हो। गाउँ समाजको अब पहिलाको मान्छेहरू अब यस्तो हुँदैछ, तपाईँको गाउँ समाजमा सोचाइ नै, मान्छे शिक्षित भयो तर सोचाइ परिवर्तन भएन भने आखिर त्यस्तै हुँदो रहेछ क्या, गाउँमा त्यस्तै छ, अहिले पनि त्यही हो। सोचाइ तपाईँ क्वालिफिकेसनमा तपाईँ माथि गयो, तपाईँको सोचाइ चाहिँ जुन पुरानो हो त्यहीमै फलोअप गर्दै गयो क्या. त्यो भएपछि मान्छे जति नै पढे पनि सोचाइमा परिवर्तन भएन नि केही हुँदैन रहेछ. त्यस्तो हुँदो
0: रहेछ कारणले गर्दा अझै पनि सुरक्षालाई कता कता खल्लो लागिरहन्छ.
1: एकदम एकदम होइन
0: समाज आज हरेक भाषा एडभान्स समय छ, प्रविधि युक्त चाहिँ समाज बनेको छ, होइन डिजिटल समयमा हामी छौँ, सारा कुराहरू भइसकेका छ. तै पनि ग्रामीण बस्तीमा जाँदा त्यही सोच त्यही कारणले गर्दा अझै पनि खल्लो लाग्छ.
1: यो तल्लोको मान्छे हो, यसलाई हेप्नै पर्छ, यसलाई माथि उठ्न दिनु हुँदैन भन्ने सोच अहिले पनि छ कि तपाईँको,
0: जसका कारण चाहिँ नेपाली समाज माथि उठ्न नसक्छ.
1: एकदम एकदम
0: यी कुराहरूमा चाहिँ हामीले भन्नै पर्छ. अब यो समाजलाई उठाउने काम भने तपाईँ हाम्रो हो, त्यसको लागि भनेको शिक्षित समाज बन्नु पर्यो. नेपाली जनता सबैजना शिक्षित हुनु पर्यो. जब
1: तपाईँको यस्तो भयो क्या, शिक्षित त भयो तर व्यवहारिक रूपमा शिक्षित भएन क्या समाज अझै पनि.
0: त्यही पुरानै संकोचित भावना माथि उठ्न नेपाली समाज.
1: तपाईँ मास्टर गर्नुहुन्छ, पिएचडी गर्नुहुन्छ, होइन तपाईँको त्यही पहिलाको छ कि. त्यो भइसकेपछि तपाईँको कुनै पनि परिवर्तन चाहिँ जिन्दगीमा नहुँदो रहेछ कि. त्यस्तो हुँदो रहेछ
0: पक्कै पनि. श्रोता सुरेशजीबाट यहाँले धेरै कुराहरू बुझ्नुभयो भन्ने चाहिँ मलाई लागेको छ. हामी इन्द्रणीको व्यवसायमा छौँ. इन्द्रणीको व्यवसायमा यात्रा गर्दै गर्दा सुरेशजीका बारेमा पनि तपाईँले धेरै कुराहरू थाहा पाइसक्नु भएको छ. सुरेशजीको अहिले पहिलो चरण गीत छ, यो गीतलाई माया गरिदिनु होला. हामीले आज विशेष गरी पहिलो चरणका बारेमा बढी कुरा गर्छौं भन्ने थियो, होइन. पहिलो चरणका बारेमा तपाईँलाई जानकारी पनि गराइरहेका छौं र कार्यक्रममा गीत पनि यहाँलाई त हामीले सुनाइ नै सकेका छौं. अब यो अभिनयकै क्षेत्रको कुराकानी गर्नुपर्दा सुरेशजी तपाईँ टक्क ह्यान्डसम पनि हुनुहुन्छ है. मैले तपाईँको सोसियल साइटहरूमा हेर्दाखेरि टक्क जिम गरिरहेको तपाईँको त एक किसिमको राम्रो रहेछ, होइन.
1: हजुर,
0: जिमर पनि हुनुहुन्छ सायद, जिम पनि गर्नुहुन्छ, होइन. अनि यो क्षेत्रलाई चाहिँ अब एउटा शोकको रूपमै अगाडि बढाइरहनु भएको छ. तपाईँले शुरूआतमा भन्नुभएको थियो कुनै समय हामी स्कूल पढ्ने बेलामा रेडियो सुन्थ्यौं, रेडियो कार्यक्रमहरूबाट प्रभावित भएर नेपाली गीत संगीतमा केही गर्नुपर्छ है भन्ने चेतना त्यो बेलादेखि आयो, होइन. त्यसपछि केही गर्नुपर्छ भन्दा भन्ने उमेरमा अथवा भन्ने समयमा अलिकति परदेशतिर जानु पर्यो, जसका कारण आफ्ना इच्छाहरूलाई पूरा गर्न सकिएको थिएन. प्रवासमा बसियो, अहिले पैसा पनि कमाइयो, होइन, केही गरौं भने गर्न सक्ने अवस्था नै पुगिसकेपछि त्यो रहरलाई अहिले तपाईँले पूरा गरिरहनु भएको छ. भिडियोमा पनि मजाले खेल्नु भयो, राम्रो भयो भन्ने कुरा आफैले भन्नुभएको छ. अलिकति यो एउटा गीत गर्दै गर्दा अथवा यो आफ्नो इच्छाको क्षेत्रमा आफ्नो रहर पूरा गर्दै गर्दाखेरि अब अगाडि बढ्ने कुराहरू पनि होला नि त, के छ यो चाहिँ?
1: एकदम एकदम. अब यस्तो इच्छा पहिलाको भए पनि अहिले अहिले यो अवसर मिल्यो, होइन, यो अवसर मिलेछ. अब हाम्रो आदरणीय दाई रमेश परियारसँग जोडिनु पाएको छु. भोलिका अर्को प्रोजेक्टहरू पनि हामी निरन्तर गर्ने हाम्रो एकदम सल्लाह भइरहेछ. भोलि आउने
0: यो प्रोजेक्टको कुरा गर्नुपर्दा यो प्रसङ्ग जोडौँला. आज एउटा गीत सार्वजनिक हुँदैछ भन्ने कुरा थियो, कुन चाहिँ हो त्यो चाहिँ?
1: यो तपाईँको एउटा सालै जु भएको हो,
0: कसले गाउनु भएको छ?
1: हाम्रो मौसम गुरुङ दाई र देवी घरती मगरले. अनि त्यसपछि
0: मौसम गुरुङले,
1: हजुर हजुर, उहाँ हुनुहुन्छ. मलाई जहाँसम्म लाग्छ अस्ति दाईको दाईले भने अनुसार शुक्रबारै गर्नु पर्ला भन्दै हुनुहुन्छ
0: मौसमले,
1: होइन हाम्रो. अनि त्यही भएर आज लगभग हुन्छ होला सायद. त्यो चाहिँ तपाईँको भयो भने तुलसी गुरुङ युट्युब च्यानलबाट आउँछ,
0: तुलसीबाट आउँछ.
1: हजुर हजुर,
0: ल एकदम त्यो गीतको लागि पनि सफलताको शुभकामना छन्. मौसम आफैमा एउटा मौलिक गायकको रूपमा आफ्नो छवि बनाएका छन्
1: एकदम, है. म त बिग फ्यान
0: एकदम. अब ठमेलमा उनलाई भेट्न सकिन्छ,
1: एक हिसाबले व्यवसायी
0: पनि हो.
1: हजुर,
0: र उनको पहिलो गीत त्योभन्दा अगाडि पनि गर्नुभयो तर पहिलो गीतको रूपमा उहाँले खोली छेकेरालाई आफ्नो पहिलो गीत भन्नुहुन्छ, त्योभन्दा अगाडि पनि गर्नुभएको थियो
1: धेरै.
0: त्यसपछि निरन्तर रूपमा उहाँले गरेका धेरै गीतहरू साङ्गीतिक बजारमा छन्, एकदम मेरो प्रिय मित्र हो. सम्भवत मलाई लाग्छ रेडियोको क्षेत्रबाट नै मौसम गुरुङ भन्न चिनाउने व्यक्तिमा एउटा म पनि बस्छु त्यो बेलामा. त्यो खालको अवस्था भनौँ, मौसमसँग त्यो खालको छ र मौसमले राम्रा गीतहरू पनि गाइरहनु भएको छ र विशेष गरी चाहिँ मौलिक गायकका रूपमा चाहिँ उहाँले आफ्नो छवि बनाउनु भएको छ. आशा गरौं अब यो आउँदै गरेको सालेजु भाका पनि मौलिक नै रहनेछ.
1: एकदम
0: शुभकामना छ. अब अलिकति प्रसङ्ग यहाँले भन्नुभयो तत्कालीन समय जुन समय स्कूल पढ़िन्थ्यो त्यो बेलामा रेडियो धेरै सुनियो
1: एकदम
0: रामेछापमा रहेका तिललालदेखि लिएर होइन त्यो बेलामा रेडियो सैलुङदेखि सैलुङ हाम्रो दोलखाबाट प्रसारण आउँथ्यो जुन सैलुङबाट यही रेडियो कार्यक्रम इन्द्रणी धेरै लामो समय बज्यो रामेछाप सिन्धुपाल्चोक सिन्धुली काभ्रे आसपासका विभिन्न क्षेत्रहरूबाट मलाई असाध्यै राम्रो फोनहरू आउँथ्यो यही कार्यक्रममा पनि होइन एकदम मन पराउनुहुन्थ्यो अब त्यो बेलामा रेडियो सुन्दै बस्नु भयो मान्छे कहिले चाहिँ गीत संगीतको कार्यक्रम आउला होइन कहिले आफ्नो चाहिँ नाम भन्न पाइएला भन्नै बस्नुहुन्थ्यो होला
1: एकदम एकदम एकदम
0: कस्तो थियो त्यो बेला रेडियो सुन्दाखेरिको
1: तपाईँको त्यो बेला हामी अब लोकगीत पाएर कि है लोकगीत भनेपछि हुर्कै हुने एकदम एकदम कति बेला चाहिँ लोक यो
0: कार्यक्रम आउला
1: एकदम आउला अनि
0: बस्ने
1: एकदम क्या अनि त्यसपछि तपाईँको त्यो प्रोग्राम आउनुभन्दा अगाडि नै हातमा मोबाइल बोकेर बस्थ्यौँ कि हामी डायल गर्ने होइन डिटेक्ट भएको भएको थियो कि अब त्यस्तो त कति लाइनमा होला होला नि होइन कुनै बेला संजोगले जुडेको बेलामा त्यो पनि लाग्थ्यो त्यो पनि त्यो बेला तपाईँलाई थाहा छ अब त्यो के अरे ग्रामीण भेगमा त तपाईँको इन्टर के अरे नेटवर्क त राम्रो थिएन त्यो भएन लाग्ने टुटु टुटु गर्दै कटिहाल्ने
0: कस्तो दुःख लाग्ने
1: एकदम एकदम एकदम
0: त्यो खालको अवस्था पार गर्दै अनुभव तत्कालीन ती समयहरूमा सुरेश सरले सुन्ने गीतहरूमा कुन पर्थ्यो बढीमा
1: त्यो बेलामा तपाईँको धेरै गीतहरू आउँथ्यो है तपाईँको अब आदरणीय शोक शर्मा राम्रो
0: राजीव परियारहरू भयो रामजी खाँड शिव हमालले गाउनुभएका गीतहरू
1: हुनुभयो होइन अनि
0: त्यो बेला तपाईँलाई अलिक बढी मनपर्ने चाहिँ रामजी खाँडले गाउनु भएको गीत थियो जस्तो लाग्छ
1: हजुर हजुर
0: मन परेको फुला खसेको
1: त्यो बेला एकदम चलेको गीत थियो है हामीले त्यो बेला मैले क्यासेट पनि किनेर बजाएको कि त्यो बेला क्यासेट आउँथ्यो नि त त्यो
0: क्यासेट हो
1: क्यासेट
0: लगभग 60-70 त क्यासेट नै आयो त्यसपछि नै डिजिटल बजारले लय लियो
1: क्यासेट अनि फर्स्ट टाइम हाम्रो आदरणीय रामजी खान दाई र हाम्रो आदरणीय अस्ति अब दाई हुनुहुन्छ उहाँको अस्ति तपाईँको उहाँले भन्नुभएको कुरा पनि धेरै भन्नुभयो एकदम आदरणीय दाई हुनुहुन्छ होइन अब यो क्षेत्रमा त उहाँहरू पनि अब निखारेर आउनुभएको मान्छेहरू होइन अनि उहाँको त्यो बेलादेखिको टर्निङ पोइन्ट हामीले हेर्दाखेरि त्यस पछाडिदेखि तपाईँको रामजी खान कतै फर्केर जानु परेन कि अनि त्यो बेला फर्स्ट टाइम सुनेको त्यो गीत हेर्दाखेरि चाहिँ अलिकति तपाईँको स्याड सङ जस्तो लाग्छ होइन मन परेको फुलो खसेको भन्ने कि एकदम मन पर्ने गीत
0: मैले तिमीलाई नपाउनु रहेछ यति धेरै माया बसेको
1: यस्तो राम्रो गीत हो त्यहाँदेखि तपाईँको त्यो पछाडि तपाईँ पछाडि बाहिर अनि कति मिठो हाँसो तपाईँको
0: यो गाउँघरमा उहाँले गाउनुभएका धेरै गीतहरू
1: गाउँघरमा तपाईँको यो दसैँ तिहार बिहे छेवर यस्तो यस्तोमा क्या गाउँघरको मान्छेलाई त अलि त्यस्तै गीत मनपर्ने त हो नि पछ्यौरी ल्याउ बहिना त कति बजायो बजायो
0: है
1: त्यस्तो क्या
0: त्यस्तो मनपर्ने ठिक छ हामी जाँदा जाँदै आज इन्द्रणीको बसाईमा पनि यही मन परेको फुल खसेको गीत छोड्दै बिदा होला अब हामीसँग निश्चित समय मात्र बाँकी छ यो समयमा हामीले अब धेरै कुराहरू नै बाँकी छ कुरा गर्न भर्खर स्टुडियो प्रवेश गरे जस्तो लाग्छ कति चाँडो समय व्यतीत हुन्छ पत्तै हुँदैन सुरेशजी होइन अब यो गीत त सुनाउने कुरा मैले गरि नै सकेँ त्यसपछिको यात्राहरू अब हुन्छ नि होइन लगभग तपाईँको धेरै त परदेशी जीवनै भयो कति वर्ष बस्नुभयो परदेशमा भनिसक्यौँ अब नजाने जाने कुरा
1: पनि म दुई दुई वर्षमा आइरहन्थे छुट्टी आइरहने
0: छुट्टीमा त आइरहने
1: है अब यो क्षेत्रमा लागिसकेपछि लगभग म एक डेढ वर्षमा
0: आउने जाने चाहिँ भइरहन्छ किनभने के सुरु गर्ने भएन निरन्तरता दिने नै पर्छ किनभने आफूले केही अलिअलि रकम छुट्याएर राख्यो भने पनि हुन्छ र त्यहाँमाथि फेरि म केही गर्छु भनिसकेपछि साथीभाइले पनि साथ दिन्छन् कि
1: आदरणीय दाईले आदरणीय दाई हाम्रो रमेश परियार दाई हुनुहुन्छ उहाँले उहाँ आफै पनि पहिला त्यही ठाउँमा गएर मतलब परदेशी जीवन व्यतीत गरेर आउनुभएको मान्छे उहाँले बुझ्नु हुँदो रहेछ म पनि उयो गएर यसरी लगभग डेढ वर्ष बसेर आएको यस्तै हुन्छ सबै चिज होइन अनि ठिक छ गर्दै जानुपर्छ सहकारी हामीसँग कति प्रोजेक्ट बाँकी हुन्छ हुन्छ गर्दै गरौँला
0: दाजुभाइ
1: एकदम निरन्तरता हाम्रो रहिरहन्छ
0: अब लगभग हामी अन्त्यतिर पनि छौँ होइन यहाँलाई अब आउने दिनहरूको लागि सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ जसरी पहिलो चरण आएछ
1: हजुर
0: यो पहिलो चरण मात्र नहोस् यस्ता धेरै चरणहरू चाहिँ यहाँले पार गर्न सक्नुहोस् हामी तपाईँलाई शुभकामना पनि दिन्छौँ किनभने नआउनु आइसक्यो आइसकेपछि अब केही गरौँ भन्ने कुरा होइन त्यो पनि छँदैछ त्यहाँमाथि पनि अब तपाईँ मोडलिङको हिसाबले त एकदम फिट हुनुहुन्छ नि त न तपाईँको शरीरको बनावट थियो। अब तपाईँ आफै जिमर पनि जिम पनि गर्नुहुन्छ?
1: म बाहिर बस्दा जिम गर्छु, अहिले यहाँ आएपछि मलाई खासै टाइम मिलेको छैन।
0: तपाईँको ट्याक्क ज्यान यस्तो परेको छ होइन, कस्तो भनौँ जिम
1: म यस्तो हो, तपाईँको जिम गर्ने भन्नाले म एज अ बडी बिल्डिङको हिसाबले होइन, म स्वास्थ्यको लागि एज अ फिटनेस हुनुपर्छ होइन, अनि एक्सर्साइज जति गरे त्यति स्वास्थ्यको लागि फाइदा हुन्छ। तपाईँको एक्सर्साइज जति गरे त्यो मुटु रोग,
0: तर तपाईँको अवस्था हेर्दै गर्दा तपाईँले आफ्नो स्वास्थ्यको लागि एक्सर्साइज गर्नुभएको छ, तर म यसरी नै अगाडि बढ्छु भन्ने हिसाबले नै जिम गर्नुभएको चाहिँ होइन,
1: होइन
0: गर्दै जाँदाखेरि चाहिँ तपाईँ साँच्चीकै जिमर जस्तै देखिहाल्छ कि।
1: अब यस्तो हुन्छ, मान्छे प्रोफेसनल बडी बिल्डिङ र एज अ फिटनेस भन्ने हुन्छ होइन, फिटनेस हामी चाहिँ एज अ फिटनेसको लागि, स्वास्थ्यको लागि होइन, एज अ बडी प्रोफेसनल बडी बिल्डिङहरूले चाहिँ होइन त्यसको लागि नै गर्नुपर्छ, फोकस त्यसमै गर्ने, लगानी त्यसमै हुन्छ। हाम्रो लगानी हुन्छ, तर हामी चाहिँ थोरै लगानीले हामीलाई चाहिँ धेरै चाहिँ के हुन्छ स्वास्थ्यमा चाहिँ फाइदा होस् भन्ने हामी चाहिँ त्यो सोच्छौँ क्या। एज अ खानेकुरा भयो, बाहिर तपाईँको नपाउने केही हुँदैन, धेरै सस्तो पाउँछ, अनि आफै त्यो मार्केट सेक्टरमा काम गर्ने हो भने हरेक कुरा छानी छानी खान पाउँछ, अनि त्यही भएर हरेक कुरा मेन्टेन गर्न चाहिँ सजिलो।
0: स्वास्थ्यको लागि सबभन्दा पहिलो कुरा त खानपिन नै हो,
1: एकदमै
0: हामीले खानपिन मिलाउन सक्यौँ भने हामीले ठिक्क गरेको एक्सर्साइजले पनि
1: एकदम
0: राम्रो बनाउँछ, इनफ बनाउँछ। तर बजारमा पाइने जस्तो पनि कुरा जे पनि आउँछ सबै खान थाल्यो भने चाहिँ
1: गाह्रो छ,
0: है गाह्रो छ, र खानेकुरालाई
1: मान्छेले
0: र आफ्नो पेटलाई चाहिँ डम्पिङ साइड।
1: हाम्रो समाजमा के भन्छ भने
0: होइन,
1: हाम्रो समाजमा चाहिँ अलि ज्यान लाग्यो मोटा हुन्छ, तर हामीलाई थाहा हुँदैन हामी जति ज्यानलाई जति मोटाएन हामीले त्यति नै रोग पाइरहेको हुन्छ।
0: यी सबै कुराहरूलाई चाहिँ अब राम्रो गर्नको लागि खानपिनमा चाहिँ ध्यान दिनु पर्यो, तपाईँ आफै एउटा जिम गर्ने हिसाबले पनि आम श्रोतालाई यही टिप्स दिनुहुन्छ, स्वस्थ बन्नको लागि चाहिँ जे पायो त्यही कुरा खानेकुरा नखाउँ, ठिक्क खाउँ, के स्वास्थ्यलाई आफूलाई आवश्यक छ त्यसले चाहिँ शरीर बनाउन राम्रो पनि गर्छ। अब केही छ, अब अन्तिममा आज चन्द्रमणि दाईकोमा गइसकेपछि यी कुराहरू सोध्या भएपछि हुन्थ्यो छुटाउनु भयो कि भन्ने केही छ भने भन्दा पनि हुन्छ। रेडियो कार्यक्रममा आइसकेपछि कस्तो लाग्यो यो कार्यक्रममा आउँदाखेरि?
1: एकदम
0: होइन, योभन्दा अगाडि अन्तर्वार्ता दिनुभएको थियो कि थिएन होला?
1: छैन,
0: पहिलो अन्तर्वार्ता चन्द्रमणिसँग भयो
1: है। यो अवसर जुराइदिनु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद, अनि हाम्रो आदरणीय दाई रमेश परियार दाई उहाँहरूको यो श्रेय उहाँलाई जान्छ होइन। म एउटा अब कहाँ कुना काप्चाको मान्छे, कहाँ चिने केही यो मिडिया सेक्टर केही थाहा नभएको मान्छेलाई यति ठुलो अब रेडियो स्टेशनमा जिन्दगीको पहिलो अन्तर्वार्ता लिन बोलाउनु भयो तपाईँले, अनि अब तपाईँको अस्तिको अब त्यत्रो प्रमोसन के अरे विमोचनमा यति धेरै मैले फर्स्ट टाइम जिन्दगीमा यति धेरै मिडिया फेस गरेको मैले, अलिकति के भने नर्भस पनि हुँदो रहेछ है, अनि त्यो यस्तो सबै श्रेय अब हजुरहरू जस्तै अग्रजहरूलाई जान्छ होइन, नयाँ आउनेहरूको लागि यति धेरै सहज वातावरण बनाइदिनुहुन्छ होइन, त्यसले गर्दा चाहिँ हामीलाई के हुन्छ झन् उत्सुकता हुन्छ कि
0: गर्नु, फेरि अर्को एउटा गीत गरेर फेरि सन्दर्भ नेपालसँग जोडिनु पाए हुन्थ्यो, यिनै सन्दर्भ
1: एकदमै
0: जोडिनु पाए हुन्थ्यो भन्ने चाहिँ
1: एकदमै म एकदम जोडिन्छु भाइ, किनकि यो अस्तिको माहौलले गर्दाखेरि झन् अझ बढी ऊर्जा आउँछ कि
0: आएको छ,
1: एकदम
0: एकदम यहाँलाई सफलताको शुभकामना छ। अब आजको लागि इन्द्रणीको बसाईबाट मन परेको फुल खसेको बोलको यो गीत चाहिँ हाम्रो आजका अतिथि सुरेश नगरकोटलाई असाध्यै मनपर्ने त्यो बेलाको गीत हो, अहिले पछिल्लो समय आएका त धेरै गीतहरू मनपर्छ, तर हामीले कार्यक्रममा कुरा गर्दै जाँदा शुरूआती दिन ती चरण स्कुले बेला त्यो बेला सुनेका गीतहरूको याद गर्दै गर्दा चाहिँ यही गीत एउटा छोड्दै बिदा हुँ भन्ने हाम्रो सल्लाह भयो, ती अनुरूप यो गीत छोड्दै अब बिदा हुँदैछौँ। एकदम यहाँलाई आइदिनु भयो फेरि पनि धन्यवाद छ, पहिलो चरणलाई फेरि पनि शुभकामना छ भन्दै इन्द्रणीको श्रृङ्खलाबाट सुरेश नगरकोटीसँगै टेक्निकल सपोर्टमा साथ दिने देशैभरका रेडियोबाट सम्पूर्ण साथीहरू काठमाडौँबाट ईशालाई धन्यवाद छ, भिडियोमा पनि आज ईशाले नै साथ दिइरहेकी छिन्, ईशालाई विशेष आभार व्यक्त गर्दै मन परेको फूल खसेको बुलको गीत यहाँलाई छोड्दै आजको लागि विदा भई, परिवर्तन सम्भव छ।

स्थितिमा देशको गरिमा र राष्ट्रियताप्रति पर्याप्त गम्भीरता नदेखिएको बताएका छन्। विशेष गरी प्रधानमन्त्रीले औपचारिक पोशाकमा राष्ट्रिय झण्डा नलगाई खुकुरी मात्र राखेको विषयप्रति रावलले कड़ा आपत्ति जनाएका थिए। उनले राष्ट्रिय र सरकार प्रमुखको पहिरन तथा प्रस्तुतिले देशको इज्जत झल्काउनु पर्नेमा झण्डाको साटो खुकुरी मात्र प्रयोग गरिनुले राष्ट्रियताको सवालमा गम्भीर प्रश्न खड़ा गरेको समेत बताएका छन्। विगतका प्रधानमन्त्रीहरूले गर्ने सम्बोधन निकै ओजनदार र प्रभावकारी हुने गरेको स्मरण गर्दै रावलले अहिलेको सम्बोधन भने केवल सामान्य औपचारिकतामा मात्र सीमित भएको दावी गरे। नेता रावलले विगतमा आफू लगायत पूर्व प्रधानमन्त्रीहरूले उठाएका महत्वपूर्ण राष्ट्रिय मुद्दालाई यसपटक पनि व्यवस्था गरिएकोमा समेत असन्तुष्टि जनाएका थिए। देशभर वर्षासँगै मौसमी तथा किटजन्य रोगहरूको प्रकोप बढ़दै गएको छ। वर्षायाममा खानेपानीको स्रोत दूषित हुने र लामखुट्टेको वंशवृद्धि तीव्र हुने हुँदा जापानी इन्सेफ्लाइटिस, डेंगु, हैजा, झाडा पखला र स्क्रब टाइफस जस्ता रोगको जोखिम देशव्यापी रूपमा बढ़ेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको पछिल्लो प्रतिवेदन अनुसार जेईबाट हालसम्म 28 जनाको मृत्यु भएको छ। देशभर 1,279 जनामा एक्यूट इन्सेफ्लाइटिस सिन्ड्रोम देखिएकोमा 129 जनामा जेई पुष्टि भएको छ भने पूर्वबाट शुरू भई देशका सातवटै प्रदेशका 36 जिल्लाका 89 नगरपालिकाहरूमा फैलिएको जेईको 85% प्रभाव तराईका जिल्लाहरूमा समेत देखिएको छ। भौगोलिक र पेशागत आधारमा विश्लेषण गर्दा इन्सेफ्लाइटिस र डेंगू जस्ता विपदजन्य रोगको प्रत्यक्ष मार कृषि पेशामा संलग्न व्यक्तिहरू र खोप नलगाएका नागरिकहरूमा समेत परेको छ। तथ्याङ्क अनुसार जेई संक्रमित मध्ये 53% कृषक रहेका छन्। मृत्यु भएका 7% अर्थात 28 जनाले खोप नलगाएको पाइएको छ। 15 वर्षभन्दा माथिका 66% व्यक्तिमा जेई देखिएको छ भने 60 वर्षभन्दा माथिका 13 जनाको मृत्यु भएको छ। त्यस्तै पछिल्लो विवरण अनुसार डेंगू संक्रमणबाट 3 जनाको मृत्यु भएको छ भने सन् 2026 सेप्टेम्बर 15 देशभर 5,238 जनामा डेंगू पुष्टि भइसकेको महाशाखाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाकी खबर। काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ। वर्षा सहकाल समृद्धि शक्ति उपासना र सामुदायिक सहभागितासँग जोड़िएको इन्द्रजात्रा हिन्दू तथा बौद्ध परम्परा र नेवार संस्कृतिको महत्वपूर्ण पर्व हो। जीवित देवी कुमारीको आराधना, इन्द्रजोत स्थापना, रथयात्रा, विभिन्न देवी देवताका परम्परागत नृत्य तथा सांस्कृतिक गतिविधि इन्द्रजात्राका मुख्य विशेषता हुन्। मूलत वर्षा सहकाल र समृद्धिसँग जोड़िएको यस पर्वको सबैभन्दा आकर्षक पक्ष जीवित देवी कुमारीको रथयात्रा हो। वैदिक परम्परामा वर्षा, मेघ, युद्ध र विजयका देवता मानिने इन्द्रको पूजा हिन्दू तथा बौद्ध दुवै धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। इन्द्रध्वजको पूजा गरी शक्ति आर्जन र प्रदर्शन गर्ने पर्वका रूपमा समेत इन्द्रजात्रालाई लिइन्छ। पौराणिक मान्यता अनुसार देवता र असुरबीचको युद्धमा असुरसँग पराजित देवताहरूले भगवान विष्णुसँग सहायता मागेका थिए। त्यसपछि विष्णुले इन्द्रलाई विजयको प्रतीकका रूपमा ध्वजा प्रदान गरेको र देवताहरूको विजयपछि त्यसैको सम्झनामा इन्द्रध्वज पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित हुन चापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो। झरी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसमविदहरूले बताएका छन्। आइतबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ। निरन्तरको वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ भने राजमार्गहरू समेत अवरोध भएका छन्। पृथ्वीराज मार्ग र नारायणगढ मुगलिन सड़क खण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। बिहिबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सड़क बन्द गरिएको जनाइएको छ। त्यस्तै कार्य पलाञ्चोक स्थित रोशी खोलाको जलसतह सतर्कता तह पार गरेपछि तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान 4:30 बजे बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका 7 स्थित

4 सय 80 र रोशी 8 गिम्दीमा पहिरो खस्ता सड़क अवरूद्ध भएको जनाइएको छ। अविरल वर्षाका कारण त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत दादिङ जिल्लाका विभिन्न 7 स्थानमा पहिरो समेत खसेको छ। 7 ठाउँ मध्ये 2 स्थानमा सड़क पूर्ण रूपमा अवरूद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फे रूपमा सञ्चालनमा रहेको बताइएको छ। पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर, ज्यामिरे घाट, जहरे, चवाङ खोला, तिग्राङ खोला र कमेरो भीरमा पहिरो खसेको छ। त्यस्तै सड़क अवरूद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारी साधनलाई दक्षिण काली फाकेल सड़क खण्डबाट मात्रै पठाइएको छ। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: औ लाउरेहरू हातमा के पो बोकेर लग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइको छ भन्छ झुसेले
1: झुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: अब त्यहीँबाट जाने
0: लाखै सल्लै देखेर के पाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
5: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
5: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
4: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
5: र विविध
4: एकाइगत साधारण सभाका कार्यक्रम स्थान

0: चैनपुर नगरपालिका छ संखुवा सभा,
1: एकाई नम्बर चार चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका छ संखुवा सभा।
0: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका छ संखुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525311, 029570191, 98422938 र 98525513354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छ संखुवा सभा।
2: सहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
3: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
4: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
3: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
4: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
5: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
6: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
5: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ संखुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-6744, 9815-38-77-75।
5: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
6: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: अहिले त बुझ्न खुद नाच्छु भन्छु त जाउन त नाच
1: अब नाच्छु त भने हो नि आफूलाई बस्नु देखाइदिउँ कि क्या
2: हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो।

0: चान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
2: क्रममा 13 जिल्ला बाढीको उच्च जोखिममा तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव नेपाल र नामिबिया बीच कूटनीतिक सम्बन्ध स्थापना 187 देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार इजरायलसँगको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र धराशायी कृषियोग्य जमीनको 3% मात्रै उपयोग योग्य र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै नेपाल खबरमा अब पूरा खबर लगातारको वर्षासँगै देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्दै गएको छ भक्तपुरको हनुमन्ते खोला र काभ्रेको रोशी खोलाले सतर्कता तह पार गरेका छन् भक्तपुरको जगाती जलमापन केन्द्रमा हनुमन्ते खोलाको जलसतह सतर्कता तहभन्दा माथि गएको छ यस्तै काभ्रेको पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ निरन्तर वर्षा कारण रोशी नदीमा समेत बहाव बढ़ेर कोशी नदीमा समेत बहाव बढ़ेर कोशी ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ यस्तै इलामको कन्काई र मैनाचुली जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह आसपास पुगेर बढ़दो क्रममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज गोर्खा लमजुङ कास्की मनाङ मुस्ताङ दाङ बाँके बर्दिया सुर्खेत दैलेख कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा खोलामा बाढ़ीको उच्च जोखिम छ महाशाखाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र सड़क छेउछाउमा बसोबास तथा यात्रा गर्ने नागरिक

0: विपदको जोखिम अझै बढ़िरहेको बताउनुभयो। उहाँले भोटेकुसी विपद नेपालकोले निम्त्याएको नभएको स्पष्ट पार्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परेको धारणा राख्नुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लने क्रम र त्यसबाट सृजना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाई छ। जलवायु न्याय सेवा सहज र पहुँचज्ञ जलवायु वित्त प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग बारे पनि प्रधानमन्त्रीले प्रस्ताव राख्नु भएको छ। नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनैतिक सम्बन्ध 187 देशमा विस्तार भएको छ। राष्ट्रसंघको 81 महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापार मन्त्री सेल्मा आसिपाला मुसाभीले कूटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा अन्तर्राष्ट्रिय स्तरको हस्ताक्षर गर्नुभयो। हस्ताक्षर अघि दुई देशका परराष्ट्र मन्त्री बीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङसँग साइडलाइन द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको छ। राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरूबीच नेपाल अस्ट्रेलिया सम्बन्ध तथा आपस हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, द्वन्द्वका कारण काँजाको कृषि क्षेत्र धराशायी लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा, तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा सामान्य घटेको छ। सुन 500 रूपियाँले घटेर 2,98,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 3,200 रूपियाँले घटेर 2,99,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 30 रूपियाँले घटेर 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो एकै दिन 165 रूपियाँले घटेर तोलाको 4,815 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। गाजा र इजरायल बीच 3 वर्षदेखि चलिरहेको द्वन्द्वका कारण गाजाको कृषि क्षेत्र लगभग धराशायी बनेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो प्रतिवेदन अनुसार गाजा कुल कृषियोग्य जमीन मध्ये अहिले झण्डै 3% हिस्सा मात्रै उत्पादनका लागि सुरक्षित र पहुँच योग्य छ। यसअघि गाजाका अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झण्डै 10% थियो। त्यति बेला गाजामा 15,200 हेक्टर जमीनमा तरकारी तथा 7,700 हेक्टरमा विभिन्न रूखजन्य बाली उत्पादन हुँदै आएको थियो। तर 3 वर्ष लामो द्वन्द्वपछि कृषि उत्पादनका लागि प्रयोग गर्न सकिने जमीन घटेर 448 हेक्टरमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ। अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन व्यायामशालामा भएको सेमी फाइनलमा नेपाल भारतसँग 48-24 पराजित भयो। पहिलो हाफमा 31-17 जित निकालेको भारतले दोस्रो हाफमा 17-7 जित निकाल्यो। नेपाली टोली गएको संस्करणको 19 एसियन गेम्स सेमी फाइनलमा पनि भारतसँग पराजित भएर काश्यमा चित्त बुझाएको थियो। नेपालले समोचरणमा थाइल्याण्डलाई हराउँदा चाइनिज ताइपेसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमी फाइनलमा स्थान बनाउँदै काश्य पदक पक्का गरेको हो। नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो। यसअघि पुरूष कराटेको कुमिते 48 केजीमा तेन्जिङ शेर्पाले काश्य जितेका छन्। खेलकै अर्को प्रसंगमा जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा अफगानिस्तानले 103 रनको लक्ष्य नेपाल सामु प्रस्तुत गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षाले नदी तथा खोलामा जलसतह बढ़दो क्रममा 13 जिल्लाबाड़ीको उच्च जोखिममा, तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह, कृष्ण भीरमा निर्माण गरिएको वैकल्पिक सड़क जोखिममा, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमबारे विश्वलाई प्रधानमन्त्रीको ध्यान आकर्षण, विपत्पछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रस्ताव, नेपाल र नामिबिया बीच कूटनैतिक सम्बन्ध स्थापना, 187 देशमा नेपालको कूटनैतिक सम्बन्ध विस्तार, इजरायलसँगको युद्धका कारण गाजाको कृषि क्षेत्र धराशायी, कृषियोग्य जमीनको 3% मात्रै उपयोग योग्य, र एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको सेमी फाइनलमा नेपाल भारतसँग पराजित, पुरूष क्रिकेटतर्फ नेपाल र अफगानिस्तान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईसँगै।
2: आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरो टाइम चेक
1: इट्स 5 PM
2: अहिले अपराह्नको 5 बज्यो।
3: ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठक पुग्नु भएको हो। उहाँलाई काठमाण्डु महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगलले स्वागत गर्नुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति राम सहायक प्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, सांसद, प्रहरी प्रमुख, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता थियो। अविरल वर्षाका कारण सड़कको अवस्था जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय दाङले आज दिउँसो सूचना जारी गर्दै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डमा असोज 11 गते साँझ 6 बजेसम्म सवारी साधनको आवागमन निषेध गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार अविरल वर्षाका कारण सड़कमा जोखिम उत्पन्न भएपछि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो। उहाँका अनुसार राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सड़क खण्डका विभिन्न स्थानमा पहिरो गएर सवारी साधन बीच बाटोमै अवरूद्ध हुने अवस्था सिर्जना भएपछि सड़क पूर्ण रूपमा बन्द गर्नु परेको हो। कास्कीको मार्दी खोलाले पानीको सतर्कता तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मार्दी खोला लाहाल चोक कास्कीमा रहेको जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो। अविरल वर्षाका कारण मार्दी खोलामा पानीको मात्रा बढ़दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले शनिबार बिहानसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: खुशी 45,000।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबरहरू। देशका विभिन्न नदीमा पानीको सतह बढेपछि 4 स्थानमा बाढ़ीको चेतावनी जारी गरिएको छ। जल तथा ऊर्जा आयोग सचिवालय अन्तर्गत जल तथा मौसम विज्ञान सम्बन्धी बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको त्रिशुली नदी स्थित धुन्चे काभ्रे पलाञ्चोकको रसी खोला धनकुटाको तमोर नदी र सुनसरीको सप्तकोशी नदीमा पानीको सतह चेतावनी तहभन्दा माथि पुगेको छ। आज दिउँसो 3:40 मापन अनुसार नुवाकोटको त्रिशुली नदी स्थित धुन्चेमा पानीको सतह 3.51 मिटर पुगेको छ। उक्त स्थानको चेतावनी तह 3.2 मिटर रहेको छ। पानीको सतह बढ़दो क्रममा रहेको र चेतावनीको अवस्था देखाइएको छ। पाकिस्तानी सुरक्षा बलले पाकिस्तान अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतले आज बताएको छ। झडपका क्रममा अफगान तालिबानका केही सदस्य मारिएको उनीहरूले जनाएका छन्। सुरक्षा स्रोतका अनुसार अफगान बलले सीमा पार गरी पाकिस्तानी भूभागमा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यस क्रममा पाकिस्तानी सुरक्षा बलले प्रतिकार गरेपछि भएको झडपमा अफगान तालिबानका केही सदस्य मारिएका हुन्। सीमा क्षेत्रमा छुटपुट गोली हानहान जारी रहेको र पाकिस्तानी सुरक्षा बललाई उच्च सतर्कता अपनाउने प्रयास गरेको बताएको छ। सीमापारीबाट पाकिस्तानी भूभागमा प्रवेश गर्ने कुनै पनि प्रयासको प्रतिकार गर्न सेना पूर्ण रूपमा तयार रहेको पनि बताएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
3: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा वितरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
3: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैनामैना नगरपालिका 6 बुटवल,
3: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खोसभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवा सभा,
3: सूरज राई तुम्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
3: अनिश टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
3: कृष्ण तामाङ 5 नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
3: साइली सुनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवा सभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
3: सपना तामाङ मोक्तान 5 नगरपालिका 7 वावन शङ्खुवा सभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
3: विस्तल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवा सभा फिनाल साउदी अरब,
2: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
3: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवा सभा हाल कतार,
2: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
3: दिलसराई देउमाई नगरपालिका 1 इलाम,
2: र ठुङ्गाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा।

हेलो हजुर, नमस्ते, लोक अभिवादन, नमस्ते, नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारैभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र, हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम लोक चौधरीको बसाई तपाईँ सुनिराख्नु भएको छ, तपाईँले सुन्दै पनि आउनु भएको छ। हप्ताको छ दिन तपाईँहरूसँग जोडिन्छ, हप्ताको छ दिन फरक दिन फरक फर्मेटको साथमा हामी जोडिने गर्दछौ। र आज भने चाहिँ हामी शुक्रबारे बसाईमा छौँ। आज हप्ताको अन्तिम दिन शुक्रबारे बसाईमा हामी तपाईँहरूसँग जोडिरहेको छौँ र यो बसाईमा तपाईँले हामीलाई सुनि पनि राख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक चौतारीको बसाई तपाईँ त्यो बेला सुनिराख्नु भएको छ। आज भने शुक्रबारे बसाईमा छौँ। यो बसाईमा चाहिँ हामी के गर्छौँ भनेर तपाईँ कतिपय साथीहरूलाई थाहै होला, कतिपय साथीहरूलाई त थाहा नहुन पनि सक्छ होइन। कतिपय नयाँ साथीहरू जोडिँदै हुनुहुन्छ, कतिपय नयाँ साथीहरू सुन्नुहुन्छ भने आज भने हामी शुक्रबारे बसाईमा हामी तपाईँहरूसँग नयाँ नयाँ साथीहरूसँग यो बसाईमा कुराकानी गर्नेछौँ र नयाँ नयाँ साथीको आवाजबाट हामी सकेसम्म प्रतिभा पनि सुन्नेछौँ होइन। प्रतिभा भन्ने बित्तिकै तपाईँले पूर्वेली र पश्चिमेली लोक भाका गाउनु पर्ने हुन्छ। यो बसाईमा नयाँ नयाँ साथीहरूसँग हामी सकेभर यही भाका नै सुन्छौँ होइन। तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र विशेष गरी कार्यक्रम लोक चौतारीलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 23 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ, म यो बसाईमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यति बेला साँझको समय छ, कता के गरिनुहुन्छ साथीहरू, कता हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ तपाईँ यति बेला? एकदमै साँझको समय छ। यता चैनपुरतिर मौसम अहिले बाहिर सकेभर सिमसिम पानी परिरहेको छ, तर वारिपारी खुलिरहेको छ। तपाईँहरूकोतिर मौसम के कस्तो छ तपाईँले यो पनि जानकारी गराउनुहोला भन्न चाहन्छु। र फरक फर्मेट, फरक किसिमका भाकाहरू सुन्दै र विशेष गरी कार्यक्रम लोक चौतारीको बसाई होइन मौलिक सांस्कृतिक साझा चौतारी कार्यक्रम लोक चौतारीको बसाईमा आज भने हामी शुक्रबारे बसाईमा छौँ र तपाईँहरूमा जोडिनेछौँ, नयाँ नयाँ भाकाहरू पनि सुन्छौँ र नयाँ नयाँ साथीहरूसँग नै आजको बसाईमा चाहिँ हामी कुराकानी गर्नेछौँ। तपाईँ सुन्दै गर्नुहोला र तपाईँले फटाफट फोन डायल गर्दै गर्नुहोला। हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 67 68 23 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी फेसबुक अडियो लाइभबाट पनि तपाईँहरूसँग हामी दोहोरो कुराकानी गर्नेछौँ। फेसबुक अडियो लाइभको कमेन्ट बक्स पनि खुल्ला छ। तपाईँ सुन्दै हुनुहुन्छ भने यो बसाईमा तपाईँले कमेन्ट पनि लेखेर पठाउनुहोला भन्न चाहन्छु। म छोटोमा भए पनि तपाईँहरूको कमेन्टहरूले म यो बसाईमा लिने नै छु। ल, र पनि कार्यक्रम लोक चौतारी तपाईँ सुन्दै हुनुहुन्छ होइन। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, व्यवसायमा सुन्दै हुनुहुन्छ होला। मैले पक्कै पनि आशा गरेको छु। पानी पर्ने क्रम त जारी नै छ, दिनैभरि पनि पानी पर्यो। हिजो अस्तिबाट नन स्टप पानी परेको परेकै छ। तपाईँ त यति बेला घरमै हुनुहुन्छ होला भन्ने मैले आशंका पनि गरेको छु। र अब पनि म तपाईँहरूसँग ढिला गर्दिनँ, अब तपाईँहरूसँग व्यवसायमा फटाफट जोडिनेछौँ। आज नयाँ साथीको पालो होइन, आज चाहिँ एकदम नयाँ नयाँ साथीहरूसँग कुराकानी गर्नु पाइन्छ भन्ने आशा गरेको छु। र तपाईँले सकेभर प्रतिभा पनि सुनाउन सक्नुहुनेछ यो बसाईमा, जहाँ चाहिँ तपाईँले योभन्दा अगाडि तपाईँले लोक चौतारीमा एकचोटि नै फोन लाउनु भएको छैन भने आजको बसाई खुल्ला छ, तपाईँ आजको बसाईमा आउन सक्नुहुनेछ। योभन्दा अगाडि एक दुईचोटि कुराकानी भएको साथीहरूसँग त आज हामी पक्कै पनि कार्यक्रम लोक चौतारीको बसाईमा त कुराकानी गर्न सक्दैनौँ। आज भनेको नयाँ साथीको पालो हो। यदि सुन्नुहुन्छ भने फटाफट आउँदै गर्नुहोला। 98 40 67 68 23 को लाइन खुल्ला छ। र अब म भने कार्यक्रम लोक चौतारीको बसाईमा तपाईँहरूमा आज एकदमै मिठो लोक भाका राख्दैछु। यो भाका तपाईँहरूको लागि राख्दैछु। यो भाका पश्चातमा फेरि आउने नै छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै रहनुहोला।

हजुर, एकदमै मिठो गीत थियो, गोर्खाको ढडिनी बोलको गीत, शान्ति शान्तिश्री परियार र त्यसै गरी ठक्कै शुक्र तामाङको आवाजमा रहेको गीतलाई मैले राखेको थिएँ पहिलो सांकेतिक कोसेलीको रूपमा। गीत पश्चात पुनः स्वागत छ र अब भने चाहिँ म तपाईँहरूसँगै जोडिनेछु व्यवसायमा। तपाईँ यति बेला कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, व्यवसाय तपाईँको लागि भनेर छुट्याएको समय हो। लगभग अब तपाईँसँग म 5 बजेदेखि 6 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु। एक घन्टे समय अवधिबाट म तपाईँहरूकै साथमा रहन्छु र आज नयाँ नयाँ साथीको पालो, आज फोन आइरहेको छ हाम्रो नयाँ नयाँ साथीहरू, कता के गर्दै हुनुहुन्छ, कुन अवस्था हुनुहुन्छ, व्यवसायमा तपाईँले फोन गर्नुहोला भन्न चाहन्छु। 9840668623 को लाइन खुल्ला छ। यति बेला म वाट्सएप नम्बरतर्फ लाग्छु। आजको लागि फर्स्ट लकी कलर साथी वाट्सएप नम्बर हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो नमस्ते। हेलो नमस्ते हजुर। हजुर नमस्ते, लोक सांकेतिक अभिवादन सेवारो, कहाँबाट को बोल्नुभयो? हजुर मलेसियाबाट लिम्बु विजय बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो लिम्बु विजयको खबर खबर? हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, ड्युटीतिरै हुनुहुन्छ होइन? हजुर ल हुन्छ। अनि आज हामी शुक्रबारे बसाईमा छौँ, शुक्रबारे बसाईमा सधैँ कस्तो हुन्छ, तर मैले चाहिँ आज शुक्रबारे बसाईमा कार्यक्रम त दिन त दिइरहेको छु, तर अब नयाँ पुरानो साथीहरू वार्डसम्म चाहिँ कसरी लिनुहुन्थ्यो त्यो चाहिँ मलाई ठ्याक्कै थाहा भएन होइन। अब तपाईँ आउनु भएको छ, अब हुन्छ हुन्छ, अब यो बसाईमा जोडिँदै गर्नु ल विजयजी। आज के गरौँ, तपाईँको आवाजबाट हामी भाका सुनौ कि? हजुर हजुर ला हुन्छ, सुनाउनुहोस् न त मजाले, अब म पनि सुन्न तयारी छु।

0: हजुर माघेली मेला एकदमै पुरानो भाका होइन पूर्वेली भाका व्यवसायमा सुनाउनु भयो हजुरलाई विशेष धन्यवाद छ भाकाको लागि र अब पनि साथीहरू सम्झिनुहोस् न
1: हुन्छ छोटो बिचमा साथीहरू सम्झिनु पर्दा चाहिँ सर्वप्रथम
0: तपाईँलाई
1: विशेष सम्झना हुन चाहन्छु अनि ती साथीहरू सम्झिनु पर्दा छोरा भारतीय सम्झना हुन चाहन्छु

0: अनि धेरैजना साथीहरू हुनुहुन्छ है, जति पनि उनीहरूसँग परिचित अपरिचित मलाई माया गर्नुहुने घृणा गर्नुहुने सबै सबैलाई अब चाहिँ बस्ने भाकामा मारि इन्जोय गर्नुहोला भन्ने म चाहिँ चाहन्छु। नमस्ते सेवाहरू
1: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो लिम्बु विजय, यति बेला उहाँसँग म छुटेँ। उहाँले एकदम मिठो भाषा गुनगुनाएर समयबाट छुटिसक्नु भएको छ। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
2: हेलो, नमस्ते।
1: हजुर, लोक अभिवादन, नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, तपाईँको शुभ नाम फेरि एकपटक भन्नुहोला। हजुर, भोजपुरबाट कविता राई बोल्नु भए। हजुर, सविता राई भन्नुभयो कि कविता राई भन्नुभयो? हजुर, सविता राई भन्नुभयो। हजुर, सविता राई भन्नुभयो है।
2: हजुर हजुर,
1: अनि के छ हाम्रो

0: त कतै अरू नानाहरूसँग त कुराकानी गर्नु भएको थिएन नि? योभन्दा अगाडिको बसाइहरूमा चाहिँ कुराकानी भएको थिएन नि अरू नानाहरूसँग? हजुर, भएको छैन होला। ठिक छ, आउनुभयो। अब आउँदो दिनहरूमा नि यसरी नै सहभागिता जनाउँदै गर्नु होला। अनि आज भने तपाईँको आवाजबाट हामी भाका सुन्न सक्छौँ कि सक्दैनौ नि? हजुर, ल अर्कोचोटि आउँदा सुनाउनुहुन्छ। त्यसो भने बस्ने गीत मार्फत साथीहरू सम्झिनुहोस् न त। हजुर, नमस्ते टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट सविता राई हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। सम्भवतः उहाँ फर्स्ट टाइममै आउनु भएको जस्तो लाग्यो, एकदमै डराइराख्नु भएको थियो। उहाँले पनि भाका गुनगुनाउन सक्नु भएन, अर्कोचोटि गुनगुन आउँदाखेरि म लिएर आउँछु है भनेर छुट्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा कोही साथी हुनुहुन्छ, म उहाँले अन्यर गर्छु। हेलो, नमस्ते, लोक अभिवादन। हजुर, हेलो, नमस्ते, लोक अभिवादन। म्युटमा नमस्तिनुहोस् न यसरी। हेलो, नमस्ते। हजुर हजुर, नमस्ते। हाम्रो कृष्णजी बोल्दै हुनुहुन्छ है? हजुर हजुर, म बोलेको सुनिराख्नु भएको छैन। साथी लाइनमा हुनुहुन्छ तर उहाँले मेरो आवाज सुनिराख्नु भएको छैन भन्नुभयो। तपाईँले फेरि पनि फोन डायल गर्नुहोला, सायद हाम्रो कृष्ण तामाङ हुनुहुन्छ जस्तो लागेको थियो। यो विषय तपाईँको लागि भनेर छुट्याएको समय हो। अनि सुन्दै हुनुहुन्छ भने आउनुहोला। 9840668823 को लाइन खुल्ला छ, जस आज नयाँ साथीहरूको पालो हो। यो व्यवसाय तपाईँको लागि भनेर छुट्याएको समय हो। र यति बेला फेसबुकहरू लाइभमा कमेन्टहरू पनि धेरै छ, साथीले लेख्नु भएको छ भन्दा यति बेला म फोन लाइनतर्फ लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, नमस्ते। हेलो, लोक अभिवादन, नमस्ते। हजुर
1: नमस्ते दिदी।
0: हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो?
1: म पाँच खबर सातबाट माया तामाङ।
0: हजुर, पाँच खबरबाट तपाईँको शुभ नाम?
1: माया तामाङ।
0: हजुर, माया तामाङ पाँच खबरबाट बोल्दै हुनुहुन्छ, के छ मायाको खबर खबर? हजुर, मेरो पनि खबर ठिकै छ, राम्रै छ भन्नुपर्छ। अनि आज तपाईँ फर्स्ट टाइम आउँदै हुनुहुन्छ है लोक चौधरी कार्यक्रमको व्यवसायमा? हजुर हजुर, ल अनि अरू बेला कति कतिको सुन्ने गर्नुहुन्छ? हजुर, सधैँ सुनिराख्नुहुन्छ। योभन्दा अगाडिको बसाइमा तपाईँले फोन गर्नु भएको थिएन नि? हजुर, ल आज तपाईँ आउनु भएको छ, हजुरलाई कार्यक्रममा स्वागत पनि गरे है त। हजुर, ल हुन्छ, अनि आउनुभयो। अब आउँदो दिनहरूमा नि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला। आज भने तपाईँको आवाजबाट हामी भाका सुन्न सक्छौँ कि सक्दैनौँ होला नि त? हजुर, अर्कोचोटि आउँदाखेरि चाहिँ गाउनुहुन्छ। हजुर, ल हुन्छ, अब भने बस्ने गीत मार्फत साथीहरू सम्झिनुहोस् न।
1: सर्वप्रथम त हजुरलाई नै भन्नु चाहे, अनि त्यस्तै गरेर मेरो घर परिवार सबैजना कार्यक्रम सुनेर बस्नु भएको छ, उहाँहरू सबै सबैलाई भन्नु चाहे। अनि त्यस्तै गरेर कार्यक्रम जति साथीहरू सुन्नु भएको छ सबै सबैलाई मिठो माया सम्झना भन्ने चाहिँ।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पाँच खपनबाट माया तामाङ हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि बसाईमा बस्ने गीत मार्फत साथीहरू सम्झेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, म उहाँले अन्यर गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, अहँ, नमस्ते, लोक अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, अनु शेर्पा हो, शङ्खुवा सभा घरवै हालको बेदबाट। के छ नि हाम्रो अनुको खबर खबर? हजुर, खबर ठिकै छ, राम्रै छ। रुमतिरै हुनुहुन्छ नि? हजुर, भनेपछि आजको ड्युटी पुरा गरिसक्नुभयो, रुमतिर हुनुहुन्छ, आराम गरिराख्नु भएको छ, अनि हामीलाई पनि सुन्दै हुनुहुन्छ है? हजुर, ए भनेपछि छुट्टी चाहिँ भएको छैन, अलिक भरे भरे हुन्छ र पनि रुमतिरै बसिराख्नु भएको छ। हजुर, ल हुन्छ, आउनुभयो, कुराकानी भयो अनुजी व्यवसायमा। अनि तपाईँको आवाजबाट पनि आज भाका सुन्न सक्छ कि सक्दैनौ नि? हजुर, अब एकदम नयाँ नयाँ साथी

0: हुनुहुन्छ आजको दिनमा, होइन अब गाउन सक्नुभयो भने गाउनु होला, सक्नु भएन भने साथीले सम्झेर छुट्टिनु पर्ला। हजुर ल, नेक्स्ट टाइममा गाउनुहुन्छ ल, ठिक छ, अब अर्को चोटिमा चाहिँ गाउनु पर्छ है त ल। हुन्छ ल, त्यसो भने हुन्छ, बस्ने गीत मार्फत साथीले सम्झिनु होला।
1: अनि म छेत्री बिन्दु किरिया सुरज दाई तुम अघि मात्रै कल गर्दै हुनुहुन्थ्यो, अनि शङ्कर सभातिर मेरो घर थियो सबैलाई सम्झिरहेको छु भन्न चाहे, अनि छोरी छ छोरीलाई पनि ठिकै होला भन्न चाहे, त्यसको गरी साथीहरू त धेरैजना हुनुहुन्छ, मैले कसैलाई पनि जितेको छैन, सबैजनालाई सम्झिरहेको छु, अब गीत सुनेर मजाले इन्जोय गर्नु होला भन्दैछु हेला।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो अनु शेर्पा, यति बेला उहाँसँग म छुटेँ, शङ्खुवा सभा चैनपुर गर्वैहालको भेटबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो, गुड मर्निङ, गुड इभिनिङ, नमस्ते। हजुर नमस्ते, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? हेलो नमस्ते हजुर। हजुर साथी लाइनमा हुनुहुन्थ्यो, मैले उहाँसँग कुराकानी गर्न सकिनँ, उहाँको फोन मैले डिस्कनेक्ट गर्न बाध्य भएँ, किनभने तपाईँ फोन लाएर चाहिँ कता कता ध्यान नगरिदिनु होला, तपाईँले बोल्नु छ भने चाहिँ यतैतिर ध्यान दिनु होला, होइन एकदम रेडियो खोलिराख्नु भएको छ, एकतिर ध्यान कहाँ, एकतिर मान्छे कता, तपाईँ कता हुनुहुन्छ, त्यही भएर पनि त्यसो चाहिँ नगर्नु होला, बोल्नु भन्नु छ भने चाहिँ ठ्याक्कसँगले फोन लाएर यतै ध्यान दिएर बोल्नु होला भन्न चाहे। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म चैनपुरबाट बिनिता मुदेन बोलेको।
0: हजुर चैनपुरबाट, तपाईँको कस्तो नाम?
2: बिनिता मुदेन।
0: हजुर बिनुता मुदेन भन्नुभयो?
2: हजुर हजुर।
0: हजुर बिनुता, अनि के छ तपाईँको खबर? हजुर मेरो पनि खबर एकदम ठिक ठाक छ भन्नुपर्छ। चैनपुर कहाँनिरबाट बोल्दै हुनुहुन्छ बिनुताजी? हजुर चैनपुर सात भनेपछि यो तेर्सो लाइन पर्यो। हजुर ल, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ? हजुर खाना बनाउँदै हामीलाई पनि सुन्दै हुनुहुन्छ है? हजुर ल, एकदम आउनुभयो, खुसी लाग्यो, अनि अब आउँदो दिनहरूमा पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला, अनि आजको बसाइमा तपाईँको आवाजबाट हामी भाका सुन्न सक्छौँ कि सक्दैनौ नि? हजुर ल, अलिकति गाउनुहुन्छ? ए आउँदो बसाइमा गाउनुहुन्छ? हजुर ल, ठिक छ, अब आउँदो बसाइमा चाहिँ मजाले गाउने भएर आउनुहोला है। र अब भने चाहिँ बस्ने गीत मार्फत साथीले सम्झिनुहोस् न।
2: फर्स्टमा त हजुरलाई नै सम्झिन चाहन्छु, अनि त्यसपछि मेरो हस्बेन्ड इत्यादि कुरा हुनुहुन्छ, उहाँलाई नै सम्झिरहेको छु भन्न चाहन्छु। आजको दिनमा सबैलाई नै भन्न भन्दै
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो चैनपुरबाट बिनुता मुदेल हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ, उहाँले उहाँसँग मेरो कुराकानी मात्र भयो। यति बेला फेसबुक अडियो लाइभमा धेरै कमेन्टहरू देखिरहेको छु, जुनु दिवानी तिगेला हुनुहुन्छ, हेलो सेवारो, जुनु हो म, मिस यु होल भन्नुभएको छ। सुरज राई तुम्सले पनि सबैमा सम्झना छ, भोजपुर गर्वै हाल मलेसियाबाट सुन्दैछु है भन्नुभएको छ। कमल श्रेष्ठ हुनुहुन्छ, आज मलाई यही विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाजमा रहेको दसैँ भाका दसैँ तिहार भन्ने गीत बजाइदिनुहोस् ल सिस्टर भन्नुभएको छ। म आजको लागि चाहिँ आजको दिनमा चाहिँ दसैँको गीतलाई म सुनाउन सक्दिनँ, भोलिदेखि चाहिँ तपाईँले रोज्नु होला दसैँको गीतलाई भन्न चाहन्छु। त्यसै गरी दिलसा राईले मिस यु, डियर मित्र आले, त्यसै गरी प्यारी अस्मी सोताङ राई सङसन लगायत सबैलाई है, म दिलसा इलामबाट भन्नुभएको छ। आकाश राई हुनुहुन्छ, उहाँले हेलो हजुर नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम धरान, मिस यु ओल भन्नुभएको छ। सुनिम शेर्पाले पनि सबैमा सम्झना छ है भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्ट हेर्दै थिएँ तर साथीको कमेन्ट पो कता गयो गयो, कता हरायो हरायो यो बसाइमा। यति बेला जनक रजाली मगरले पनि नमस्ते, म पनि सुन्दैछु है, मिस यु सबै समयमा भन्नुभएको छ। त्यसै गरी इतराम चौधरी हुनुहुन्छ, नमस्ते म इतराम चौधरी इटहरी दसबाट हो, कार्यक्रम सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी सागर गिरी हुनुहुन्छ, उहाँले पनि नमस्ते हजुर म इटहरीबाट भन्दा पनि सरी उहाँको कमेन्ट हेर्दाखेरि माख्लो एरिया नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सागर गिरी अर्जुन दारा झापाबाट मिस यु ओल बाई बाई भन्नुभएको छ। त्यसै गरी मगर राजाराम हुनुहुन्छ, उहाँले हेलो दिदी नमस्ते कार्यक्रम सुन्दैछु रोल्पा कुरेलीको मान्छे हाल स्पेनदेखि सबै सबै साथीहरूमा सम्झना छ मिठो माया छ भन्दै जान्छु ल भन्नुभएको छ। नानु प्रीति हुनुहुन्छ, हेलो हाई सेवारो म पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट नानु प्रीति लिम्बू सबैमा शुभदिन भन्नुभएको छ। अनि त्यसै गरी आर्यन पुमा हुनुहुन्छ, उहाँले पनि मिस यु ओल सेवारो भन्नुभएको छ। सुनिता कुलुङ हुनुहुन्छ, उहाँले हेलो सुनिता के छ खबर भन्नुभएको छ, मेरो खबर ठिकै छ तपाईँको के छ नि। अनि उहाँले लेख्नु भएको छ बसाईमा सुन्दैछु प्रोग्राम खादबारीबाट मिस यु सासू आमा जुनिता चामलिङ एण्ड मिस यु ओल बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँले कमेन्टको लागि। सन्ध्या गुरुङले पनि मिस यु ओल भन्नुभएको छ व्यवसायमा। त्यसै गरी अम्बिका मगर हुनुहुन्छ, हेलो हाई जोरले गुड आफ्टरनुन भन्नुभएको छ। गुड आफ्टरनुन त होइन साथी, कहिले काहीँ झुक्किनु पाइन्छ नि त ल। अनि अब यो त इभिनिङ भइसक्यो। अनि उहाँले लेख्नु भएको छ अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युएबाट हो, प्रोग्राम मजाले सुन्दैछु फेसबुक लाइभबाट, कमिङ सन डेडिकेट अनको लागि भन्नुभएको छ। नवीन गुरुङले पनि मिस यु अल भन्नुभएको छ। अनु शेर्पा हुनुहुन्छ, नमस्ते म पनि कार्यक्रम सुन्दैछु हालको बेदबाट, अनु शेर्पा हो, सबैमा उस्तै माया उस्तै सम्झना भन्नुभएको छ। सांस्कृति थुलुङ राई हुनुहुन्छ, उहाँले पनि यति बेला हेलो सिस नमस्ते म पनि सुन्दैछु है हाल कुन ठाउँबाट भनेर चाहिँ लेख्नु भएको छैन। कृष्ण तामाङले मेरो त नेट नै गयो कि के हो भन्नुभएको छ, तपाईँको नेट नै गयो जस्तो लाग्यो कृष्णजी, तपाईँको फोन त रिसिभ भयो तर तपाईँले मेरो आवाज सुन्नु भएन। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब भने कार्यक्रम लोक चौतारीको बसाईमा म फेरि पनि तपाईँहरू माझमा एकदमै मिठो गीत राख्दैछु। दोस्रो सांकेतिक कोशेलीको रूपमा यो गीत तपाईँहरू माझमा राख्दैछु, के साह्रो राम्री देखियो यो गीत तपाईँहरूको लागमा तपाईँहरूको माझमा यो गीत राख्दैछु। पूर्वेली भएको छ, सुन्दै रहनुहोला, गीतपछि म फर्केर आउने नै छु।

हजुर, केही साह्रो राम्रै देखियो मनिता राई, त्यसै गरी परेश राईको आवाज रहेको एकदमै यो मिठो भाका तपाईँहरू माझमा मैले राखेको थिएँ। भाका फर्सदपूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन्दी रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ। विशेष गरी लोक चौतारीको व्यवसाय तपाईँ काली ओराली भन्ज्याङ चौतारी गर्दै व्यवसायलाई सुनिराख्नु भएको छ। विशेष गरी लोक भनौँ यो लोक भाकालाई एकदमै मन पराउने साथीहरू त धेरै हुनुहुन्छ। लोक भाका भन्नु बित्तिकै यसमा छुट्टै मौलिकता झल्किएको हुन्छ होइन। अब झन् पुरानो पुरानो भाका सुन्नु हो भने झन् एकदमै छुट्टै आनन्द आउँछ अहिलेको यो नयाँहरू भन्दाखेरि। हेर सहभागिता जनाउनु होला तपाईँको लागि, फोन लाइन खुल्ला छ, नयाँ नयाँ साथीहरूको पालो छ आज। कता हुनुहुन्छ साथीहरू, आज फोन आइरहेको छैन, तपाईँले फोन गर्नुहोला। हेर यति बेला भने म तपाईँहरू माझ मैले गीत राखिसकेँ र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँले अन्यार गर्छु कहाँबाट को हुनुहुन्छ भन्दा नि साथी फोन लाइनबाट बाहिरिसक्नु भयो भन्दा नि लाइनमा हुनुहुन्छ। हेलो नमस्ते। हेलो नमस्ते हजुर, कहाँबाट को बोल्नु भयो? हजुर हजुर तपाईँसँग म कुराकानी गर्न सक्दिनँ होला साथी, एकदम आवाजले सुन्न गाह्रो छ, फेरि पनि आउनु होला है त। हजुर साथी हुनुहुन्थ्यो यति बेला, उहाँको आवाज पनि धेरै नै गाह्रो थियो सुन्नको लागि। भोजपुरबाट खै के राई भन्दै हुनुहुन्थ्यो, फेरि पनि आउनु होला साथी, तपाईँ अलिकति नेटवर्क भएको ठाउँमा गएर फोन गरिदिनु होला भन्न चाहन्छु। यति बेला फुच्ची आशिका घिसिङ हुनुहुन्छ, उहाँले मिस यु अल भन्नुभएको छ। सुमित्रा लिम्बू हुनुहुन्छ, उहाँले पनि यति बेला सबै सबैमा सम्झना छ है भन्नुभएको छ। त्यसै गरी शिशिर चञ्चले त नभनौँ, कृष्ण तामाङ हुनुहुन्छ, म बेरोजगारी भएर कल गरेको त आवाज नै पाएन भन्नुभएको छ। एकदम तपाईँ बेरोजगारी हुनुहुन्छ, तपाईँ बेरोजगारी हुनुहुन्छ भन्नुभयो, तर त्यसो नभनिदिनुहोस् न, किनभने तपाईँको अब भिपिएन अन गर्नुपर्ने हुन्छ, भिपिएनबाट त गाह्रै हुन्छ होइन। कृष्णजी फेरि पनि कल गर्नुहोला, तपाईँ कल अवश्य रिसिभ हुनेछ। यति बेला साथी लाइनमा हुनुहुन्छ, हेलो नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो? भोजपुर कि मालुङबाट, तपाईँको शुभ नाम? हजुर हजुर, भोजपुर कि मालुङबाट कमला तामाङ भन्नुभयो, पूर्णिमा तामाङ भन्नुभयो। ल हुन्छ, तपाईँको रेडियो सेट अलिक सानो पारिदिनुहोस् न। अनि के छ पूर्णिमाजीको खबर खबर, तपाईँको खबर खबर के छ, सुनाउनुहोस् न। हजुर ठिकै छ, राम्रै छ, हामीलाई सुन्दै हुनुहुन्छ है? हजुर ल, अनि कार्यक्रममा फर्स्ट टाइम आउनु हुँदैछ तपाईँ? हजुर कार्यक्रममा फर्स्ट टाइम आउँदै हुनुहुन्छ है? हजुर ल हुन्छ, हजुरलाई एकदमै कार्यक्रममा धेरै धेरै स्वागत छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा पूर्णिमाजी, व्यवसायमा तपाईँको आवाजबाट हामी भाका सुन्न सक्छ कि सक्दैनौ नि? हजुर भनेपछि गीत गाउनुहुन्छ, अब अरू गीत गाउनु नपाई पूर्वेली या पश्चिमेली तपाईँले गाउनु पाउनुहुन्छ है व्यवसायमा? गाउनु सक्नुहुन्छ कि सक्नुहुन्न? सक्छु भन्नुभयो। हजुर ल हुन्छ ल, छोटोमा गाइदिनुहोस् न त मजाले।

0: हजुर हजुर, आजलाई यति नै भन्नुभयो। हजुर ल, हुन्छ। तपाईँको आवाज सुन्न पनि मलाई निकै गाह्रो भइरहेछ। ल साथीले सम्झिनुहोस् न त, पूर्णिमाजी साथीहरू सम्झिनुहोस् न बस्ने भाका मार्फत। ल हुन्छ, कसले सम्झाउन चाहनुहुन्छ नि? हजुर ल, हामी छोड्छौँ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। पूर्णिमा तामाङ हुनुहुन्थ्यो भोजपुरबाट, उहाँसँग मेरो दुःखले कुराकानी भयो, एकदमै कुराकानी गर्न गाह्रै थियो। उहाँले पनि एउटा भाका गुनगुनाउनु भयो, भाका गुनगुनाएर बसाई बाटो छुटिसक्नु भएको छ। तुलाराम बिनु हुनुहुन्छ, हेलो दिदी, गुड आफ्टरनुन भन्नुभएको छ। आज किन साथीहरू झुकिराख्नु भएको छ? आफ्टरनुन त कट्यो साथी, अब त इभिनिङतिर होला। अनि उहाँले लेख्नु भएको छ, तामको बाटो बिनु राई हो भन्नुभएको छ। त्यसै गरी निनाम किराती हुनुहुन्छ, उहाँले हेलो सेवा नाना, म पनि सुन्दैछु है, निनाम राई भोजपुरबाट भन्नुभएको छ। सानुमाया शेर्पा हुनुहुन्छ, हेलो ब्युटिफुल सिस, म नमस्ते, म सानुमाया शेर्पा सुन्दैछु कुवेतबाट। पाँच खपनमा सबैमा धेरै माया सम्झना छ है भन्नुभएको छ व्यवसायमा उहाँले। त्यसै गरी यति बेला सम्झना रुङबाङसाले पनि सुन्दैछु सपापोखरीबाट, गेट वेल सन आप्पालाई भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्यर गर्छु। हेलो नमस्ते।
1: हङ्कङको धन पनि, हङ्कङको धन पनि।

0: धन पनि रुँदै छ सम्पको मन पनि भन्छ आइदिने
1: हजुर नमस्ते हङकङ आइडीले कहाँबाट को बोल्दै हुनुहुन्छ ओहो बोल्दैछु दुबईबाट ढकाल धर्मराजी अनि आज व्हाट्सएप नम्बर खुल्ला थियो त धर्मराजी किन तपाईँले नम्बर दिएर आउनु भएछ हजुर हजुर आज वाट्सएपमा कल आइरहेको छैन वाट्सएपमा आउँदा एकदम राम्रो हुन्थ्यो अनि के छ हाम्रो ढकाल धर्मराजीको खबर खबर
0: एकदम ठिकठाक छ सबै राम्रो छ
1: हजुर ठिकठाक छ सबै राम्रै छ अनि कता हुनुहुन्छ अहिले ड्युटीतिर हुनुहुन्छ जस्तो लाग्यो मलाई हजुर ड्युटीमै हुनुहुन्छ कार्यक्रमकै साथमा हुनुहुन्छ अनि आउँदा आउँदै एकदमै मिठो भाका पनि गुनगुनाउनु भयो धर्मराजी अनि तपाईँको खबर के छ सुनाउनुहोस् न हजुर भनेपछि एकदम हजुर हजुर हजुर अहिले पानी मजाले नै परिरहेको छ बाहिर एकदमै ठुलै पानी परिरहेको छ अघिसम्म रहेको जस्तो लागेको थियो अहिले चाहिँ ठुलै पानी परिरहेको छ भन्नुपर्छ हजुर हजुर होइन यता हामी बसेकोतिर त्यस्तो बाढी पहिरो आउने सम्भावना छैन अब किनभने खोला पनि निकै टाढो छ होइन हामी बसेको ठाउँ पनि ठिकै छ त्यस्तो डराउने माध्यम नै कुनै छैन नि त यो ठाउँमा त हजुर ल हुन्छ अनि आउनुभयो एकदम मिठो भाका गुनगुनाउनु भयो धन्यवाद भाकाको लागि र बज्ने गीत मार्फत साथीहरू सम्झिनुहोस् न बज्ने गीत मार्फत साथीहरू छोटोमा सम्झिनुहोस् न
0: हुनुहुन्छ हाम्रो निमा शेर्पा लक्ष्मी छेत्री स्वमी शेर्पा अश्विन छोटानी अनि बहिनी हुनुहुन्छ सुनिता कुलुङ नाना सुन्नु सुनिता सानु कमला अनि राज भाइ मगर भाइ जीवन पाबेन कृष्ण तामाङ लगायत जति पनि साथीहरूले कार्यक्रममा सुन्दै हुनुहुन्छ हाम्रो निमु शेर्पा अनि सानु नयाँ शेर्पालाई सम्झदै पुरा भए त केही भए
1: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला ढकाल धर्मराज वीरतामर झापा घर भइहाल दुवै बाटो हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले एकदमै मिठो भाका व्यवसायमा नम्बरमै फोन गरेर उहाँले सुनाएर छुटिसक्नु भएको छ र अब भने म तपाईँहरूमा आजमा तेस्रो साङ्गीतिक कोसेली अनौठो प्रश्न यो एकदमै अहिले पछिल्लो समय चलेको गीत भर्खर भर्खरै युट्युबमा नै आएको छ यो गीत तपाईँहरूमा आज राख्दैछु र गीतपछि अन्त्यमा म तपाईँहरूमा फेरि कार्यक्रममा फर्केर आउने

हुनुहुन्छ किरण बाबुपुन, टिकापुन र मनिष खड्गाको आवाज रहेको गीतलाई मैले तपाईँहरूमा आज राखिसकेको छु। र अब भने चाहिँ हामी पनि लगभग कार्यक्रमको अन्तिम बसाइतिर छौँ। म सम्भव भयो भने साथीहरूसँग कुराकानी गर्नेछु। आउनुहोला साथी, 9840668638 को लाइन खोल्ना छ। यो बसाई तपाईँको लागि भनेर सुटिरहेको समय हो। म हुन्छ, म तपाईँहरूसँग कुराकानी गर्न सक्दिनँ जस्तो लाग्यो, किनभने साथीले फोन गर्नु भएको छैन। यदि सुन्नुहुन्छ भने फोन गर्नुहोला, समय छ अझै। यति बेला म कार्यक्रममा कमेन्ट तर्फै लाग्छु। यति बेला ठुल्दै श्रीराम दाहाल हुनुहुन्छ, नमस्ते सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ हाम्रो ठुल्दै श्रीराम दाहाल, मैले सोधिहालेँ तपाईँलाई। त्यसै गरी यति बेला सानो मान्छे पाले मिसु प्यारी एन्ड गेटवेलसन बाबालाई भन्नुभएको छ। त्यसै गरी जस्मिन मगनी हुनुहुन्छ, उहाँले पनि यति बेला लेख्नु भएको छ। हेलो दर्शन, नमस्ते, आरामै हुनुहुन्छ? म पनि सुन्दैछु पोखराबाट हो। नाइस प्रोग्राम, मिस यु होल, बाई बाई भन्नुभएको छ। शान्ति बिसी हुनुहुन्छ, उहाँले पनि यति बेला। हेलो सिस, नमस्ते, म पनि सुन्दैछु रोल्पाबाट। शान्ति बिसी हो, सबै सबैमा सम्झना छ है भन्नुभएको छ व्यवसायमा उहाँले। र यति बेला अर्कोजना साथीको कमेन्टलाई पनि म हेर्दैछु, उहाँको कमेन्टलाई म हेरिरहेको छु। चन्द्रमाया तामाङ हुनुहुन्छ, हेलो हाई नमस्ते सुमिता, म पनि प्रोग्राम सुन्दैछु पाँच खबनबाट भन्नुभएको छ। दुखी मान्छेले मी मात्रै भन्नुभएको छ, मी भनेको म, तपाईँ कहाँदेखि सुन्दै हुनुहुन्छ? अनुष्का राई हुनुहुन्छ, उहाँले पनि यति बेला लेख्नु भएको छ, उहाँको कमेन्टलाई म हेर्दैछु। मिस यु अल, म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते। ल ठिक छ, अब तपाईँसँग म कुराकानी गर्न सक्दिनँ, पाउँदिनँ भन्दा पनि पाउँदिनँ, समयले पनि हामीलाई छोडेर गइसकिसक्यो। यति बेला स्टुडियोको घडीमा 5:54 गइसकिसक्यो र म साथीहरूसँग कुराकानी गर्न सक्दिनँ। कमेन्टहरू बाँकी छ भने म एकचोटि फेरि पनि हेर्नेछु, कतिको साथीहरूको कमेन्ट छुट्यो होला, त्यसको लागि म क्षमा चाहन्छु। आजको लागि अन्तिम कमेन्ट यही रहेछ, अनुष्का राईले पनि मिस यु अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि व्यवसायलाई तपाईँले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी तिनजनासम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेषै धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन साथी, आज रिसिभ भएन भनेर केही अन्यर्थ नगर्नु होला। तपाईँको फोन फेरि भोलि दिनमा अवश्य रिसिभ हुनेछ। हामी पनि भोलि दिनमा तपाईँहरूसँग यसरी नै जोडिनको लागि आउनेछौँ। तपाईँहरूसँग कुराकानी गर्नको लागि त पक्कै हामी आउने नै छौँ, कि अन्यर्थ नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 23 मिडिया प्रेमी साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम लोक चौतारीको बसाईबाट फेरि पनि म आउँदो दिनमा उपस्थित हुने बाचा गर्दै गर्दै अन्त्यमा एकदमै मिठो गीत छोड्दै आजको कार्यक्रम लोक चौतारीको बसाईबाट म कार्यक्रम प्रस्तुता सुमिता याखा बिदा हुन्छु। हवस् त, तपाईँको बाँकी पल शुभ रहोस्, शुभ सन्ध्या।

0: भारतको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने, नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने,
1: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत, T20 वरियतामा नेपाल 14 स्थानमा।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा मौसम, जनजीवन र सड़क अवस्था बारेका खबर। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै जसो ठाउँमा निरन्तर पानी परिरहेको छ। न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ़ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने, त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ जाने मौसमविदले बताएका छन्। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़नेछ। भोलि शनिबार र पर्सि आइतबार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने भएको हो। आज र भोलि विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढ़ी हुने देखिन्छ। पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने अनुमान छ र मौसममा सुधार आउने सम्भावना छ। पर्सि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रभाव कायम रहनेछ। असोज 12 गते सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज 13 गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ। हिजो अस्तिदेखि नै निरन्तर परेको पानीले जनजीवन भने प्रभावित बनाएको छ। अहिले पनि पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न, नदी तटीय क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको हुँदा आवश्यक सावधानी अपनाउन भनिएको छ। हल्का वर्षासँगै हिमपात पनि भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन समेत प्रभावित बनेको छ। आज राति, भोलि र पर्सिसम्मको थप मौसमी अवस्थाबारे साथी कृष्ण शर्माले मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालसँग कुराकानी गर्नुभएको छ।
8: आज रातिलाई पनि देशको जुन धेरै जसो स्थान छ त्यहाँ मध्यमसम्मको वर्षाको सम्भावना देखाएको छ। क्रमशः रूपमा पूर्वतिर चाहिँ अलिक हल्का मात्र वर्षा भएको छ र पूर्वतिरबाट बिस्तारै अलिकति यसको प्रभाव अलिक कम हुँदै हुँदै पश्चिमतिर सर्ने क्रममा रहेको छ। र त्यस कारणले आजको लागि चाहिँ विशेष गरी यो बागमती प्रदेशको पनि पश्चिमी भेग अनि साथसाथै लुम्बिनी, गण्डकी प्रदेश, कर्णाली प्रदेश यो क्षेत्रहरूको चाहिँ धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुने र थोरै स्थानहरूमा चाहिँ अब धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ र यो प्रणालीले चाहिँ बिस्तारै पश्चिमतिरै यसले अलिकति प्रभाव बढी पार्ने भएकोले भोलि र पर्सिको लागि पनि यो लुम्बिनी प्रदेश रहेको छ, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमै धेरै जस्तो ठाउँहरूमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको देखिन्छ भने पूर्वतिर भने चाहिँ यसको प्रभाव अलिकति कम हुने देखिन्छ भोलि र पर्सिको लागि।
9: पानी अझै ठुलो पर्ने, त्यसको प्रभाव अझ बढी देखिने भन्ने खालको कुराहरू पनि आइरहेको छ, बाहिरका यी कुराहरूमा कतिको सत्यता छ?
8: स्वतन्त्र व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको पनि अब अलिकति एकदम धेरै वर्षा हुन सक्ने, अझै पनि चाहिँ वर्षा हुन धेरै ठुलो हुने भन्ने आइरहेको छ। खासमा त्यसले त्रसित बनाउने भन्दा पनि अहिले चाहिँ कस्तो छ भन्दाखेरि अवस्था अब आजकै जस्तो रहने भोलि र पर्सिलाई पनि भारी वर्षासम्म हुन सक्ने सम्भावना धेरै जसो स्थानमा छ। विशेष त यो जुन मध्य भूभाग छ नेपालको त्योबाट चाहिँ अलिक पश्चिमतिर गण्डकी र लुम्बिनी प्रदेशमा अलिकति बढी प्रभाव पर्ने देखिन्छ, साथसाथै सुदूरपश्चिम प्रदेशको पनि यो तराई क्षेत्रतिर अनि कर्णाली प्रदेशतिर पनि अलिकति प्रभाव बढी पर्ने देखिन्छ। यद्यपि ती क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना धेरै रहे पनि एकदम त्रसित हुनभन्दा पनि सतर्कता अपनाउनु पर्ने अवस्था चाहिँ रहेको छ।
9: जसरी यहाँले पूर्वी क्षेत्रमा क्रमशः सुधार उन्मुख देखिन्छ भन्नुभयो, त्यो हिसाबले ठ्याक्कै प्रदेशगत रूपमा कहाँसम्मको मौसम चाहिँ सफा देखिने अर्थात् अलिक कम प्रभावित भएको देखिने छ?
8: पूर्वी क्षेत्रमा अब प्रभाव नपर्ने हुँदा प्रभाव अलिकति कम पर्ने खालको चाहिँ छ र जुन कोशी प्रदेश अनि यो बागमती प्रदेश र मधेस प्रदेशमा चाहिँ यहाँको अब धेरै जस्तो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना चाहिँ रहेको छ भने भारी वर्षा चाहिँ अलिकति हिजो आजको भन्दा अलिकति कम हुने सम्भावना छ। यद्यपि अब थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना भने चाहिँ कायमै रहन्छ।
9: हजुर, यसको बीचमा चट्याङ, हुरी बतास र बाढीको प्रभाव पनि उत्तिकै रहन्छ, यहाँको अध्ययनका आधारमा त्यसको प्रभाव कस्तो पर्ने देखिन्छ?
8: पक्कै पनि अहिले यति बेला पनि अब धेरै जस्तो स्थानमा वर्षा हुँदाखेरि पनि मजाले हावाहुरी सहित नै वर्षा भइरहेको छ र साथसाथै चट्याङ पनि भइरहेको छ, तर अरू बेलाको जुन यो प्री मनसुनमा हुने जस्तो भन्दा चाहिँ अहिले चट्याङको सम्भावना रहे पनि अलिकति कम सम्भावना रहन्छ।
9: 11 गतेदेखि नै यो मौसमको प्रभाव हट्दै जाने हो या हट्ने नै हो, ठ्याक्कै मौसममा सुधार कहिले आउला?
8: हजुर, 11 गतेबाट मौसममा यो एकदम प्रियो प्रणाली हट्ने भन्दा पनि बिस्तारै सुधार आउँदै जाने हो। खासमा आइतबारबाट एकैचोटि हट्ने जस्तो चाहिँ देखिन, बिस्तारै यो कुरोबाट चाहिँ क्रमशः रूपमा प्रभाव कम हुँदै हुन्थे अनि चाहिँ बाहिरिने जस्तो देखिन्छ। त्यति बेला चाहिँ अब देशको धेरै जस्तो ठाउँहरूमा वर्षा भइरहेको अवस्था छ, विशेष गरी चाहिँ भारी वर्षा हुन सक्ने क्षेत्रहरू अथवा सम्भावित क्षेत्रहरू हामीले जुन मौसम पूर्वानुमान भनेका क्षेत्रहरूमा चाहिँ भारी वर्षाको सम्भावना रहेको र त्यही क्षेत्रहरूमा चाहिँ बाढी पहिरो छ र यो जुन खोला छेउछाउमा बस्नुहुनेहरूलाई चाहिँ एकदम सतर्कता अपनाउनु हुन र साथसाथै अहिले हिमाली क्षेत्रहरूमा पनि भारी हिमपातको सम्भावना वर्षाको सम्भावना रहेकोले चाहिँ जुन हिमाली क्षेत्रमा हुनुहुनेहरूले पनि सतर्कता अपनाउने र अब आगामी एक दुई दिनमा त्यस्तो अति आवश्यक गरी यात्रा नगर्ने र जुन यो हिमाली क्षेत्रमा पर्वतारोहण गर्नेहरू टुरिस्टहरू हुनुहुन्छ उहाँहरूलाई पनि आगामी एक दुई दिनमा चाहिँ यात्रा नगर्नु हुन चाहिँ हार्दिक अनुरोध गर्दछु। र जुन यो मौसम पूर्वानुमान महाशाखाबाट अध्यावधिक हुने यो पछिल्लो मौसमी सूचनाहरू छ त्यो बारे चाहिँ जानकारी हुन भनेर म सबैलाई चाहिँ हार्दिक अनुरोध गर्दछु।
10: उहाँ हुनुहुन्थ्यो मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहाल। फेरि पनि खबरकै सिलसिला, काठमाडौँ आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। यी राजमार्गमा ठाउँ ठाउँमा पहिरो खसेका कारण आज बिहानैदेखि गाड़ी गुड्न सकेका छैनन्। नारायणगढ़ र मुगलिन सड़क र पृथ्वी राजमार्ग अन्तर्गत चितवन तथा धादिङका विभिन्न ठाउँमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न ठाउँमा लगातार साना ठूला पहिरो खसिरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका सात कृष्णभीर र जामिरे घाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सड़क अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बाङ्गेमा पनि ठूलो पहिरो खसेको छ। जोखिम बढेपछि हिजो नै नारायणगढ़ मुगलिन सड़क र पृथ्वी राजमार्गमा रातमा गाड़ी चलाउन रोक लगाइएको थियो, आज बिहानदेखि पनि गाड़ी रोकिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले मुख्य राजमार्गमा रातमा गाड़ी चलाउन पूर्ण रोक लगाएका छन्। सड़क अवरूद्ध हुँदा काठमाडौँबाट छुट्ने गाड़ी पनि रोकिएका छन्। यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढ़ीले अस्थायी डाइभर्सन बगाएको छ। काभ्रेको नमबुद्ध छ चौकी डाँडा र रोशी सातको घुमाउनेमा बाढ़ीले अस्थायी डाइभर्सन बगाएको हो।
0: पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरूद्ध भएपछि काठमाण्डौ हेटौँडा आवत जावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालै पालो गाड़ी सञ्चालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। त्रिभुवन राजपथमा गाड़ीको चाप अत्यधिक भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाण्डौ र काठमाण्डौबाट हेटौँडा छुट्ने गाड़ीलाई छुट्टा छुट्टै समय निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आज काठमाडौँबाट हेटौँडातर्फ सिमभन्ज्याङ चौकीबाट बेलुका 7 बजेदेखि राति 11 बजेसम्म मात्र गाड़ी चल्नेछन्। भोलि शनिबार हेटौँडाबाट काठमाडौँतर्फ बिहान 4 बजेदेखि 8 बजेसम्म तथा रातमा भोलि 10 बजेदेखि आइतबार बिहान 2 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ भने भोलि दिउँसो 1 बजेदेखि बेलुका 5 बजेसम्म र आइतबार बिहान 7 बजेदेखि 11 बजेसम्म गाड़ी सञ्चालन गरिनेछ। प्रशासनले अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक 10 चक्के भन्दा लामा र 15 टन भन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथमा सञ्चालन गर्न रोक लगाएको छ। यात्रुवाहक बस भने 11 मिटर लम्बाईसम्मका मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। तोकिएको समय तालिका अनुसार मात्रै यात्रा गर्न चालक यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
11: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
3: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
3: न्यून सेवा शुल्क न्यून ब्याज दर
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
13: हरेक मान्छेको सपना जपना र चाहना पैसा
3: पैसामा छ शक्ति पैसामा छ सहारा
13: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
13: यत्य प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
13: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा गाँठका कुरा
13: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह अबका 2 दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ़ने पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान उच्च हिमाली क्षेत्रमा हिमपात निरन्तरको वर्षाले जनजीवन प्रभावित काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध चाप बढ़ेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
10: नेपाल दर्पणमा अब बाँकी खबर निरन्तर पानी परेपछि सप्तकोशीमा जलसतह बढ़ेको छ। कोशी ब्यारेजका 31 ढोका खोलिएका छन्। आज दिउँसो कोशी ब्यारेजमा 2,40,000 क्युसेक पानी मापन भएको छ। कोशी ब्यारेजमा 56 ढोका रहेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढ़ी बढ़दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सीसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तै रूपन्देहीको तिनाउ नदीमा बहाव बढ़दो क्रममा रहेको र बाढ़ीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नुवाकोटको त्रिशुली नदी धुन्जे जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता पार गरेको छ। जलसतह अझै बढ़न सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन तथा नदी किनारको सड़कबाट सकेसम्म यात्रा नगर्न भनिएको छ। काभ्रेको रोशी खोलामा पनि बाढ़ी आएको छ। त्यस्तै काठमाडौँ उपत्यकाभित्रका नदी खोलामा पनि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आग्रह गरेको छ। ललितपुरको च्यासलमा बाढ़ीले आज दिउँसो पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो। यस्तै भक्तपुरको हनुमन्ते खोलामा बहाव बढ़ेर जलसतह पार गरेपछि लोकन्थलीको सिर्जना टोलबाट 16 परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। लगातार परेको पानीका कारण काठमाडौँ उपत्यकाको पोहोर अन्तिम जोखिम व्यवस्थापनमा समस्या भएको छ। काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार वर्षाका कारण सिस्टोल ल्याण्डफिल साइडमा लेदो सहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो।
0: यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जोगबुडा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै स्थानीय 14 परिवारको सामान सुरक्षित ठाउँमा सारिएको छ। सशस्त्र प्रहरी बल 35 नम्बर गण शैलेश्वरीका गणपति, सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले दोधारा चाँदरी नगरपालिका 3 पटरा खल्लामा 14 घर परिवारको अन्नबाली लगायत सामग्री जमुना आधारभूत विद्यालयमा सारिएको जानकारी दिनुभयो। जिल्लाभरको सम्भावित विपद क्षति न्यूनीकरण तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना भई आवश्यक निगरानी समेत बढ़ाइएको छ।
10: भोटेकोशी उदय त्रिशूली नदीमा भदौ 10 आएको बाढ़ीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षाबाट थप समस्यामा परेका छन्। खुला ठाउँमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिक थप कष्टकर बनेको हो। टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ता कपड़ा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तर गया गाउँपालिका 1 वडा अध्यक्ष मानसिंह तामाङले बताउनुभयो। उहाँका अनुसार खुला ठाउँमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको फल टेन्टभित्र पस्दा थप समस्या भएको छ। रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न ठाउँमा बसोबास गर्दै आएका 344 परिवार मध्ये 142 परिवार विदुर नगरपालिका 5 बाडा चौतारामा अस्थायी टेन्टमा बस्दै आएका छन्। टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ता कपड़ा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाडा चौतारोमा बस्दै आएका दाबा मिङमार तामाङले बताउनुभयो। अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ। निरन्तरको वर्षाका कारण बाढ़ीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको काम समेत प्रभावित भएको छ। त्रिशूली बजार तथा त्रिशूली नदीको पारीपट्टि बढ़ेको त्रिशूली बजार तथा त्रिशूली नदीको पारीपट्टि बाढ़ीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाई भएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिमतर्फ विश्व समुदायको ध्यान आकर्षण गराउनु उहाँले भोटेकोशी बाढ़ीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत तथा जनजीविकामा क्षति पुर्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपदको जोखिम अझ बढ़िरहेका बताउनुभयो। उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना आउने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको छ। जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपदपछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्री शाहले जोड़ दिनुभयो। जलवायुजन्य विपदको क्षति न्यूनीकरण गर्न पूर्व तयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढ़ाउनु पर्नेमा उहाँले विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको हो। अन्तर्महादेशीय क्षेप्यास्त्र र राइफल तथा गोला बारूद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेका बेला बजार मूल्यमा मल र इन्धन समेत पाउन नसक्ने अवस्था रहेको पनि उहाँले बताउनु भएको छ।
10: संयुक्त राष्ट्र संघको 81 महासभामा आज बिहान प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकट र भोटेकोशी विपद बारे राख्नु भएको धारणालाई संघीय संसदले आफ्नो मुख्य निर्देशक सिद्धान्त बनाएर अघि बढ़ने भएको छ। रसुवा भोटेकोशी विपद अध्ययन गर्न प्रतिनिधि सभाद्वारा गठित सर्वदलीय विशेष समितिका सदस्य सचिव तथा संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रधानमन्त्रीको सम्बोधन केवल अन्तर्राष्ट्रिय भाषणमा मात्र सीमित नरहने भन्दै त्यसलाई कार्यान्वयन योग्य राष्ट्रिय कार्ययोजनामा रूपान्तरण गर्न संसदले गृह कार्य थालेको बताउनु भएको छ। प्रधानमन्त्रीको सम्बोधन लगत्तै न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सचिव डाक्टर पाण्डेले भोटेकोशी त्रिशूलीको बाढ़ीले विश्वव्यापी रूपमै नीतिगत बहसको ढोका खोलेको उल्लेख गर्नुभयो। उहाँले संयुक्त राष्ट्र संघका महासचिवले विगतमा नेपालमै आएर दिएको चेतावनी स्मरण गराउँदै राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले 4 वर्ष अघि नेपाल आएर विश्वको छानो खस्दैछ भनेको र अहिले यो हाम्रै आँखा अगाडि प्रमाणित भएको बताउनुभयो। गएको असोज 5 गते प्रतिनिधि सभाले सत्ता पक्ष र प्रतिपक्षका सबै दलहरूको सहमतिमा 3 महिने कार्यदेश सहित गठन गरेको विशेष समितिले विपदका 9 क्षेत्रमा अध्ययन थालेको डाक्टर पाण्डेले जानकारी दिनुभयो। डाक्टर पाण्डेले आउँदो नोभेम्बरमा टर्कीमा हुने 31 जलवायु सम्मेलनमा नेपाल नयाँ रणनीति सहित प्रस्तुत हुने दावी पनि गर्नुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
14: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
10: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पाल्पामा पहिरोले दुई घर भत्किरा एक महिलाको अवस्था थाहा हुन सकेको छैन। डिब्दीकोट गाउँपालिका छ ढुसचुङका केशुराम सारूकी श्रीमतीको अवस्था थाहा हुन नसकेको हो। वडाध्यक्ष प्रकाश रायमाझीका अनुसार अहिले पनि पहिरो खसिरहेको र हिलो माटोको दलदल हुँदा खोज तथा उद्धारमा समस्या भएको छ।
4: मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा जलसतह बढ़न नदिनका लागि तीनवटै युनिटमा पूर्ण रूपमा विद्युत उत्पादन गरिएको छ। जलसतह बढ़ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो। अहिले कुलेखानी जलाशयको जलसतह 1522.75 मिटर रहेको छ। तीनवटै युनिटबाट पूर्ण रूपमा विद्युत उत्पादन भइरहेका कारण जलसतह थप धेरै बढ़न नपाएको राउतले बताउनुभयो। उहाँका अनुसार

0: लिमिटेडले म्याग्दीमा निर्माण गरेको 40 मेगावाटको रघुघाट जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका 20-20 मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत उत्पादन शुरू गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको हो। आयोजनाबाट उत्पादित विद्युत काली गण्डकी करिडोर 220 केवी प्रसारण लाइन मार्फत प्रवाह गरिएको छ। आयोजना र नेपाल विद्युत प्राधिकरण बीच भएको विद्युत खरिद बिक्री सम्झौता अनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ। परीक्षण उत्पादन 15 दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन शुरू हुनेछ। प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रो पावर लिमिटेडका संचालक समितिका अध्यक्ष दीर्घायु कुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, COVID-19 महामारी, बाढ़ी लगायतका चुनौतीका बावजूद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँले विद्युतको उच्च माग हुने बेलुकाको समय अर्थात पीक आवरमा दैनिक 4 घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने भएकाले सुक्खायाममा विद्युत माग व्यवस्थापनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउनेछ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले आज इन्द्रजात्राको अवलोकन गर्नुभएको छ। वहाँले बसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्री गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्नुभयो। वर्षा, सहकाल, समृद्धि, शक्ति उपासना र सामुदायिक सहभागितासँग इन्द्रजात्रा पर्व जोड़िएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। सिंगापुरको वित्तीय क्षेत्रले सन् 2028 80,000 भन्दा धेरै कर्मचारीलाई कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी सिपको तालिम दिने भएको छ। उप प्रधानमन्त्री गान किम योङले यसबारे जानकारी दिनुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। आईबीएफ डिस्टिङसन इभनिङ कार्यक्रममा उप प्रधानमन्त्री योङले बैंकिङ, बीमा र सम्पत्ति व्यवस्थापन क्षेत्रमा 23 वित्तीय संस्था यस प्रतिबद्धतामा सहभागी भएका बताउनुभयो। ती संस्थाले भर्खरै शुरू भएको इन्स्टिच्यूट अफ बैंकिङ एण्ड फाइनान्स आईबीएफ एआई वर्कशपको को ल्याब मार्फत आफ्ना कर्मचारीलाई तालिम दिनेछ। आईबीएफबाट मान्यता प्राप्त कार्यक्रम मार्फत आधा भन्दा धेरै कर्मचारीले यस सम्बन्धी तालिम लिइसकेका छन्। एआई वर्कशप को ल्याबले रोजगारदाता र साझेदार संस्थालाई एकै ठाउँमा ल्याएर कामको प्रकृतिमा भइरहेको परिवर्तनको मूल्यांकन गर्नेछ। साथै तालिम तथा कार्यप्रणालीमा आवश्यक परिवर्तन सम्बन्धी व्यवहारिक उपयोग परीक्षण गरी त्यसबाट प्राप्त अनुभव वित्तीय क्षेत्रसँग साझा गर्ने खबरमा उल्लेख उप प्रधानमन्त्री योङका अनुसार एआईले ग्राहक सेवा, वित्तीय परामर्श, ऋण स्वीकृति, ठगी पहिचान, बजार विश्लेषण र सफ्टवेयर विकास लगायत क्षेत्रमा वित्तीय संस्थाको कार्यशैलीमा परिवर्तन ल्याइसकेको छ। एआईको प्रयोगबाट सिंगापुरका नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्न चाहेको उहाँले बताउनुभयो।
1: फिलिपिन्स विश्व जोखिम सूचकांक 2026 को शीर्ष स्थानमा रहँदै पुनः विश्वमा सबैभन्दा धेरै विपद जोखिम भएको देश बनेको छ। फिलिपिन्स 46.69 अंकसहित विपद जोखिम सूचीको शीर्ष स्थानमा रहेको प्रतिवेदनलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। जर्मन संस्थाहरूद्वारा प्रकाशित सूचकांकले संयुक्त राष्ट्रसंघका सबै 193 सदस्य देशहरूलाई समेटेको थियो। यसमा भारत 44.97 अंकसहित दोस्रो र इण्डोनेशिया 44.63 अंकसहित तेस्रो स्थानमा रहेको छ। यो सूचीमा नेपाल 25.37 अंकसहित 146 स्थानमा रहेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदको पुरूष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजय शुरूआत गरेको छ। आईसीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 18 ओभर 2 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालका सन्दीप जोराले 34, रोहित पौडेलले अभिजित 33 रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले 20 ओभरमा 7 विकेट गुमाएर 102 रन बनाएको थियो। नेपालका कुशल भुटेलले 4 र ललित राजवंशीले 3 विकेट लिए। प्रतियोगितामा अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले हिजो पहिलो खेलमा जापानलाई 48 रनले हराएको थियो। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पाउने 6 बजे जापानसँग खेल्नेछ। समूह एमा नेपाल, अफगानिस्तान र जापान रहेका छन्। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। क्वार्टर फाइनलमा पुग्ने टोलीले भारत वा श्रीलंका मध्ये एक टोलीसँग खेल्नेछ। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपाल र अफगानिस्तान बीच 12 वर्षपछि फेरि भेट भएको हो। सन् 2014 दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग 8 रनले पराजित भएको थियो। एसियाली खेलकुदको पुरूष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाल अहिलेसम्म क्वार्टर फाइनल भन्दा अगाडि बढ्न सकेको छैन।
1: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले 2 स्थान सुधार गरे

0: भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी को पछिल्लो वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरीयतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। आईसीसी टी20 वरीयतामा भारत शीर्ष, इंग्ल्याण्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: अहिले पानी परिरहेका क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह। अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने, पूर्वमा क्रमशः कम हुँदै जाने अनुमान।
0: काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग अवरूद्ध। चाप बढेपछि त्रिभुवन राजपथमा पालै पालो गाड़ी सञ्चालन। सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका 31 ढोका खोलियो।
1: लगातारको वर्षाले भोटे कोशीको बाढ़ीबाट प्रभावितको जनजीवन थप कष्टकर। भोटे कोशी बाढ़ी विश्वकै लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाई।
0: सिंगापुरको वित्तीय क्षेत्रले 80,000 कर्मचारीलाई एआई तालिम दिने। नागरिकका लागि राम्रो करियरका अवसर र थप उत्पादनशील जनशक्ति निर्माण गर्ने।
1: र एसियाली खेलकुदको क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालको विजयी शुरूआत। टी20 वरीयतामा नेपाल 14 स्थानमा।
0: आजको नेपाल दर्पण सकियो। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
4: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9915-38-77-75।
8: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछस् त।
8: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
8: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841-50-600,
8: खराङ सम्पर्क सञ्जीव कटवाल 9816-35-48-40,
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069-7-82।
9: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको सञ्चालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
10: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
9: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
10: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
9: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
10: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
9: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गते सम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
10: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा,
9: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
10: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
9: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा,
10: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
9: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
10: र विविध
9: एकाइगत साधारण सभाका कार्यक्रम, स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका, वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान, चैनपुर नगरपालिका 8 सङ्खुवा सभा।
10: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार, चैनपुर नगरपालिका 4 सङ्खुवा सभा।
9: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6, मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका छ संखुवा सभा।
10: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका छ संखुवा सभा।
9: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका छ संखुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525311 029570191 98422938 र 98525531354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छ संखुवा सभा।
0: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: भएर भाइलो
1: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोल्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने।
2: लाखै सल्लै देखेर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल। डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामे टाचा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाचा डिभिजन वन कार्यालय संखुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
6: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ल बारी खर्कैको नारायण जोबारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अरुण।

द्वन्दका कारण बल्लेगढामा एक अपराधिक समूहले चलाएको गोलीलागी स्थानीय माइला छेत्री रौनकी श्रीमती सीता छेत्रीको घटनास्थलमै मृत्यु भएको छ। सँगै रहेकी छोरी मुना छेत्री भने बेपत्ता छ। एक स्थानीयका भनाइ अनुसार सशस्त्र द्वन्दमा संलग्न रहेका अपराधिक समूहले अपहरण वा बेपत्ता पारेको हुन सक्ने आशंका गरिएको छ। सो खोजी कार्यमा भने सरकारको सम्बन्धित संयन्त्र पूर्ण रूपमा लागिरहेको छ।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने,
4: लाखै सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। यस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 जा नामक फलामे टाचा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाचा डिभिजन वन कार्यालय सङ्खुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय सङ्खुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
1: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाख सल्लाह दिएको के पाक्क बोलेको। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
6: ए लु जचाउन जानुपर्छ काका।
5: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बात, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिनाक, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
10: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702992, फोन नम्बर 98423549।
11: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 69 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: सानो परदेशमा छ तर मन
1: मेरो परदेशी, म तिमीलाई कुरिरहेकी छु, तिमी कहिले आउँछौ? मलाई त नेपालमै केही गरेर बस्ने केटा मनपर्छ।
0: अब आफ्नै देशमा केही गर्न सकिएला नि, मेहनत गरेदेखि कसो नहोला र?
1: यस्तै कुराले त तिमी मलाई मन परेको।
0: अब त हाम्रो मायाका लागि भए पनि देशमै केही गर्नुपर्ने हो। अब चाहिँ भैँसी पाल्ने, दुध बेच्ने अनि पैसा कमाउने, कस्तो छ आइडिया? सबै आएर गइसकेको छन् कि क्या? म ढिलो भयो कि? मेरो यही त जाला नजाला भइसकेको छ। आज मिल्कको लेडी हो भन्ने थाहा छ नि तपाईँलाई। अब गाउँभरिको दुध लिएर बेचौँ, भैले राखिदिनु पऱ्यो नि साउ जे सुके गर। ए भाइ, ए भाइ, ए भाइ, कहाँ फालेको र दुध? के गरेर खाने हो यो देशमा हामीले?
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र। हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइ गत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइ गत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइ गत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइ साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
5: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
5: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
4: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा,
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा,
5: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गति बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा,
4: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा,
5: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा,
4: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा, सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर नम्बर 98525 3191, 029570191, 98422 3388 र 98525 5154. गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जैनपुर 6 संखुवा सभा।
6: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्थ्यो जुसेले।
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने
6: लाखै सल्लाह दिएको के पाक बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर

0: क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौँ, अनि तपाईँले पुग्नुहुनेछ गीत मरुन्जेल, तपाईँका मनका थालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मिडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहुले साइला, चैनपुर नगरपालिका 9 किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना साखर, मादी नगरपालिका 4 देवढुङ्गा शङ्खुवा सभा,
0: जीवन फावेन, सभा पोखरी गाउँपालिका 4 शङ्खुवा सभा, हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवा सभा,
0: निशान युङहाङ, माङ्सेबुङ गाउँपालिका 3 इलाम,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा,
0: राज विरही काइला, इटहरी सुनसरी, हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका 9 भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका 10 लेवारिङ शङ्खुवा सभा, हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका 2 ज्यामिरे शङ्खुवा सभा, हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ 1 बैसिन्दा शङ्खुवा सभा, हाल कतार,
1: जुनिता चामलिङ राई, फ्रिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 सर, हाल कुवेत,
0: विजय लिम्बो, 5 खपन नगरपालिका 1 कुशुवा शङ्खुवा सभा, हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा, हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर 1 भाङराङ भोजपुर, हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका 2 तामाफोक शङ्खुवा सभा, हाल कतार,
0: नवीन गुरुङ, 5 खपन नगरपालिका 9 शङ्खुवा सभा, हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका 8 दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पौवादुम्मा गाउँपालिका 5 भोजपुर, हाल मलेसिया,
1: र सुमिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा।

0: गुड इभिनिङ अनि नमस्कार। कार्यक्रम क्षितिज पारेको बर्खाईमा बसिरहनु भएका तपाई सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा भने म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम क्षितिज पारेको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बीसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँले अझ सजिलोको लागि भनौं अर्थात तपाईँ यदि सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु यो रात्रिकालीन प्रहर तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुन्दै हुनुहुन्छ र यो कार्यक्रम क्षितिज पारेको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ। सो उहाँहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यो कार्यक्रम आउने गर्दछ हप्ताको 3 दिन आइतबार बुधबार अनि शुक्रबार राति ठिक यही समयबाट अबको 9 बजेसम्म हामी तपाईसँग रहने गर्छौ र विशेष गरी मीडिया प्रेमी साथीहरूको संयोजनमा संचालित यस कार्यक्रममा तपाईँले आफ्ना विशेष गरी साथीभाइहरू इष्टमित्रहरू जो तपाईँबाट धेरै टाढा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ मिठो सम्झनाको कोसेलीहरू छोड्न सक्नुहुन्छ। विशेष गरी यति बेला नेपालमा एकदमै भारी वर्षा भइरहेको छ, निरन्तर लगभग 72 घण्टा भइसकेको छ निरन्तर अविरल वर्षा भएको, लगभग 3 दिनसम्म एकदमै नन स्टप एकदमै मजाले झरी लागिरहेको छ होइन। यो समय भनेको एकदमै जोखिमयुक्त समय भइरहेको छ, तसर्थ तपाईँ जहाँ हुनुहुन्छ एकदमै सचेत भएर बस्नुहोला यो आग्रह गर्न चाहन्छु। विशेष गरी मौसमविदका भनाई अनुसार अझै पनि 2-3 दिन निरन्तर झरी लाग्ने खबरहरू प्राप्त भइरहेका छन्, तसर्थ होइन तपाईँले चाहिँ एकदमै यो समयमा सजगता आफू सँगसँगै आफ्नो परिवारको पनि जो तपाईँले चाहिँ होइन एकदमै ख्याल गर्नुपर्ने हुन्छ। यो निरन्तरको वर्षाले चाहिँ धेरै ठाउँमा चाहिँ एकदमै क्षति पनि पुर्याइरहेको छ, कति ठाउँमा बाटोघाटो चाहिँ पहिरोले चाहिँ ब्लक भएको अवस्था छ होइन। तसर्थ तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने पनि जुन बाटो तपाईँ प्रयोग गरेर हिँड्दै हुनुहुन्छ त्यो बाटोको अवस्था बुझेर मात्र हिँड्नुपर्ने हुन्छ, नत्र दुःख पाइन्छ र सकेसम्म यो अविरल वर्षा भइन्जेलसम्म तपाईँले कतै टाढाको यात्रा पनि नगर्दाखेरि चाहिँ अझ राम्रो हुन्छ। तपाईँ सबै सचेत भएर बस्नुहोला यही आग्रह गर्न चाहन्छु होइन। अहिले पनि पानी परि नै रहेको छ र अब भने मैले तपाईँसँग कुराकानी गर्नुपर्छ। हामीलाई सुनिरहनु भएको छ भने 98 40 68 68 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ जो स्वदेशमा हुनुहुन्छ नेपालभित्रै हुनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् र तपाईँ चाहिँ नेपाल बाहिर हुनुहुन्छ प्रवासमा रहेर पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अर्थात कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 98 40 68 68 23 चाहिँ तपाईँले वाट्सएपबाट कल गर्न सक्नुहुन्छ। आफ्ना आफन्तजन प्रियजनहरूको लागि मिठो सम्झनाको सन्देश छोड्न सक्नुहुन्छ। सँगै यही सुमधुर गीत संगीतहरू पनि तपाईँको लागि सुनाउनेछु। अबको 9 बजेसम्म तपाईँसँग नै भलागुसारी गर्छ, कुराकानी गर्छ, तपाईँकै सम्झना सन्देशहरू राख्छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट आउनु भएको छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? अस्मि सोताङ खादबारीबाट बोल्दै हुनुहुन्छ, के छ नि अस्मिजीको खबर?
1: मेरो घर एकदम ठिक छ, खादबारीतिर चाहिँ पानी परिरहेछ भन्नुपर्छ अनि अलिकति कस्तो छ?
0: हजुर, मेरो पनि एकदमै ठिक छ, म चाहिँ आराम छु, लगायत हामी रेडियो अरुण होल इन्टरटेनमेन्ट एकदमै ठिकठाक छौँ। त्यही हो, निरन्तरको वर्षा यता पनि पानी परि नै रहेको अवस्था छ है, अनि त्यता पानी पऱ्यो भने त्यति धेरै त्यस्तो केही असर गरे त छैन होला नि त अहिलेसम्म?
1: नै त्यस्तो खासै धेरै असरहरू गरेका छैन भन्नुपर्छ, पानी चाहिँ परिरहेछ, अब धेरै ठुलो पनि होइन,
0: एकदमै सिमसिम टाइपको झरी है,
1: तर रोकिएको चाहिँ छैन भनौँ न, अस्तिको दिन बेलुकीदेखि होला सायद
0: हो, लगभग 72 घण्टा त भइ नै सकेको छ है। ठिक छ, आउनुभयो, खुसी लाग्यो अस्मिजी यहाँले सम्झिनु भएको छ। अब आफ्नो साथीभाइ इष्टमित्र जो तपाईँभन्दा टाढा हुनुहुन्छ उहाँहरूको लागि केही सन्देश छन् भने राख्न सक्नुहुन्छ है त?
1: ए हजुर, त फर्स्टमा त्यति मिठो उयसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ हजुर लगायत रेडियो अरुण होल इन्टरटेनमेन्टलाई, त्यसमा ठुलो तपाईँले मिठो नयाँ सम्झना भन्न चाहन्छु। अनि यही त छोरी इच्छा लिम्बू, अनि अनि मम्मी हुनुहुन्छ, अनि बहिनी रजिना लिम्बू, उहाँहरूलाई पनि गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु। अनि यता साउदीतिर हुनुहुन्छ मेरो हस्बेन्ड उमेश लिम्बू, अनि एकदम धेरै सम्झिन्छु, गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु। अनि केही साथीहरूको नाम लिनु पर्दा एकदमै प्यारी साथी सानो शशिका किराती, सुनिल शेर्पा, मोना घिसिङ, दिल्सा राई, सुनिता कुलुङ, अनि सम्झिन सरस्वता पोखरेल, कुच्याम कला कुलुङ, सुमिता लिम्बू खिङ, यन्जन आतल, दादा माधव ढुङ्गेल, भाइ शिशिर चञ्चले, राजु रेकाला, लिम्बू विजय, आशिष नानी बस्नेत, वरुण चञ्चले, मित्र सुरत राई तुम्सा, शरण आले मगर, सन्तोष काफे, सुस्मिता नाछिरिङ, हरपलको साथी समीक्षा, ढकाल धर्मराज, सपना तामाङ मुक्तान, कृष्ण तामाङ, नाना सुनिक सुनिता कुलुङ, नाना भूमिका राई, बहिनी रिना थामी, पुर्गुलिया काक राई, अनि लविस्टार सन्त, साङ्गर गिरी, सानुमाया शेर्पा, मिर्जा पिङ्गिनी शेर्पा, दादा ठुल्दा श्रीराम दाहाल, दादा जनक जनक र दाली मगर, रत्न बहादुर थापा, अनि धेरै साथीहरू हुनुहुन्छ हाम्रो रन्जित पूर्णलाई पनि एकदम धेरै सम्झिन्छ, अनि छुट्टिन्छ ल, बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो अस्मि सोताङ, हामीलाई खादबारीबाट फोन गर्नुभयो, उहाँसँग पनि म छुटिसकेको छु। पालो तपाईँको हो, सुनिरहनु भएको छ भने 9840 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ, तपाईँ धेरै साथीहरू जोड्ने जमर्कोमा छ। यति बेला अर्को साथी हुनुहुन्छ वाट्सएपबाट आउनु भएको छ, कहाँबाट को आउनुभयो उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। हेलो
2: हजुर, दर्शन नमस्ते
0: दिदी। हजुर दर्शन नमस्ते, कुन ठाउँबाट?
2: ताप्लेजुङ घर हाल कुबेतदेखि बोल्दैछु, म अनमोल छेत्री।
0: ताप्लेजुङ घर हाल चाहिँ कुबेतबाट आउनुभयो अनमोल छेत्री, के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ अनमोलजी?
2: एकदम सन्चै छु, भन्नुहोस् ठिकै छ भन्नुपर्छ। अनि तपाईँको के छ नि, खाना खानुभयो?
0: हजुर मेरो पनि एकदम ठिक छ, आराम छु, सन्चै छु, खाना भर्खरै मात्रै भइसक्यो मेरो पनि है। अनि कार्यक्रम त सुन्दै हुनुहुँदो रहेछ, आउनुभयो खुसी लागेको छ, के छ त्यतातिरको खबर, कस्तो छ मौसम, के गर्दै हुनुहुन्छ अहिले?
2: अहिले त्यतिकै बसिरहेको छु भन्नुपर्छ, अरू मौसम भन्नु सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ।
0: ए ल ठिक छ ठिक छ, हुन्छ अब साथीहरू सम्झिनुहोस् न है अनमोलजी।
2: साथीहरूलाई सम्झिनु पर्दाखेरि सर्वप्रथम त मेरो यता कोहीतिरै हुनुहुन्छ, मनमुटुको मान्छे हुन्छ, त्यसलेखेरि उसलाई गेट हुन्छु भन्न चाहन्छु, अनि धेरै मिठो राखेको छु भन्नु भन्छु। अनि साथीहरू भन्नुपर्दाखेरि सुस्मिता नाम्छिरिङ, सुरज राई तुम्छ, अनु शेर्पा, रोसा भोटे, तपाईँ सन्ध्या गुरुङ लगायत मलाई चिने सम्पूर्ण घरलाई गुड नाइट, मिस यु भन्न चाहन्छु।
0: हस् नमस्ते, साथी हुनुहुन्थ्यो अनमोल छेत्री, उहाँसँग म छुट्टी पाला तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा आउनु भएको छ, कहाँबाट आउनुभयो? हेलो नमस्ते।
3: हेलो नमस्ते, नमस्कार।
0: हजुर नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ? अरुण बारीको साथी वरुणजी आउनुभयो, के छ नि तपाईँको खबर, के गर्दै हुनुहुन्छ वरुणजी? खानपान भइसक्यो?
3: ठिकै छ, राम्रै छ, खाना साना खाएर सुत्न लागेको
0: छ। खाना खाएर आराम गर्ने बेला भइसक्यो है, त्यता पनि झरी पर्दैछ कि कस्तो छ?
3: झरी त भन्नै पर्दैन, अहिले त अलिअलि
0: रोकिरहेको
3: छ, नत्र त झरी त भन्नै नपर्ने नि।
0: ठ्याक्कै त्यता पनि यता जस्तो छ त्यस्तै रहेछ, अहिले त्यो हल्का रहेको हो कि जस्तो भएको छ, यता पनि फेरि रहेको हो कि जस्तो हुँदा हुँदै फेरि पर्न सुरु गरिहाल्छ, यस्तै भइरहेको छ आज भोलि है। अनि हजुर भर्खर भर्खर पानी हल्का रहेको हो कि जस्तो भएको छ होइन, फेरि त्यति धेरै ठुलो पानी पनि होइन, हल्का मसिनो मसिनो पानी निरन्तर परिरहेको छ यतातिर।
3: त्यस्तै मसिनो मसिनो पर्छ, फेरि एकदम ठुलो आउँछ, फेरि मसिनो मसिनो पर्छ, फेरि एकदम ठुलो आउँछ, त्यस्तो भइरहेको
0: छ एकदम। यता पनि त्यस्तै छ,
3: रोकिरहेको
0: छ। आउनुभयो जोडिनुभयो, अब साथीहरू सम्झिनुहोस् न है वरुणजी।
3: विशेष गरी अब तपाईँलाई नै एकदम गुड नाइट सोच छ पनि, अनि एकदम एकदम मिठो नै गरिएको छ होइन। अनि त्यसरी मेरो एकदम प्रिय साथी आशिष नयन बस्ने, त्यहाँ छेउमै छ भतिज विमनको रङ गुरुङ, अनि बहिनी हिमालय हाम्रो ढकाल धर्मराज, सुनि लिम्बू, प्रवीण मगर, निमा शेर्पा हाम्रो, सुनिता गुरुङ, सुनु सुनिता, सानु कमला, अस्मि सोताङ, अनि पूर्वेली आकाश राई, सरस्वता पोखरेल, कमला मुखिया, मुना मुखिया, हाम्रो अनडक सुजन थापा, रोमन मुक्तान तामाङ, कविता राई, अनि हाम्रो कृष्ण तामाङ, सुनिल शेर्पा, सुरज श्रेष्ठ, शिशिर चञ्चले, राजु रे साइना, अनि हाम्रो रैनी राजकला, एक्सन विराट, करिना गुरुङ, रचना लामा, अनि सन्तोष काफ्ले, मन्दिरा काफ्ले, छिना गुरुङ, सन्तली गुरुङ, शर्मिला, श्री म्याङ, राज घले मगर, अनि सचिन म्याङ, काली कमला वानेम, श्रीराम दाहाल, अनि हाम्रो विजय लिम्बू लगायत धेरै साथी हुन्छ, सबै सबैलाई एकदम गुड नाइट सुबस्छ पनि भन्ने छुट्टिन्छ।
0: नमस्ते साथी हुनुहुन्थ्यो वरुण चञ्चले, हामीलाई भोजपुरबाट फोन गर्नुभयो, उहाँसँग म छुटे पालो तपाईँको हो, तपाईँ धेरै भन्दा पनि धेरै धेरै साथीहरूलाई जोड्ने जमर्कमा छु। यति बेला अर्को साथी हुनुहुन्छ, वाट्सएपबाट जोडिनु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते। रात्रिकालीन नमस्ते सेवा, हजुर को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
4: म बोल्दैछु भोजपुर घर भयाल मलेसियाबाट, सुरज राई तुम्छ।
0: सुरज राई तुम्छ आउँदै हुनुहुन्छ मलेसियाबाट, अनि के छ यहाँको खबर, आराम हुनुहुन्छ?
4: हजुर, म एकदम आराम चल्छु। हजुरहरूलाई के कस्तो छ?
0: हजुर, हामीलाई पनि एकदम ठिकै छ, आराम नै छौँ होइन, ठिकै हो। हाम्रो अब हाम्रो व्यक्तिगत होइन स्वास्थ्यको हिसाबले पनि एकदम ठिक ठाकै छौँ, तर त्यही हो, यति बेला नेपालमा मजाले पानी परिरहेको अवस्था छ, निरन्तरको झरी लागेको छ यतातिर है। त्यतातिर चाहिँ कस्तो छ नि, यस्तो त छैन होला नि है?
4: यतातिर त दिउँसो चाहिँ पानी परेको थियो, अहिले चाहिँ पानी परेको छैन, शीतल शीतल छ भन्नुपर्छ। एकदमै
0: ल हुन्छ, आउनु भयो, जोडिनु भयो, खुसी लागेको छ। अब साथीहरू सम्झिनुहोस् न है।
4: अब कार्यक्रम छिटी मार्फत मेरो सम्झना सन्देशहरू राख्नु पर्दा, पद्म हजुर लगायत पेजियो अरू निन्दालाई धेरै धेरै सम्झना अनि गुड नाइट शुभ पनि बाँकी रहेको यहाँहरूको पल सुखद बितोस् भन्न चाहन्छु। त्यस्तै गरेर भोजपुरको पवदुमातिर आउनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आफू आराम र आरामको कामना गर्दै गुड नाइट शुभ पनि भन्न चाहन्छु भने केही साथीहरूको नामै लिनुपर्दा भर्खरै कल गरेर जानु हाम्रो मित्र अस्मि श्रोताङ, अनि सर हुनुहुन्छ तीर्थ राई, रमन मुक्तान तामाङ, योगेनी म्याङ लिम्बु, अभागी छिरिङ यन्दन, रञ्जित राई, बियोग राई, लिम्बु विजय, राजगी राई काइला, पूर्वेली आकाश राई सर हुनुहुन्छ, राजकाले मगर, भाइ बिपिन रुन्दाली, मार्सिक बस्नेत्र कृष्ण तामाङ सर हुनुहुन्छ, अनि अनु शेर्पा, राजकला कुलुङ, अनुसा विक्षिक राई, सानुमाया शेर्पा, कमल वलिम लिम्बु, ईश्वरी म्याङ, प्रतिमा स्पर्ती, अनिता नखोक, सुनिता कुलुङ, सरस्वती पोखरेल, पुष्पाञ्जली राई, सुस्मिता नाछिरिङ, नाना भूमिका राई, युनिका बस्नेत, सुमित्रा पाखेन तामाङ, रोटी तामलिङ राई, सनिम शेर्पा, रिमा थामी, सपना तामाङ, मक्तन सुनी, भुजेल सन्ध्या तोमा, करिना मगर, अनुष्का शेर्पा, छाइली सोनिया कुलुङ, अनमोल थुप्रेल, दिलदुखी रिया चामलिङ, निर्मला सनिम, सरिना गुरुङ राई, सनि छ, मिडिया प्रेमी राई नै छ, अनि अन्त्यमा हाम्रो पूर्वेली अन्जान छपल आइस मिसलाई पनि भन्दै हजुरको बसाइबाट छुटिन चाहन्छु। हस्त, नमस्ते, शुभरात्रि।
0: हस् नमस्ते। साथी हुनुहुन्थ्यो सुरज राई तुम्सा, हामीलाई फोन गर्नुभयो मलेसियाबाट, भोजपुरको मित्र उहाँसँग पनि म छुटे तपाईँ धेरैभन्दा धेरै साथीहरूलाई जोड्न चाहन्छु म यो बसाइमा। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा आउनु भएको छ, स्वागत गर्छु। हेलो, नमस्ते।
5: हजुर
0: नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? प्रवीण मगर बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, कता काठमाडौँतिरै हुनुहुन्छ?
5: हजुर हजुर, म काठमाडौँ
0: छु। अनि के छ खबर खबर, आरामै हुनुहुन्छ नि?
5: एकदम आरामै छ यसलाई, अनि पानी एकदम नन स्टप भइरहेको छ हिजोदेखिको है, यतातिर पनि त्यता पनि त्यस्तो होला।
0: हजुर, यता पनि यस्तो, यता त अस्तिको दिन बेलुकी पखबाट पानी पर्न थाल्यो हो है। अनि के छ अहिले कार्यक्रम त सुन्दै हुनुहुन्छ नि प्रवीणजीले?
5: सुन्दैछु
0: है। ल ठिक छ, हुन्छ, आउनुभयो, खुसी लागेको छ। अब साथीहरू सम्झिनुहोस् न है।
5: हुन्छ, अब साथीहरू खासमा तपाईँलाई अहिले शिवरात्रिको काममा गर्न चाहन्छु, अनि भोजपुरतिर गर्ने घर परिवार, बाबा मम्मी, भाइ बहिनीलाई धेरै धेरै सम्झना, अनि अब धेरै धेरै साथीहरू हुन्छ मेरो, सबै साथीहरूलाई पनि धेरै सम्झना, देश विदेशमा गएर बस्नुहुने मेरो सबै साथीहरूलाई पनि धेरै धेरै माया सम्झना, सबैलाई गुड नाइट, लभ यु अल भन्दै बिदा हुन्छ। बाई,
0: ओके, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो प्रवीण मगर, काठमाडौँबाट फोन गर्नुभयो, उहाँसँग म छुट्टी छ कि पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, वाट्सएपबाट आउनुहुने मित्रलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हेलो, नमस्ते हजुर। रात्रिकालीन नमस्ते सेवारो, हजुर को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? मलेसियाबाट लिम्बु विजय बोल्दै हुनुहुन्छ, के छ यहाँको खबर, आराम हुनुहुन्छ विजयजी?
6: एकदम आराम छ,
4: कुशलै छ भन्नुपर्छ अनि सबैले गायत अब हाम्रो चैपुरतिर चाहिँ के कस्तो छ नि मौसमको बारेमा थोरै बताइदिनुहोस् न.
0: मेरो खबर चाहिँ एकदम ठिक छ, आराम छु, सन्चै छु. होइन, मौसम चाहिँ त्यति धेरै ठिक छैन किनभने अस्तिको दिनबाट निरन्तर वर्षा भइरहेको अवस्था छ. होइन, अहिले पनि अहिले चाहिँ यो समय म जब स्टुडियोभित्र पस्नुभन्दा अगाडि चाहिँ थोरै थोरै पानी रहेको हो कि जस्तो भएको थियो. अहिले के छ बाहिर त्यो त थाहा भएन, तर एकदमै झरी परिरहेको अवस्था छ. होइन, यस्तै छ यतातिर चाहिँ. ए हजुरलाई ठिक छ, एकदम सुरक्षित बस्नु होला भन्न चाहे हजुरलाई पनि. अब भने साथीहरू सम्झिनुहोस् न है.
4: हुन्छ, रात्रिकालीन सन्देश राख्नु पर्दा त सर्वप्रथम त रेडियोहरू होल इन्टरटेनमेन्ट लगायत अब यति मिठो भइसक्यो अनि सन्तानका रमणजीलाई नै विशेष सम्झना गुड नाइट भन्न चाहन्छु. अनि सन्तोषमा पाँच पवन भन्ने मेरो घर परिवारको पनि मिठो मैले सम्झना श्रीराम विश्वलिङ्गु भारतीय दिनीलाई पनि गुड नाइट भन्न चाहन्छु. अनि त्यही साथीहरूको नाम लिनु पर्दा हाम्रो ठुल्दाई श्रीराम दाजु सरलाई पनि मिठोमा सम्झना गुड नाइट भन्न चाहन्छु. अनि हाम्रो राजगुराई कहिला सुस्मिता नासिरी अनि सन्मय शेर्पा दिशा राई जुनिता चामलिङ कृष्ण तामाङ जीवन कावेलीलाई पनि गुड नाइट भन्न चाहन्छु. अनि सुनिता गुरुङलाई पनि गुड नाइट भन्न चाहन्छु. अनि हाम्रो सरस्वती पोखरेल अनि वरुण चन्द्रले सबलाई पनि गुड नाइट भन्न चाहन्छु. अनि राईलाई पनि गुड नाइट भन्न चाहन्छु. अनि अब धेरैजना साथीहरूले सुन्दै हुनुहुन्छ, हरपलको साथी समीक्षा शेर्पालाई पनि गुड नाइट, शेर्पालाई पनि गुड नाइट भन्न चाहन्छु. अनि पश्चिम सोताङ लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ है, ज जसले लिम्बु विद्यालय विजय भनेर चिन्नुहुन्छ, नचिन्नु धेरै बिना गर्नुभयो, माया गर्नुभयो,
0: साथी हुनुहुन्थ्यो लिम्बु विजय, हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुट्टी. यो समयमा तपाईँ पनि जोडिन सक्नुहुन्छ जति साथीहरूले कार्यक्रम सुनिरहनु भएको छ यदि, र कार्यक्रमबाट चाहिँ आफ्ना आफन्तजन प्रियजन साथीभाइहरूलाई केही सम्झनाका खुसीली राख्न चाहनुहुन्छ भने 9840 6883 23 नम्बर तपाईँको लागि खुल्ला नै छ. यति बेला म अर्को साथीलाई पनि स्वागत गर्न चाहन्छु. हुनुहुन्छ कहाँबाट आउनुभयो? हेलो, नमस्ते.
6: हेलो, नमस्ते.
0: नमस्ते, को बोल्दै हुनुहुन्छ? निमा शेर्पा काठमाडौँबाट आउँदै हुनुहुन्छ. के छ यहाँको खबर? सन्चै हुनुहुन्छ नि?
6: मेरो खबर सबै ठिकै छ, सन्चै छु.
0: अनि कार्यक्रम सुनिरहनु भएको छ है?
6: सुनेको नि यहाँनिर.
0: ए ल, ठिक छ, हुन्छ, खुसी लाग्यो. अनि काठमाडौँतिर पनि पानी पर्दैछ भन्नुभएको थियो हाम्रो प्रवीणजीले अगाडि है? ए ल, ठिक छ, धेरै तन्केर नहेर्नु, सब कार्यक्रममा फोन लाउनु भयो, त्यस पश्चात अब आराम गर्ने होला कि खाना खान बाँकी नै छ हो?
6: खाना
0: खाइसकेको, अब ठिक छ, ठिक छ, हुन्छ. अब साथीहरू सम्झिनुहोस् न है.
6: हुन्छ, सर्वप्रथम त हजुरको लागि साथीहरू भन्नुपर्दाखेरि प्रवीण मगर हुन्छ, फोनमा यसो दाइसु रमशेर्पा, दिशिङ रुङ्गुना लिम्बु आदित्य राई, सोचिने ह्याङ्ग्रै नाना सुनसुन्ता आदित्य राई हुनुहुन्छ, अन्त दिदी आशिष नाइन बस्ने पुरी आकाश राई ढका गाउँबाट हुनुहुन्छ, निजु शिव लक्ष्मी छेत्री बोश्री मगर तारा गुरु मेनिका श्रेष्ठ दिया लिम्बु दिदी भूमिका राई अल्का बान्ता अनि दाई तरुण जन्तली हुनुहुन्छ, हिमा राई सुमी लिम्बु, अनि त्यसरी अब धेरै धेरै साथीहरू हुनुहुन्छ. आज सामु कार्यक्रममा माया गर्छु हुनुहुन्छ सपना तामाङ, युनिसा तामाङ, अनि सबैलाई मैले सम्झिरहेको छु, सबैलाई.
0: ओके, नमस्ते, बाई बाई. साथी हुनुहुन्थ्यो निमा शेर्पा, हामीलाई फोन गर्नुभयो काठमाडौँबाट, उहाँसँग पनि म छुटिसके पालो तपाईँको हो. अर्को साथी हुनुहुन्छ, हेलो. हेलो, नमस्ते हजुर.

0: आज पनि पानी परिरहेकै हो यति बेलासम्म,
1: एकदम
0: चिसो मौसम छ, हजुर ठिकै छ है, यहाँलाई
1: हजुर हामीलाई पनि एकदम ठिक छ। तपाईँले भने जे मौसम चिसो छ, निरन्तर झरी परिरहेको छ बाहिर होइन, आजसँग तीन दिन भइसक्यो झरी परेको है, आज काठमाडौँको तीनजना साथीसँग कुराकानी गरे झरी परिरहेको छ भन्नुभयो, ठिक छ। अनि यहाँले कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन अहिले आशिषजी?
0: सुन्दैछु म हाम्रो पात्रको माध्यमबाट।
1: ठिक छ, खुसी लाग्यो। अब साथीहरूलाई सम्झिनुहोस् न है,
0: विशेष यहाँलाई शुभरात्री, मिठो निजरीको कामना गरे साथीहरू भन्नु सुन्दा सन् सुन्दैछ साथी वरुण सन्तलाई शुभरात्री, शुभ छ पनि कामना। अनि ढका दरबार सुनिलिम्बु एक्सन विराज, अनि त्यसरी कमला मुखिया पूर्वीलाको सय स्वच्छता पोखरेल, अनि बहिनी दिल्सा राई इलामबाट, मुना मुखिया, सिर्जना मुखिया, अमितानन्द सुनार, भूमिका राई तामाङ, प्रवीण मगरी निमा शेर्पा, बहिनी सुन्ता कुनुङ, अनि सानु कमला, अश्विनी सोताङ, सोनी शेर्पा, असफला स्वाई, अनि सन निर्मला उनी, त्यसरी जीवन थापेन, अनि कृष्ण तामाङ, राजले मगर, अनि राजविदाई काइला, अनि राई शङ्कर किरा, सिर्जना मुखिया, अनि चञ्चली कुनुङ शर्मिला, अनि चामलिङ निर्मला, अनि अब सबै सबै नम्रता राई, सहयात्री सरू मित्र आले, विशेष नाम छ त्यही साथीहरू हिमा राई, सबै सबैलाई शुभरात्रि, शुभ सबैको कामना गर्दै।
1: नमस्ते साथी हुनुहुन्थ्यो आशिष नयन काठमाडौँबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु, पालो त पाएको हो। यति बेला अर्को साथी हुनुहुन्छ वाट्सएपबाट जोडिनु भएको छ, कहाँबाटको आउनु भएको छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। हेलो नमस्ते, रात्रिकालीन अभिवादन, नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? ढकालजी आउनुभयो दुबईबाट, के छ हाम्रो धर्मराजीको खबर खबर, आराम हुनुहुन्छ? फोन उठ्न त गाह्रो भइहाल्छ नि है, अब किनभने तपाईँ जस्तै अन्य थुप्रै साथीहरूले एकैपल्ट कल गर्दाखेरि त्यो पनि अब दुईवटा माध्यम भइसके पछाडि चाहिँ एकैछिन चाहिँ टाइम लाग्ने नै हुन्छ।
2: ठ्याक्कै उल्टो पर्दो रहेछ, तपाईँ वाट्सएपमा बोलेको बेला नम्बरतिर डायल गरिदिएको हुन्छ, उता लाग्छ उठ्दैन, अनि त नम्बरमा बोल्न थाल्नु, वाट्सएपमा डायल गर्छु यता उठ्दैन, फेरि उल्टो पर्दिनु पर्छ मेरो खालि डायल गराइ।
1: भनेपछि तपाईँले दुईतिरै कल लगाइरहनु भएको थियो है? ए ल हुन्छ, आउनुभयो, जोडिनु भएको छ, निकै माया गर्नुहुन्छ यहाँले हाम्रो कार्यक्रमहरूमा, यसरी नै सहभागिता जनाउनुहुन्छ। अब भने तपाईँले आफ्नो आफन्तजन इष्टमित्र साथीभाइहरूको लागि केही सम्झना सन्देशहरू छन् भने राख्न सक्नुहुन्छ?
2: सम्पूर्ण साथीहरूलाई एकदमै धेरै धेरै सम्झना गर्न चाहे, शुभरात्रि भन्न चाहे तपाईँलाई पनि, अनि रेडियो अरुण परिवारलाई, अनि साथीहरू सुनिल लिम्बु, हिमा राई, वरुण चञ्चले, अनि सम्झिन सरस्वता पोखर, सपना खड थापा, मन्जु थापा, अनि हुनुहुन्छ हाम्रो निमा शेर्पा, भाइ प्रवीण मगर, लक्ष्मी छेत्री, अश्विनी सोताङ, स्वनिम शेर्पा, अनि भूमि राई, पूर्वेली आकाश राई, एक्सन विराज, भाइ जीवन थापेन, कृष्ण तामाङ, लविष्का सन्त छेत्री, अनि बहिनी सुनिता कुलुङ, नाना सुनु सुनिता, सानु कमला, अनि निमु शेर्पा, अनि प्रीति थामी, अनि हुनुहुन्छ सानु माया शेर्पा, भाइ निरोज सेवा, अल्का बान्तवा, लगायत धेरै साथी हुनुहुन्छ ज जसले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, सबैलाई एकदमै मिठो सम्झना, शुभरात्री भन्दै बिदा भयो।
1: ओके नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो ढकाल धर्मराज, उहाँसँग म छुटे, कार्यक्रममा तपाईँ पनि जोडिन चाहँदै हुनुहुन्छ र सुनिरहनु भएको छ भने 9840 6863 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो नमस्ते, हेलो नमस्ते, हजुर रात्रिकालीन नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? जय, के नाम भन्नुभयो तपाईँले? ओहो फुत्ती यमकला कुलुङ, अनि हाल चाहिँ कहाँ छु भन्नुभयो तपाईँले? ए खादबारीतिर झर्नु भएको छ है, अनि कहिले आउनुभयो खादबारीतिर? हिजो आउनु भएको हो, अब खानपारी कति रहनुहुन्छ कि के कति कामले आउनु भएको हो, चाहिँ के अब फर्किहाल्नुहुने हो कि अलिक रहनुहुन्छ? त्यही त है, अब यो एकदमै झरी परिरहेको छ, झरी झरी माइ चाहिँ नफर्किनु होला, झरी रहे पश्चात फर्किनु होला भन्न चाहे है त। अनि के छ अहिले, कार्यक्रम त सुनिरहनु भएको छ नि यहाँले है?
3: अन्त त्यही सोचेर सुन्दै कल ट्राई गर्दै थिएँ कल

0: हजुर, मेरो खबर एकदम ठिक छ, आराम छु, सन्चै छु, हामी सबैजना एकदमै ठिक ठाक छौ, होइन? अनि यामकलाजीको सम्झना सन्देश तर्फ लागौ न त है।
1: हजुर, सम्झना सन्देश राख्नु पर्दा फर्स्टमा एकदम सिक्नु हुन्छ हजुर लगेट अरू एफएम अल इन्टरटेनमेन्ट बिजनेस गर्छ पनि साथमा निठमै भनेर चाहेँ। अनि बालातिरहरू चाहिँ मम्मी अनि तिनीहरू बिगेनको साथ हेर्छ, अनि बाबालाई पनि बुझ्नै सुरु गर्छ पनि साथमा निठमै भन्न चाहन्छु। अनि हेर्नुहुन्छ दिदी चिन्ता गुरुङ भाइ तिमी कुलोलाई पनि बुझ्नै सुरु गर्छ पनि भन्न चाहन्छु। अनि झापातिर हुनुहुन्छ धेरै मान्छेहरू निस्मा दिन लिम्बूलाई पनि धेरै सम्झना साथमा बुझ्नै सुरु गर्छ पनि भन्न चाहन्छु। अनि रश्मि सोताङ नाना सुनी सुनिता राई दाई जीवन सागेन लिम्बू दाई दाई हुनुहुन्छ दुर्गेना कास्तै अनि कलेज हुनुहुन्छ रमिन मुक्तान तामाङ सपना तामाङ अनि साथीहरू त धेरै हुनुहुन्छ है। अब जति पनि हाम्रो प्रोग्राम सुनेर बस्नु सम्पूर्ण साथीहरूलाई धेरैमा सम्झना साथमा कुनै सुरु सक्ने भन्दै जान्छु।
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो फुच्ची यमकलाको लुङ बाला घरमै हलखातबारीबाट हामीलाई फोन गर्नुभयो र युवसाईबाट छुटिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
2: हेलो, गुड इभिनिङ। नमस्ते, नमस्कार।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? पुष्पाञ्जली राई हाल कुवेतबाट आउनुभयो। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ पुष्पाजी?
2: मेरो खबर ठिकै छ हजुर, सन्चै छु। हजुरलाई
0: कस्तो छ? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन?
2: हजुर, कार्यक्रम सुन्दै फोन ट्राई गर्यो, फोन ट्राई गर्दा भन्दा भन्दा बल्ल लाग्यो।
0: ओके, हुन्छ, अब तपाईँले साथीहरू सम्झिनुहोस् न।
2: तपाईँ लगायत अरू नेभेमुल इन्टरनेट किन्दै गुड नाइट सो पनि भन्न चाहन्छु। अनि मेरो हस्बेन्ड अजवार छोरी छोरीमा छोरा सिकाउँदै नै गुड नाइट सो पनि साथमा मिठो माया सम्झना भन्न चाहन्छु। अनि समस्या तामकोतिर आउनुहुन्छ मेरो बाबा मम्मी अनि भाउजू बाबु भदैनी सृष्टिलाई नै गुड नाइट सो पनि भन्न चाहन्छु। अनि केही साथीहरू हुनुहुन्छ यही कोभिडमा हुनुहुन्छ विक्रम सुब्बा अनि त्यहाँदेखि टाइटल ट्रिक बिचारेर भाइले सुचेतना छिरिङ अनुमाया शेर्पा अनि हुनुहुन्छ अनुमल छेत्रीलाई गुड नाइट सुब पनि भन्न चाहन्छु। अनि सुरज राई तुम सुलाई गुड नाइट सुब पनि भन्न चाहन्छु। अनि तीर्थ राई सन्तोष काफ्रे अनुप सुजन थापालाई नै गुड नाइट सुब पनि भन्न चाहन्छु। अभागी योजन छिरिङ
0: ओके, नमस्ते टेकर बाबा। साथी पुष्पाञ्जली राई हामीलाई हाल कुवेतबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसके कार्यक्रम क्षितिज पारेको बसाई तपाईँ सुनिरहनु भएको छ। यो रात्रिकालीन प्रहर तपाईँसँग मैले कुराकानी गरिरहेकी छु। तपाईँका सम्झना सन्देशहरूलाई तपाईँका आफन्तजन इष्ट मित्र प्रियजनहरूसम्म पुर्याउनको निम्ति हामी तपाईँको लागि एउटा माध्यम बन्ने गर्छौं।

0: हजुर, यो निकै नै मिठो गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम क्षितिज पारेको बसाइ तपाईँले सुनिरहनु भएको छ। विष्णु माझी र ऋषि खड्काको आवाज सुनेको यो गीत तपाईँलाई मैले भर्खरै मात्रै सुनाए, पक्कै पनि तपाईँले यो गीत मन पराउनु भयो नै होला। कार्यक्रम क्षितिज पारेको बसाइ तपाईँ सुन्दै हुनुहुन्छ। तपाईँ घर देशमा रहनुहुने साथीहरूले, परदेशमा रहनुहुने साथीहरूलाई चाहिँ मिठो सम्झनाका कुशली राख्नको लागि आउन सक्नुहुन्छ भने, तपाईँ परदेशमा हुनुहुन्छ भने तपाईँका आफन्तजन प्रियजन जति सबै यता घर देशतिर हुनुहुन्छ उहाँहरूको लागि केही सन्देशहरू छन्। उहाँहरूको निम्ति यो रेडियोबाट तपाईँको आवाज उहाँहरूसम्म पुर्याउन मन छ, केही सन्देश सुन्न मन छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। 9840-6768-23 सिधा सम्पर्क, वाट्सएप नम्बर पनि सोही नम्बर हो। प्रवासमा रहनुहुने साथीहरू सिधै वाट्सएपबाट जोडिनुहोला र नेपालमा रहनुहुने साथीहरूले सिधा सम्पर्क गर्नुहोला। धेरै साथीहरू जोडिरहनु भएको छ, ढिला नगरिकन म तपाईँलाई नै जोड्न चाहन्छु। यति बेला अर्को साथीको आगमन भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हेलो, नमस्ते। हजुर, रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुनिता कुलुङ बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ? मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु। तपाईँ चाहिँ कता, बालातिरै हुनुहुन्छ कि तपाईँ पनि खादबारीतिरै हुनुहुन्छ? ए, खादबारीतिर सबैजना दिदी बहिनी झर्नुभयो। ए, ल ठिक छ ठिक छ। हुन्छ, अब साथीहरू सम्झिनुहोस् न है सुनिताजी।
1: बालातिर नि मम्मी बाबा दोनो दिदीमै बितको छ, अनि छोराहरूको नानी बुझ्नै सुख छ पनि भन्न चाहन्छु। अनि यो प्रोग्राम सुन्दै सबै पुच्छी अङ्कालाई, अनि भाइ चिलक्कु दुईजनालाई बुझ्नै, अनि चाल्सोमा हुनुहुन्छ सुनिता चामी, उहाँलाई पनि बुझ्नै सुख छ पनि भन्न चाहन्छु। अनि आमा सुनु सुनिता रहेछ, साथी सुनिता याक्खा, अनि सपना तामाङ, कृष्णा तामाङ, अनि जीवन प्रवीण भाइ मात्रैको सुजन शेर्पा, आशिष मगर भाइ, परिम चन्दली, सुशील चन्दली, आशिष नयन बस्नेत, पूर्वीले आचार्य लिम्बू सिटो, रात्री गाइला, शरणाली मगर, अनि राई दिदी राई, कल्पना तामाङ, अरू साथी दुर हुँदा सुन्दै माध्यमिक प्रोग्राम सुनेर बस्नु छौँ, तिमीलाई साई घुम्दै गएल, नमस्ते भाइ।
0: ओके, नमस्ते भाइ भाइ। साथी हुनुहुन्थ्यो सुनिता कुलुङ, हामीलाई बारीबाट फोन गर्नुभयो, उहाँसँग पनि म छुटिसकेकी छु। कार्यक्रम क्षितिज पारेको बसाईमा तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 9840-6768-23 चाहिँ नम्बर तपाईँले डायल गर्नुपर्छ, 9840-6768-23 नम्बर छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। हेलो, नमस्ते। नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? दिल सराई इलामबाट आउनुभयो, के छ तपाईँको खबर, इलामतिर कस्तो छ सुनाउनुहोस् न।
2: मेरो खबर ठिकै छ, इलामतिर पनि अघि दिउँसोसम्म चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ पानी परेको छैन, अहिले चाहिँ अब मौसम राम्रै छ भन्नुपर्छ।
0: ए, अहिले चाहिँ मौसम ठिक छ, अहिले पानी रह्यो त्यतातिर भनेपछि? ए ला, हुन्छ, खुसी लाग्यो, तर पनि अब राति फेरि पानी पर्न सक्छ, यता पनि त्यस्तै भइरहेको छ, एकदमै सजग भएर बस्नुहोला भन्न चाहे दिलसाजी। अनि कार्यक्रममा तपाईँका सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
2: हुन्छ, अब सर्वप्रथम आजको लागि सम्झना अनि मैले साथी र प्यारासाइटिङ तयारीलाई विशेष मिठोमा सम्झना शुभरात्री भन्न चाहन्छु। अनि मलेसियातिरै हुने दादा जीवन साबिन हुनुहुन्छ, अनि हाम्रो दादा कृष्ण तामाङ आउट अफ कन्ट्रीतिरबाटै, अनि दादा आशिष नयन बस्ने पनि सम्झना, अनि मन्दिर शान्ति पुलमा राई उठेछ लिम्बू, अनि एकदम प्यारी मान्छे अस्मी सुताङ, प्यारी सरस्वता पोखरेल, युनिसा तामाङ, सपना तामाङ, रिमा तामी, युनिसा राई, अनि हाम्रो नाना जुनिता चामलिङ, भावना मगर, अनि हुनुहुन्छ फुर्ती जामकला, अनि सानो माया शेर्पा, अनि हरपलको समीप अर्पणको साथी समीक्षा, अनि समीक्षा जोशी, अनि सङ्गीता राई, अनि अब थुप्रै साथीहरू हुनुहुन्छ, दादा लिम्बू विजय लगायत सबै सबै नाम थुप्रो साथीहरूलाई पनि धेरै धेरै सम्झना भन्दैछु। नमस्ते भाइ।
0: ओके नमस्ते भाई भाई। साथी हुनुहुन्थ्यो दिलसा राई इलामबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुट्टी पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्छु। नमस्ते हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? धर्मदेवी चार मामलिङबाट प्रकाश कमर बोल्नुभयो। अनि के छ प्रकाशजीको खबर, आराम हुनुहुन्छ? ए अहिले त्यता पनि पानी रहेको छ है, भनेपछि खाना साना खाएर आराम गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, फोन लाउनु भयो। अब प्रकाश दिने साथीहरू सम्झिनुहोस्।
3: अनि सबैलाई
0: नमस्ते बाई बाई। साथी प्रकाश कमर धर्मदेवीको मामलिङबाट हामीलाई फोन गर्नुभयो, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, वाट्सएपबाट आउनु भएको छ, स्वागत गर्छु। हेलो नमस्ते।
4: हेलो नमस्ते सिस्टर।
0: नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? मकालोबाट विपन किरात भन्नुभयो।
4: हजुर तपाईँको यो प्रोग्राममा चाहिँ पाँचचोटि हो कि आज, आज पाँचचोटि फोन लाग्दाखेरि उठाउनु भयो तपाईँलाई।
0: तपाईँ अहिले मकालोतिरै हुनुहुन्छ कि कता हुनुहुन्छ?
4: हजुर म अहिले
0: नेपाल बाहिर हुनुहुन्छ। त्यही त फेरि तपाईँ यदि मकालोतिरै हुनुहुन्छ भने त वाट्सएपमा हामीले कुरा गर्न मिल्दैन, त्यो भएर हो नि त। अनि तपाईँको शुभ नाम त के पो भन्नुभयो? ए दिपन किरात। ओके हाल मलेसिया हुनुहुन्छ। त्यही त तपाईँसँग मैले पहिलो पटक कुराकानी गर्दैछु जस्तो लाग्यो, तपाईँले पनि भनिहाल्नु भयो पहिलो पटक तपाईँसँग कुराकानी हुँदैछ भनेर। अनि के छ खबर खबर, के गर्दै हुनुहुन्छ अहिले? हजुर हाम्रो पनि एकदम ठिक छ, आराम छौ, सन्चै छौ, मौसम त यो मजाले पानी परेको तीन दिन भयो आजसम्म होइन। अनि अब दिपनजीले आफ्नो साथीहरूलाई सम्झिन सक्नुहुन्छ?
4: मैले त भर्खरै सुरेन्द्र सँग कुरा भएर सबैले सम्झेको छु होइन,
0: हजुर हजुर। अब यता पनि सम्झिनुहुन्छ होला नि त कि, त्यति भइपुग्छ तपाईँलाई?
4: तपाईँको अब फर्स्टचोटि चयनपुरको एक्जाममा चाहिँ अरुण एक्जाम होइन?
0: हजुर हजुर।
4: अरुण एक्जामदेखि सबैलाई होइन, पानी चाहिँ एकदम नेपालमा परिरहेको छ, सबै दिन जोगिएर बस्नु होला भन्न चाहन्छु सबैलाई।
0: ओके नमस्ते बाई बाई। साथी दिपन किरात हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो मकालुको मित्र, हाल चाहिँ प्रभास मलेसियाबाट आउनुभयो। उहाँसँग म छुटेँ कार्यक्रमबाट, अब चाहिँ मैले पनि बिदा माग्ने बेला हुनै लागिसकेछ, कति चाँडै एक घण्टाको अवधि एक घण्टा बितेको पनि पत्तै नहुने। तपाईँ धेरै साथीहरूसँग जोड्ने मन हुँदा हुँदै पनि अब केही साथीहरूसँग अझै पनि जोडिन सक्छु जस्तो लागेको छ। हिरो कतिजनासँग कुराकानी गर्न सक्छु, कहाँबाट आउनुभयो, स्वागत गरौँ। हेलो नमस्ते।
5: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? श्रेया लिम्बू बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर श्रेयाजी? ए अनि कार्यक्रम सुनिरहनु भएको छ नि? ओके ल हुन्छ, अब साथीहरू सम्झिनु श्रेयाजी।
5: अनि जो जति साथीहरू छ सबै साथीलाई
0: ओके नमस्ते। साथी हुनुहुन्थ्यो श्रेया लिम्बू, हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, कहाँबाट को आउनुभयो, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हजुर गुड इभिनिङ। नमस्ते नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? शङ्खुवा सभा घरबै हाल कुवेतबाट अनु शेर्पा भन्नुभयो। ए अनि शङ्खुवा सभा घर त भन्नुभयो, शङ्खुवा सभाको कुन ठाउँ हो नि यहाँको घर?
6: पाँच खबन हो।
0: ल ठिक छ, खुसी लाग्यो अनुजी आउनु भएको छ। अनि के छ अहिले कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला, अब आफ्नो आफन्त जन प्रियजनहरूको लागि केही सम्झना सन्देश राख्नुहुन्छ होला नि त होइन? ओके ल हुन्छ, साथी सम्झिनुहोस्।
6: हुन्छ, फर्स्टमा त हजुरहरूलाई नै गुड नाइट भन्न चाहेँ। त्यसै गरी साथीहरू हुनुहुन्छ, यहीँ हुनुहुन्छ दिदी टोमा शेर्पा, अनि मेरो घर फ्यामिली सबैजनालाई सम्झिरहेको छु, गुड नाइट भन्न चाहन्छु। त्यसै गरी साथीहरू हुनुहुन्छ सुनता याखा हुनुहुन्छ शङ्कर सभातिरै, उहाँलाई पनि गुड नाइट भन्न चाहेँ। त्यसै गरी दिलबी छिरिया, अनुमोल छेत्री, सुरज राई तुम्सा, शिखा राई,
0: ओके नमस्ते बाई बाई। अनु शेर्पा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो, उहाँसँग पनि म सोधिसके। यति बेला अर्को साथी हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई म स्वागत गर्छु। हेलो नमस्ते। नमस्ते, को बोल्नु भएको ठाउँ भएको? युएबाट पूर्वेली अन्जान असफल आयुष राई आउनुभयो। आज तपाईँको फोनमा अलिक डिस्टर्ब पनि बढी छ, के छ खबर खबर सुनाउनुहोस् त।
7: हुन्छ, मेरो सबै ठिकै छ, भन्नुपर्छ भर्खर ड्युटी बाटो आएर
0: बसेको छैन। ओके ल हुन्छ,
7: सुन्छ है सुशान्त सम्झना समाचार जानु पर्दाखेरि नेपालतिरै रहनुहुने मेरो औँछ हामीले मिठो मिठो के क्यामेरा हामीले टेन्सन सफिनको क्यामेरा व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त यति मिठो बोल्नुहुन्छ स्विट भइस कि त अनि हजुर टेक्निकल रहनुहुने मित्र या मेरो मैले त मिठो माया सम्झना भन्न चाहन्छु। साथीहरू भन्नुपर्दा मुठु प्रेम तामाङ, मुठु आशिष लिम्बुनी, मुठु सन्देश तामाङ धेरै सम्झना होला माया भन्न चाहन्छु। र साथीहरू हुनुहुन्छ निरुत तामाङ नै रङलाई सम्पन्न मिठो प्रेमी गाई अमित शाह, मन्तवा सुफिया सरिता राई, हाम्रो सिम्पल शरीमा कृष्णन्दन राई, सुस्मिता मासिङ, सन्मय शेर्पा, हाम्रो तीर्थ राई हुनुहुन्छ, हाम्रो रुलपाली सक्षम मगर हुनुहुन्छ, त्यसै गरी हाम्रो मिसिम अङ्साङ राई, नितिन रेवा त्रिपेशा, जिरोसन फुलाङ राई, दिदी भूमिका राई, दादा आशिष नन्दक, लेखका किरात, अनि हाम्रो सुरत राई तुम्सा, लिखिचोर, हाम्रो कृष्ण लिम्बु कृष्ण तामाङ हुनुहुन्छ, हाम्रो लिम्बु विजय, त्यसै गरी हाम्रो आराधी राई काइलालाई पनि धेरै सम्झना होला माया भन्न चाहन्छु। कमेश तामाङ राई, लिखित लिम्बु,
0: ओके नमस्ते टेकर बाबाई। साथी पूर्वेली अन्जान असफल आयुष उहाँसँग म छुटे, अब पनि अन्तिममा एकजना साथीसँग मात्रै कुराकानी गर्छु। आजको लागि लास्ट इन लकी कलर साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते। रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? राजु कटवाल, पुरानो मित्र, भोजनबाट आउँदै हुनुहुन्छ है। अनि के छ राजुजी खबर?
8: रात्रिकालीन लाग्दो रहेछ क्या, कहिले दिउँसो पाँचो पहिला पहिला घरिघरि एक बजे कार्यक्रम ल्याउनु नि त, अहिले त लाउन गाह्रो छ हौ, यो पानी आकाले अरण तरमा नै गाह्रो गाह्रो पर्ला
0: जस्तो छ।
8: ठिकै भन्नुपर्छ है त, म गाह्रो नै हुन्छ।
0: हजुर एकदमै आराम छौ, सन्चै छौ, मौसम भने चाहिँ त्यही हो, तपाईँलाई पनि थाहा छ होइन, हामी त एकदम ठिक छौ, आराम छौ राजुजी। हुन्छ, अब समयले पनि नेटो काट्नै लागिसक्यो, बिदा माग्ने बेला भइसकेको छ, साथीहरू सम्झिहाल्नुहोस् न है।
8: हुन्छ, अब गुड नाइट टु तपाईँले कामना गरे हजुरलाई, अनि यति बेला जो जतिले कार्यक्रम सुनेर बस्नुहुन्छ मेरा मिस्टाजन सबै साथीहरूलाई गुड नाइट टु कामना बिदा हुन्छ। नमस्ते, नमस्कार।
0: हस् नमस्ते, साथी हुनुहुन्थ्यो राजु कटवाल भोजपुरबाट आउनुभयो, उहाँसँग म सोधिसकेकी छु कार्यक्रम स्थिति पारेको बसाई तपाईँ सुनिरहनु भएको छ। र अब भने मैले पनि कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसकेको छ, किनभने यो कार्यक्रमको लागि भनेर छुट्याइएको निर्धारित समयले नेटो काट्नै लागिसकेको छ। त्यसर्थ यदिन्जेलसम्म सुनेर साथ दिने विशेष गरी श्रोता मनहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। र यो कार्यक्रमलाई विभिन्न माध्यमबाट सुन्नु भएको छ, धेरै साथीहरूले अनलाइनबाट पनि सुन्नुहुन्छ, जो चाहिँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ अनलाइनमा, विशेष गरेर फेसबुक लाइभबाट सुन्ने साथीहरू पनि उत्तिकै हुनुहुन्छ। फेसबुक लाइभबाट धेरै साथीहरूले सहभागिता पनि जनाउने गर्नुहुन्छ। फेसबुक लाइभको कमेन्ट बक्सबाट उत्तिकै साथीहरूका कमेन्टहरू प्राप्त भइरहेका छन्। ती कमेन्टहरूलाई वाचन गर्न नसके तापनि तपाईँ सबै साथीहरूलाई धेरै धेरै धन्यवाद, हार्दिक धन्यवाद, विशेष माया छ भन्न चाहन्छु। अनि आजको कार्यक्रमलाई केही साथीहरूले शेयर गरेर पनि साथ दिनुभएको छ, उहाँहरूलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। धेरै साथीहरू हुनुहुन्छ, माया गर्नुहुने साथीहरूले कार्यक्रमलाई शेयर गर्नुहुन्छ, जीवन फाबिनले कार्यक्रमलाई शेयर गर्नुभएको छ, एकदमै धेरै भन्दा पनि धेरै धेरै ग्रुपमा शेयर गर्नुभएको छ जीवनजीले, एकदमै धेरै माया देखाउनु भएको छ, विशेष धन्यवाद भन्न चाहन्छु। लिम्बु विजयजीले पनि उत्तिकै शेयर गर्नु भएको छ, धेरैवटा ग्रुपमा शेयर गरेर साथ दिनुभयो। सुनिता कुलुङले पनि धेरैवटा ग्रुपमा शेयर गरेर साथ दिनुभएको छ, लगायतका साथीहरूले आजको कार्यक्रमलाई शेयर गरेर साथ दिनुभयो। सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। यतिजेलसम्म सुनेर साथ दिने, कार्यक्रममा फोन गर्ने, फोन प्रयास गर्ने तपाईँ सबै साथीहरूलाई विशेष धन्यवाद भन्दै भन्दै, अनि विशेष गरी चाहिँ यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि साथीले विशेष गरेर चाहिँ व्यवसायमा चाहिँ आज अन्तिममा छुटेर जाँदै गर्दा तपाईँको लागि यो निकै नै मिठो गीत छोड्दै आजको कार्यक्रम क्षितिज पारेको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा पनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री, शुभ सपनी।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै। रेडियो

तिम्रै पर्छन् पाई तिम्रै कृपा प्रसाद कष्ट पार पी गर्छन् जड होस् चेतन शक्ति बिना व्यक्त हुँदैनन्।

0: वर्षा
1: बढेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा रहेका 25 जिल्लामा दुई दिन यातायात सञ्चालन नगुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रूपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोर्खा, लमचुङ र स्याङ्जा उच्च जोखिममा रहेका छन्। प्राधिकरणले अन्य 30 जिल्लामा पनि धेरै वर्षाको सम्भावना रहेको भन्दै रातको समयमा यातायात सञ्चालन नगर्न निर्देशन दिएको छ। सुन्तला रंगले संकेत गरिएका जिल्लामा दिउँसो यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय स्थानीय मौसम र सड़कको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले गर्ने समेत जनाइएको छ। बाँकी 22 जिल्लामा तुलनात्मक रूपमा कम वर्षाको सम्भावना रहे पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। ती जिल्लामा कोशी र मधेस प्रदेशका जिल्लासँगै बागमतीका मकवानपुर र सिन्धुली समेत रहेका छन्। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो, तराईमा डुबान तथा नदी र खोलामा आकस्मिक बाढ़ी आउने जोखिम रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले पनि विभिन्न जोखिमयुक्त राजमार्गमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा रोक लगाएको छ। यात्रा गर्ने पर्ने अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीबाट सड़कको पछिल्लो अवस्था बुझेर मात्र निस्कन, बाढ़ी आएको खोला पार नगर्न तथा पहिरोको जोखिम रहेका सड़क खण्डमा सवारी नरोक्न समेत सुझाव दिएको छ। त्यस्तै तनहुँको ब्यास नगरपालिका 22 घाँसीकुबा स्थित पृथ्वी राजमार्गमा खसेको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ भने अविरल वर्षाका कारण शुक्रबार साँझ करिब हिलोसहितको लेदो खस्ता नम्बर नखुलेको एउटा मोटरसाइकल समेत क्षति भएको बताइएको छ।

0: जगदर्पको वर्षाका कारण काठमाडौँको लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो र सड़क कटान हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राजमार्गको धादिङ खण्डमा पर्ने जहरे खेत बांगे र रातमाटे क्षेत्रमा पहिरो खसेको छ भने धादिङको मलेखुदेखि चितवनको मुमिङसम्म मात्रै 8 देखि 9 स्थानमा साना ठूला पहिरो गई बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। विशेष गरी यो सड़क खण्डको सबैभन्दा संवेदनशील मानिने कृष्णभीर क्षेत्रमा पुनः पहिरो खसेपछि सर्वसाधारण र प्राविधिक टोलीको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। कृष्णभीरमा माथिबाट पहिरोको मुख्य भाग खस्न थालेको छ भने लेदो सहितको पहिरो निरन्तर झरिरहेको छ। सड़कको तल्लो भागमा रहेको करिब 15 देखि 20 मिटर लामो पुरानो ग्याबिन वाल पूर्ण रूपमा भत्किएको छ। ग्याबिन भत्किएपछि सड़कको डिल सोल्जर साँगुरो बनेको र माथिबाट निरन्तर लेदो खसिरहेकाले तत्काल पहिरो पन्छाएर सवारी सञ्चालन गर्न कठिनाई भइरहेको निर्माणाधीन सड़क आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर ईश्वर नेपालले बताएका छन्। माथिबाट लेदो खसिरहेकाले अहिले सफा गर्न कठिन छ, तर पानी रोकिएर अहिलेकै अवस्थामा रहेमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन गर्न सकिन्छ। नेपालले भने तल्लो ग्याबिन वाल खसेको भए पनि सड़कको मुख्य भाग भने कटान हुनबाट जोगिएको छ। त्यसै गरी ज्यामिरे घाटमा 2-3 ठाउँमा पहिरो खसेर बाटो ठप्प भएको छ भने जोवाङ खोला नजिकै माथिबाट ठूला ढुङ्गा खस्दा सड़क अवरूद्ध छ। उता चितवन खण्डको धारापानी भन्ने स्थानमा भने तलबाट 15 देखि 20 मिटरसम्म बाटो धसिएकाले सड़क एकतर्फी मात्र बनेको छ। सड़क आयोजनाका अनुसार निरन्तर वर्षा भइरहेकाले आज तत्काल सड़क खुलाउन सक्ने अवस्था छैन। यद्यपि वर्षा रोकिएको खण्डमा पहिरो पन्छाएर एकतर्फी रूपमा भए पनि सवारी साधन सञ्चालन गर्ने प्रयास गरिने जनाइएको छ। 10 भदौको भोटेकोशी बाढ़ीपछि त्रिशुली नदीमा आएको बाढ़ीले भित्ता कटान गर्दा 14 भदौमा कृष्णवीर सड़क खण्डमा पहिरो गएको थियो। भाषियोको सड़क खण्डमा नयाँ ट्र्याक खोलेर 18 दिनपछि असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याइएको थियो, तर अहिले फेरि अवरूद्ध भयो। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो र कटान, कृष्णवीर लगायतमा सड़क अवरूद्ध, कान्तिपुरमा समाचार छापिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको बाढ़ीलाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धी विषयलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभएको छ। न्यूयोर्कमा आयोजित 81 महासभामा उहाँले कूटनीतिभन्दा विपद सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनु भएको हो। प्रधानमन्त्री शाहले मुख्य गरी हिमालय क्षेत्रमा जोखिम कम गर्न नेपाल भारत 3 त्रिदेशीय संयन्त्रको स्थापनाको प्रस्ताव राख्नु भएको थियो। विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान कम भएको उल्लेख गर्दै जलवायु न्यायको समेत माग गर्नुभयो। इन्धन अभाव जस्ता समस्या समेत उहाँले उठाउनु भएको थियो। त्यस्तै देशमा सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र हरेक नेपालीलाई आफ्नो जीवन समृद्ध बनाउन समान अवसर उपलब्ध गराउने आफ्नो सरकारको प्रतिबद्धता पनि उहाँले सुनाउनु भएको थियो। प्रधानमन्त्री शाह सरकार प्रमुखका रूपमा पहिलो पटक शुक्रबार बिहान अन्तर्राष्ट्रिय मंचमा उपस्थित हुनुभएको हो। यस सम्बोधनको 1 महिना अघि मात्रै भोटेकोशीमा विनाशकारी बाढ़ी आएको थियो। यही गम्भीर घटनालाई मुख्य आधार बनाएर उहाँले महासभामा सम्बोधन गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले भोगिरहेको जलवायु संकट, जलवायु न्याय र हिमाली जोखिमलाई विश्वमंचमा प्रभावकारी रूपमा उठाए पनि त्यसलाई ठोस अन्तर्राष्ट्रिय पहल र कार्यान्वयनको खाकासँग जोड्नुपर्ने विज्ञहरूले बताएका छन्। शाहले नेपालले न्यून हरित गृह ग्यास उत्सर्जन गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको र जलवायु न्याय ऐतिहासिक जिम्मेवारी तथा बढ़ी क्षमता भएका मुलुकले बढ़ी योगदान गर्नुपर्ने विषय उठाउनु भएको थियो। जलवायु परिवर्तन विज्ञ डाक्टर विमल रेग्मीका अनुसार प्रधानमन्त्रीको सम्बोधनले नेपालको जलवायु संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्वमंचमा स्पष्ट रूपमा स्थापित गरेको छ, तर अब सन्देशलाई अन्तर्राष्ट्रिय वार्ता र संयन्त्रमा रूपान्तरण गर्न थप ठोस प्रस्ताव आवश्यक छ। प्रधानमन्त्री शाहको सम्बोधनले अन्तर्राष्ट्रिय मंचमा नेपालको उपस्थितिलाई अत्यन्त बलियो रूपमा स्थापित गरेको अर्का जलवायु परिवर्तन विज्ञ मंजित ढकाल बताउँछन्। प्रधानमन्त्रीले कसैलाई दोषारोपण नगरी तथा जलवायु परिवर्तनलाई भूराजनीतिक अखड़ा नबनाई ऐतिहासिक रूपमा बढ़ी कार्बन उत्सर्जन गर्ने र वित्तीय क्षमता भएका राष्ट्रहरूलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु सम्बोधनको सबैभन्दा सन्तुलित पक्ष रहेको ढकालको भनाइ छ। जलवायु वित्तको विषयमा पनि नेपालले अनुदानमा आधारित र सहज पहुँचयोग्य वित्तको मागलाई थप स्पष्ट र परिणात्मक रूपमा अघि बढ़ाउनु पर्ने रेग्मीको भनाइ छ भने नेपाल जस्ता जलवायु जोखिममा रहेका तथा अल्प विकसित मुलुकलाई कति वित्त आवश्यक पर्छ, त्यसमा प्रत्यक्ष पहुँच कसरी सुनिश्चित गर्ने र विपदपछि तत्काल वित्त उपलब्ध गराउने संयन्त्र कसरी बनाउने भन्ने विषय अन्तर्राष्ट्रिय वार्तामा लैजानु पर्ने समेत विज्ञहरूले सुझाव दिएका छनृ जलवायु संकटलाई विश्व वित्तीय प्रणालीको सुधारसँग जोड्नुपर्ने बताइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा बहुपक्षीय विश्व बैंकको ऋण तथा वित्तीय संरचना, ऋण पुनर्संरचना, विपदपछि ऋण भुक्तानी स्थगन र जलवायु जोखिमका आधारमा सहुलियतपूर्ण वित्त उपलब्ध गराउने विषय नेपालले अझ स्पष्ट रूपमा उठाउन सक्ने समेत विज्ञहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको आवश्यकता पनि औंल्याएका थिए। त्यस्तै जलवायु संकटका कारण विकासका उपलब्धि उल्टिने अवस्थालाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको समेत विज्ञहरूले सुझाव दिएका छन्।
0: यही समाचारलाई गोर्खा पत्र दैनिकले लेखेको छ। नेपालको विपद विश्वकै लागि चेतावनी शीर्षकमा मुख्य खबर छापेको छ। हिमनदी र बाढ़ी दिशा वा राहदानी बोकेर मात्र गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी हो। हिमाली जलवायु अनुकूलन पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने प्रधानमन्त्रीको आशय सहितको सम्बोधन थियो भने विश्वभर गुञ्जियो नेपालको आवाज शीर्षकमा अर्को समाचार पनि छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 18 महासभाको साधारण बहस अन्तर्गत उच्च स्तरीय सत्रमा शुक्रबार गर्नुभएको सम्बोधन विश्वभर गुञ्जिएको छ। विश्वका चर्चित संचार माध्यमले प्रधानमन्त्री शाहको सम्बोधनलाई विशेष स्थान दिँदै आम मानिसबीच पुर्याएका छन्। प्रधानमन्त्री शाहले नेपाली सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको क्रममा उठाउनु भएको नेपालको विपदको पीड़ा, जलवायु न्याय र विश्वमा भावी पुस्ताको भविष्यको मुद्दाका विषयलाई सबैले मन छुने गरी प्रस्तुत गर्नुभएको थियो, जुन कुरा अन्तर्राष्ट्रिय संचार माध्यमले बलियोसँग आफ्नो प्रस्तुतिमा समेटेका देखिएको छ। सबभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा महासभालाई सम्बोधन गर्दै उहाँले उठान गर्नुभएको मुद्दालाई विश्वका सबैभन्दा ठूला न्यूज एजेन्सी एपी, एएफपी, रोयटर्स लगायतले स्थान दिएका छन्। त्यस्तै विश्वका सबैभन्दा ठूला संचार माध्यम बेलायतको बीबीसी, अमेरिकाको सीएनएन, कतारको अल जजीरा, भारतको टाइम्स अफ इण्डिया लगायतले शाहको सम्बोधनलाई महत्वपूर्ण स्थानका साथ कवरेज गरेका छन्। सीएनएनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि पीड़ादायक विपद सहनु परेको मुद्दा शाहले जलवायु न्यायका रूपमा माग गर्नुभएको सन्दर्भ रहेको औल्याएको थियो। त्यस्तै जलवायु परिवर्तनको असरको प्रमाण वैज्ञानिक आधारले पुष्टि गरेको छ, तर कार्बन बढ़ी उत्सर्जन गरेको राजनैतिक इच्छा शक्तिको कमीले नेपाल जस्ता कमजोर देशहरूले त्यसको नतिजा सहनु परेको शाहको कुरालाई संचार माध्यमहरूले जोड़का साथ कवरेज गरेका छन्। विश्वभर गुञ्जियो नेपालको आवाज, नेपालको विपद विश्वकै लागि चेतावनी, गोर्खा पत्र दैनिकमा मुख्य खबरहरू छापिएका छन्।
1: सरुवा आतंकले बजार व्यवस्थापनमा कमजोर बन्दै सरकार शीर्षकमा खबर छ। दशैं तिहार छठ जस्ता ठूला चाडपर्व नजिकिँदैछन्। दशैं आउन दुई साता बाँकी छ। बजारमा किनमेलको चहल पहल शुरू भइसकेको छ, तर आम उपभोक्ताको अनुहारमा चाडपर्वको उल्लास भन्दा महँगीको त्रास बढ़ी देखिन्छ। बिहान बेलुकाको छाक टार्ने आधारभूत खाद्य वस्तुको मूल्य अचाकले अकासिएको छ। बजारमा भएका वस्तुको पनि कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई ठग्ने र लुट्ने काम भइरहेको समेत जनाइएको छ। त्यस्तै ठिक यही अत्यन्त संवेदनशील समयमा बजार नियमन गर्ने र उपभोक्ता अधिकार सुनिश्चित गर्ने जिम्मेवारी पाएका तालुकदार मन्त्रालय र विभागमा भने कर्मचारी परिवर्तन गर्ने लहर नै चलेको छ। बजार अनुगमन गर्ने मुख्य निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र तालुकदार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यति बेला राजनीतिक स्वार्थ र शक्ति केन्द्रको हानथापमा परेका छन्। बजारमा चिनीदेखि चामलसम्मको भाववृद्धिले दिनै पछि रेकर्ड नै बनाएको छ भने बजार नियमन गर्नुपर्ने निकायका सहसचिव र महानिर्देशकलाई तीन तीन महिनामै फेरेर सरकारले नै घुमाउरो पारामा कालो बजारीलाई संरक्षण दिइरहेको सरकारवालाहरूको आरोप छ। नेपाल खुद्रा व्यापार संघको तथ्याङ्क र बजारको वर्तमान यथार्थ केलाउने हो भने सर्वसाधारणको भान्साको अवस्था दयनीय छ। असारदेखि भदौ अन्तिमसम्म आइपुग्दा मात्रै 25 किलोको जीरा मसिनो चामल बोरामा करिब 400 देखि 500 रूपियाँसम्म मूल्य बढ़ेर 2500 देखि 2700 रूपियाँसम्म पुगेको छ। त्यस्तै सोनामनसुली चामल 25 किलोको बोरा 1350 रूपियाँबाट बढ़ेर 1750 रूपियाँसम्म पुगेको व्यवसायीहरूले नै स्वीकार्छन्। सरकारले सहुलियत दरमा चिनी आपूर्ति सहज बनाएको र साल ट्रेडिङ मार्फत प्रति किलो 110 रूपियाँमा चिनी उपलब्ध गराएको दावी गरिरहेको छ, तर यथार्थमा भने उपभोक्ताले 1 किलो चिनीको 140 रूपियाँसम्म तिर्न बाध्य रहेका छन्। खानेतेलको मूल्यले पनि त्यस्तै छलाङ मारेको छ। खानेतेल प्रति लिटर 320 देखि 460 रूपियाँसम्म तिर्नु परेको छ भने दाल प्रति किलो 110 बढ़ेर 220 देखि 250 रूपियाँसम्म पुगेको छ। तरकारी र फलफूलको भाव पनि छोई नसक्नु रहेको उपभोक्ताहरूले बारम्बार गुनासो गरिरहेका छन्।
0: फेरि पनि बाढी प्रभाव